0: क्षेत्रमा मैले रिभोल्युसनै ल्याएँ। ट्रिटमेन्ट रिहेबिलिटेसनमा धेरै ठुलो काम भयो, धेरै व्यक्तिलाई सुधार्न सक्यो। नयाँ जेनेरेसन यसै वार्ता आइदियो कि हाम्रो कन्ट्रोल भन्दा बियाउन्ड भइदियो। हाम्रो हातहरू अझै पनि सदैव हामी काम गर्न तयार छौँ।
1: राष्ट्रिय युवा परिषदका उपसचिव विश्वास रोकाजी हुनुहुन्छ, यो सरकारको मात्रै दायित्व होइन, सामाजिक रूपमा अथवा व्यक्तिगत रूपमा पनि हाम्रो त्यो खालको भूमिका हुन सक्छ। युवा परिषदको अनुभव सुनाउँदाखेरि जनचेतनाको विषय हामी अघि सुन्यौं, छ कक्षा सात कक्षादेखि नै त्यो सेवनको शुरूआत जानी नजानी भइरहेको छ भने परिषदले केही त्यस्तो गरिराखेको अभ्यास छ भने अथवा थप यो विषयमा मान्यज्यूहरूले कानूनमा अथवा संसदमा अथवा बोल्न सक्ने अथवा जहाँ जहाँ उहाँको पाउँछ त्यो कुरामा राखिदिनु भयो भने भविष्यमा जनचेतना जगाउने विषयमा अथवा अरू विषयमा पनि सरकारी निकायले काम गर्न सक्छ भन्ने लागेको छ। छोटकरीमा राख्नु म अनुरोध गर्दछु।
2: कानून निर्माण गर्छौ तर त्यो कानून निर्माणको चाहिँ के छ भन्दाखेरि जनचेतना जनस्तरमा चाहिँ त्यो ओरिएन्टेशन अथवा जनचेतना एकदमै अभाव छ। लागू औषध नियन्त्रण ऐन 2033 पनि सायद सबैले पढ्दैनौ होला जस्तो लाग्छ। त्यसकारण हामीले चाहिँ कुनै पनि कानून निर्माण गरिसकेपछि त्यो कानूनलाई लक्षित वर्ग हो त्यसलाई चाहिँ हामीले चाहिँ ओरिएन्टेशन गर्न एकदम आवश्यक छ। जस्तै विद्यालय कलेजहरूमा त्यो कानून बारेमा अनि लागू पदार्थ दुर्व्यसन बारेमा एकदम चाहिँ ओरिएन्ट गर्नु अथवा बिहान कुनै समयमा गरौं हप्तामा गरौं त्यस्तो गर्यो भने त्यसले चाहिँ केही न केही हाम्रो चाहिँ सकारात्मक प्रभाव पारेर त्यसले चाहिँ न्यूनीकरण गर्न सक्छ। हामीले यो नियन्त्रण कानून रूपमा मात्रै नियन्त्रण गरे पनि यो सम्भव छैन।
1: अब हामी मान्यज्यूहरूतर्फ लागौं, जुन खालको एउटा धैर्यता राखेर यहाँ बसिराख्नु भएको छ र यो सुनिसकेपछि मनमा लागेको कुरा पनि हुन सक्छ र अथवा भोलिको संसद अथवा संसदीय समिति मार्फत यो कानूनलाई सच्याउने अथवा अझ समृद्ध बनाउने विषयमा यहाँहरूको प्रतिबद्धता सहित के छ त्यो मानिसहरूबाट अब हामी सुन्न सुरु गर्छौं।
3: म सुशीला ढकाल आचार्य झापा जिल्लाबाट 3 नम्बर क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय संसद। कानूनमा बोल्ने कुरा कानूनको ठाउँमा हामी छौं। तपाईँहरूले हामीलाई जुन प्रोत्साहन गर्नुभयो यी विज्ञहरूसित गएर तपाईँहरूले हामीलाई केही कुरा दिनुभयो, हामी पनि अध्ययन गरेर विधेयकमा चाहिँ ल्याएर फेरि तपाईँहरूले 8 वर्षदेखि छलफल गरेको ड्राफ्ट गरेको विधेयक अझै पारिमार्जित गरेर तत्काल अवस्थामा नै यसलाई कार्यान्वयन गरेर सफल गराउने पोजिसनमा हामी जान्छौं।
1: यो कार्यक्रममा आएर यहाँ कुनै समयमा त्यो दलदलमा फसेर फेरि राम्रो अरूको लागि पनि अभियान चलाइराख्नु भएको छ, त्यो सबै कुरा सुन्दाखेरि हजुरको प्रतिबद्धता के हो? अब हजुरले
3: तपाईँहरूले जुन चलाउनु भएछ मैले अघि नै भने त्यसमा चाहिँ म धेरै प्रभावित छु। त्यसमा तपाईँहरूका लागि सहयोग गर, तपाईँहरूले कुनै ड्राफ्ट गरिरहेको छलफल फेरि पनि सानो छलफल अथवा सुझाव दिनुभयो भने कानून बनाउने ठाउँमा हात उठाएर मेरा सुन्ने समयमा पनि राख्नेछु। यति कुरा भन्दै म धेरै कुरा भन्दिनँ। यो महत्वपूर्ण छ, यो आवश्यकता छ। पानीलाई फिल्टर गरे जस्तै यो मानिस जीवनका लागि दुर्गति हो, निर्मूल गर्नका लागि हामी संसदमा केही साथीहरू सहित यसलाई मुद्दा उठाउन हामी तयार छौँ भन्दै दुईटा कुरा यही टुङ्गो छ। धन्यवाद।
1: नजिकै मानिसजी हुनुहुन्छ उहाँको पनि।
4: मेरो नाम मनमाया विश्वकर्मा, म झापा क्षेत्र नम्बर 2 को प्रतिनिधित्व गर्छु। मेरो पार्टी चाहिँ नेपाली कंग्रेस हो। धेरै महत्वपूर्ण विषय छ, थुप्रै कानूनहरू यस्ता छन् जुन महत्वपूर्ण छ हाम्रो समाजको लागि, र कानूनी शिक्षाको अभाव पनि छ नेपालमा त रहेछ, र त्यसमा सरकारको दूरदर्शिता पनि रहेन रहेछ, त्यो पनि मैले थाहा पाएँ अहिले। अब यिनै विषयहरूमा मेरो भूमिकालाई म सशक्त बनाउनेछु, र मेरो चाहिँ कानूनले कस्तो किसिमले कानून निर्माण भयो भने हामीलाई सहजता हुन्छ।
1: यो कुरा
4: म सशक्त रूपमा उठाउनेछु र यो मलाई एकदमै गढेको विषय पनि हो। तपाईँहरूले दिनुभएको सल्लाह सुझावलाई जुन जुन समय मैले पाउँछु त्यो समयमा एकदम व्यापक उठाउँछु र म यसलाई मेन मुद्दा बनाउँछु, मेरो प्रतिबद्धता हो।
1: माननीय बलावती शर्माजी,
5: सर्वप्रथम त कडा कानून भनेर भन्नुभएको छ, कानून त चाहियो नै, कानून बनाउनु पर्छ, र त्यो कानून बनाउनको लागि त्यो कानून समितिमा नै भएको हुनाले र यो सबै भोगेको हुनाले मैले काका के गर्नुपर्छ। तर कडा कानूनले मात्रै म अर्को के सहमति छु भने हुँदो रहेनछ। त्यसमा स्कूल लेभलदेखि करिकुलम जो बनाइराख्ने भन्नुभएको छ, यो पञ्चवर्षीय गुरु योजना त्यसमा के छ हामीले पनि हेरौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नु पर्यो, र 50 वर्षको पुरानो कानूनलाई तुरन्तै संशोधन गरेर नयाँ कानून ल्याउनु पर्यो। पुनस्थापना गर्ने कुरा पनि एकदमै जरुरी रहेछ, र करिकुलमदेखि नै कोर्समा राखेर त्यसलाई चाहिँ यस्तो यो गर्नु हुँदैन हामीले भन्नु त पर्यो, यो लागू औषध खाँदा यस्तो कानून छ, यस्तो हुन्छ, यस्तो हुन्छ भन्ने कुरा चाहिँ अवेरनेस प्रोग्राम चाहिँ सँगसँगै स्कूल लेभलदेखि नै लग्नुपर्छ। कडा कानूनले मात्रै यो नियन्त्रण हुन्छ जस्तो मलाई लाग्दैन। हामी संसदमा भएको हुनाले यसलाई उठाउने कुरा, बोल्ने कुरा, त्यहाँ कानून बनाउने कुरा र सहयोग गर्ने कुरा, अब बिल त्यहाँ संसदमा आउँदाखेरि त्यसमा लागेर चाहिँ यसलाई अगाडि बढाउने कुरामा चाहिँ प्रतिबद्धता रहनेछ। हस्, धन्यवाद।
6: कार्यक्रम आयोजक सम्पूर्ण पूर्णमा फेरि धन्यवाद दिन चाहन्छु। म हरिना देवी कामी डडेलधुरा प्रतिनिधि सभा सदस्य यो धेरै कुराहरूलाई आत्मसात गर्दै आगामी मैले गर्नुपर्ने संसदमा बोल्नुपर्ने कुराहरूमा अब यो नियन्त्रणका लागि हामीले कानून बन्यो तर कार्यान्वयन हुन सकेको छैन भन्ने विषयमा हामी पुगेका छौं। त्यसकारण यसका लागि हामीले बोल्ने कुराहरूमा यो सबै कुराहरूलाई मैले आत्मसात गर्दै मैले बोल्नुपर्ने शून्य समय हुन्छ कि कसरी हुन्छ मैले आफ्नो कुरा राख्नेछु र यो कार्यक्रम राख्नु भएकोमा धेरै धेरै धन्यवाद दिन छु।
7: मेरो नाउँ डाक्टर चन्द्रमोहन यादव। जो यहाँ जो ल छ त्यसको बारेमा आई डिन्ट नो द्याट यस्तो पुरानो अब यस्तो 50 इयर्स ह्याभ पास्ड एन्ड नथिङ ह्याज ह्यापन्ड न्यू आई मीन सो द्याट्स अ भेरी सकिङ थिङ फर मी।
1: यसलाई सच्याउनको लागि तपाईँले आवाज उठाउनुहुन्छ।
7: यो दुई महिनामा दुईचोटि अब बलावतीजीले धेरै त्यहाँ हाम्रो मान्यजी धेरै बोलिराख्नुहुन्छ उहाँहरूले कति विचार गर्नुभएको छ। म दुईचोटि यो ड्रग अब्युजको बारेमा आई हेभ रेज्ड अलरेडी क्वेसन्स ट्वाइस
1: दुईपटक कुरा उठाइसक्नु भयो
7: दुईचोटि या यसको बारेमा फिल कस कसले गर्छ होला एउटा डाक्टरले एउटा परिवारले र जो रिहेबिलिटेसनसँग जोडिएको छ भनौँ नत्र अरू त अब यहाँहरू कुरा गर्नुहुन्छ होला होइन बुझेर पढेर होइन कति कुरा यु क्यान फिल।
8: नमस्कार म सरस्वती लामा धादिङबाट म चाहिँ राप्रपाबाट चाहिँ प्रतिनिधित्व गर्छु। गाजर खेती अहिले गाजर खेती गर्नुपर्छ भनेर व्यापक भइरहेछ कि है। गाजर खेती चाहिँ उद्योगसँग जोडिएको त छ देशको अर्थतन्त्रसँग जोडिएको पनि छ तर त्यसो भन्दैमा हामीले गाजर खेतीलाई चाहिँ प्रोत्साहन दिने होइन कि त्यसलाई चाहिँ कन्ट्रोल गर्नलाई निकाय पहिला चाहिँ तयार हुनु पर्यो के अरे आमदानी पनि हुन्छ देशको लागि एकदमै राम्रो हो होइन उद्योग धन्दा पनि चल्छ त्यसको हरेक चिज हरेक जरादेखि लिएर बीजदेखि लिएर सबै चिजको अब धागो सागो सबै हुने सबै हुन्छ होइन हामीले बिर्सिनु हुँदैन कि त्यो लागू पदार्थ हो त्यसलाई चाहिँ सरकारी निकायबाट कसरी कन्ट्रोल गर्छ सरकारी निकायबाट कन्ट्रोल गरेर त्यसलाई प्रोत्साहन दिन चाहिँ ठिकै छ होइन त्यतातिर चाहिँ सोचौं। तपाईँहरूले चाहिँ कानूनको तर्फबाट मात्रै हेर्नुहुन्छ उहाँले अनुसन्धानको तर्फबाट मात्रै हेर्नुहोला होइन कसैले के को तर्फबाट मात्रै हेर्नुहोला तर हामीले पनि त्यसमा फेरि कस्तो खालको विचार गर्छौँ भने हामीले गाउँ घरमा आफ्नो समाजमा के चलिरहेछ होइन त्यसलाई त्यो कानून ठ्याक्कै प्रयोग गर्दाखेरि त्यो बनाउँदाखेरि समाजलाई कस्तो असर पर्छ त्यसलाई पनि हामीले ध्यान दिएर हामी त्यहाँ सदनमा उठाउँछौँ। पूर्ण रूपले हामी चाहिँ यो लागू पदार्थ निर्मूल होस् भन्ने हामी चाहन्छौँ कि लागू पदार्थको त्यो सेवन गर्नु चाहिँ निर्मूलै होस् त्यही प्रतिबद्धता जाहेर गर्छ हामी तपाईँहरूले बनाएर दिनुभएको चिज चाहिँ हामीले संसदमा हामी आवाज उठाउँछौँ। धन्यवाद
1: धेरै धन्यवाद। अब यो सँगै हामी
8: अनि म एउटा कुरा भन्छु होइन अहिले नियम कानून बनाएर मात्रै हुँदैन कि त्यसलाई चाहिँ सशक्त रूपले हामीले कार्यान्वयन पनि गर्न सक्नुपर्छ। कानून बनाएर थन्काएर बस्यो भने त्यसको फेरि केही औचित्य छैन।
9: यो छलफलमा लागू औषध नियन्त्रण ऐन 2033 संशोधनका लागि सांसद र सरकारवालाको प्रतिबद्धता तथा विचार सुझावपछि यो ऐन संशोधनमा भएको ढिलाइ र ऐन कार्यान्वयनका लागि चालिनुपर्ने कदमका बारेमा टिप्पणी राख्ने बेला भएको छ। प्रस्तुत गर्दै हुनुहुन्छ वरिष्ठ अधिवक्ता तथा फौजदारी कानून बारेका जानकार लव कुमार मैनाली।
10: नियन्त्रण गर्ने हिसाबले चाहिँ यो कानूनको निर्माण गरे जस्तो देखिन्छ। बेसिकली सबभन्दा ठूलो अधिकार चाहिँ औषध नियन्त्रण अधिकारीलाई दियो। फेरि सँगसँगै के पनि गर्यो भन्दाखेरि या प्यारलल्ली एउटा औषध नियन्त्रण अधिकारीले इन्भेस्टिगेसन गर्ने अरू रेगुलर जुन प्रोसेस छ जिल्ला प्रहरीकारले आफ्नो जुरिस्डिक्सन अन्तर्गत कार्यवाही गर्ने औषध नियन्त्रण अधिकारीलाई चाहिँ स्पेशल अधिकार दियो पक्राउ गर्ने खानतलासी गर्ने। यो पछिल्लो संशोधनले के गर्यो भन्दाखेरि 3 या 2 भनेर यहाँ चाहिँ थपदियो। यहाँ अनुसन्धान अधिकारी भन्नाले लागू औषध नियन्त्रण अनुसन्धानको सिलसिलामा लागू औषध नियन्त्रण कानून कार्यान्वयन निकायको प्रमुखले तोकेको प्रहरी सहायक निरीक्षक वा खरदारद्वार जसको शाखा यो कर्मचारी छ कानून कार्यान्वयन इकाईको प्रमुख भनेर यहाँ थपदियो। नेपालको कुनै पनि कानूनले कानून कार्यान्वयन इकाई भने के हो भन्ने कुरा चिन्दैन कि व्यवहारमा चाहिँ कानून कार्यवाही इकाई भनेर त्यो लागू औषध ब्युरो खडा गरियो तर त्यो कुन ऐन अन्तर्गत कसरी के भन्ने कुरा कहीँ पनि डिफाइन गरेका छैन। लागू औषधको परिभाषा भनेर भन्दाखेरि लागू औषध भन्नाले गाँजा औषधि प्रयोगी गाँजा अफिम तयारी अफिम औषधि प्रयोगी अफिम कोकाको झारपात यति मात्रै हामीले परिभाषित गर्यौं। साथमा आएर के भन्यो भने श्री पाँचको सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदिव्य पदार्थ साइकोट्रफिक संस्थान तिनका लवण तथा अन्य पदार्थ सम्बन्धन पर्छ भनेर एउटा प्रोभाइजो राखिदियो। त्योभन्दा बाहेक त हामीले त्यो साइकोट्रफिक संस्थान यो त्यो हामीले त्यो फेरि चिनिसकेकै थिएनौँ। अनि हामीले के भन्यो भने ठिक छ यो कुरा चाहिँ पछि झिकै राख्नुपर्छ हामी राजपत्रमा प्रकाशित गर्ने भन्यो। अब दुर्भाग्य हेर्नुहोस् है त 51 सालमा आएर अनि बल्ल हामीले राजपत्र त्यति सालमा यहाँ आयो 51 सालमा आएर हामीले के गर्यौँ भने नार्कोटिक्स अन्तर्गत हामीले यहाँ 20 चिजलाई हामीले समावेश गर्यौं र साइकोट्रफिक सब्स्टान्स भनेर 9 चिजलाई हामीले समावेश 51 सालमा यो दफा 3 उपधावा 7 छ नि जुन अहिले नेपाल सरकारले प्रकाशित गरे सूचना त्यसको औचित्य छैन। अहिले सबैभन्दा महत्वपूर्ण त यो टोटली रिराइट गर्नुपर्छ। त्यो बेलामा हतारमा आएर त्यसको कन्स्ट्रक्सन पनि मिलेको छैन। संसारमा जुन अरू अरू मुलुकमा जुन डेभलप कन्ट्रीहरूमा जुन फर्मेटमा जुन किसिमको चाहिँ एपहरू बनिया छ ड्रग्सको त्यो कुनै पनि त्यसले मिट गर्नै सक्दैन अहिले। त्यसकारण यसलाई के गर्नु पर्यो भन्दा अब यसलाई रिराइट गर्नु पर्यो। कन्स्ट्रक्सनदेखि लिएर यसको दफा उपदफा सबै नै चाहिँ के भन्दाखेरि त्यसलाई रिराइट गर्नुपर्ने अवस्था छ। यदि रिराइट नगर्ने हो भने अब के गर्नु पर्यो सबैभन्दा महत्वपूर्ण जसरी हिजो हामीले कन्ट्रोल जस्तो अल्प मात्रामा भेट्यो भने लागु औषध छोडिदिने भने नि अल्प मात्रामा होस् कि धेरै होस् लागु औषध त छोड्ने मिलेन नि त होइन। त्यो त छोड्ने भने उसले छोड्ने होइन नि त्यो त अदालतले छोड्ने प्रमाणको छोड्ने नछोड्ने कति सजाय गर्ने भने त अदालतको क्षेत्राधिकारको विषय हो नि प्रहरीको क्षेत्राधिकारको या लागु औषध नियन्त्रण कानून इकाइको क्षेत्राधिकारको विषय होइन नि। सबैभन्दा पहिले त के भने ड्वेल जुन छ नि इन्भेस्टिगेसन गर्ने त्यो हटाइदिनु पर्यो टोटल्ली। यो चाहिँ के भन्दाखेरि प्रहरीलाई नै यो अनुसन्धान गर्ने त्यो चाहिँ अधिकार दिनुपर्छ। सजाय सम्बन्धी व्यवस्था छ नि जस्तो सर्वोच्चकै पनि फैसला हामीहरू 60 ग्रामको अल्प मात्राको अफिम फेला परेको हुनाले ठूलो गरी यो कारोबार भन्न नमिल्ने भनेर सेवनमा पनि सजाय गरेका छ। ऊ बेला कस्तो थियो भने 100-200 ग्राम भनेको कुरा ठूलो थिएन तर अब मिलिग्राममा जारिया छ। अब अहिले जुन हामी सजाय गर्छौँ नि सजायको चाहिँ कन्टेक्स्ट चाहिँ अब 25 ग्रामसम्म 100 ग्रामसम्म भन्ने जुन छ नि व्यवस्था यसलाई फेरि पुनर्मूल्याङ्कन गर्नुपर्छ। अहिलेको कन्टेक्स्टमा 14(1)(झ) यहाँ हामीले मैले यहाँहरूलाई क्लियर गरिदिनुपर्छ। यसले के गर्छ भन्दाखेरि लागु औषधको लागि चाहिँ 25 ग्रामसम्म 5 वर्ष 25 ग्रामभन्दा 100 ग्रामसम्म 10 वर्ष यसै गरेर उसले 20 वर्षसम्म गर्यो। अब साइकोट्रफिक सब्स्टान्सको ग्राम त्यहाँ चाहिँ मात्र त्यो हो साइकोट्रफिक सब्स्टान्स फर इक्जाम्पल कुनै डाइजिपाम फेला पर्यो 2 डाइजिपाम फेला पर्यो भने पनि कुनै
11: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
12: अहिले बिहानको ठिक 6 बज्यो।
13: गत जनवरी यता देशभर 1200 भन्दा बढ़ीमा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये धेरैले अस्पतालमा उपचार गराएका छन्। साउनदेखि असोजसम्म डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ। महाशाखाका अनुसार सरकारले साउनदेखि 3 महिनासम्म देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने पनि जनाएको छ। साउन भदौ र असोज महिनाभर डेंगीबाट बच्ने उपायबारे सर्वसाधारणलाई सचेत गराउने मन्त्रालयले जनाएको हो। बर्खायाममा पानी जम्दा डेंगी सार्ने लामखुट्टेको संख्या बढ़ने भएकाले अभियान सञ्चालन गर्न लागि महाशाखाको भनाइ छ। अभियान अन्तर्गत लामखुट्टेका लार्वा खोजी गरी नष्ट गर्ने टोल टोल र विद्यालयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने पनि बताइएको छ। यसैबीच त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने भएको छ। हालवीर अस्पतालमा उपचाररत नेपालीलाई थप विशिष्टीकृत उपचारका लागि भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजाने तयारी भएको समेत प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङ र प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधिले गैराती वीर अस्पताल पुगेर घाइतेको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग परामर्श गर्नुभएको थियो। त्यसपछि उहाँलाई भारत लैजाने आवश्यक प्राविधिक र व्यवस्थापकीय तयारी तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपचारका लागि आवश्यक सबै व्यवस्था मिलाएको र उपचार खर्चका कारण कुनै समस्या हुन नदिने समेत जनाइएको छ। घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान जारी राखेको छ भने सरकारले घाइतेको उपचार सुरक्षा र आवश्यक सहयोगमा कुनै पनि कमी हुन नदिने समेत प्रतिबद्धता व्यक्त गरेको छ।
14: संविधान संशोधनका लागि सरकारले तयार पारेको बहसपत्र अन्तिम चरणमा पुगे पनि त्यसको औचित्यमाथि विवाद बढ़ेको छ। प्रमुख विपक्षी दलहरूले बहसपत्र तयार गर्ने संयन्त्र नै असंवैधानिक रहेको दावी गर्दै हस्ताक्षर नगर्ने घोषणा गरेका छन्। संविधान संशोधन जस्तो संवेदनशील विषयमा राजनीतिक सहमति कमजोर देखिएकाले प्रक्रिया नै चुनौतीपूर्ण बन्ने संकेत देखिएको छ।
15: प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हाले लगत्तै वहाँका राजनीतिक प्रमुख सल्लाहकार असीम शाह नेतृत्वमा संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गर्नुभयो। सो कार्यदलले संविधान संशोधनका लागि खाका तयार गर्न थाल्यो। यसबीचमा सो कार्यदलको औचित्यमाथि पटक पटक प्रश्न उठेपछि कार्यदलले कामलाई निरन्तरता दिएकै अवस्थामा अहिले राजनैतिक दलहरूले संविधान संशोधन बहसपत्रको औचित्यमाथि प्रश्न उठाएका छन्। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता देव गुरूङले औचित्यविहीन दलले बनाएको बहसपत्रको साँची आफ्नो दल नबन्ने बताउनुभयो।
16: दलहरूलाई चाहिँ त संविधानमा निर्णय मान्ने आदि हुन्छ बहस जन्थ्यो संविधानको बारेमा, तर अब सरकारलाई त त्यो सुविधा त्यो छुट त हुँदैन। किन त भन्दाखेरि सरकारले यो संविधान कति शपथ ग्रहण गरेर चाहिँ सरकार गठन भएको हुन्छ, संविधानको रक्षा गर्ने दायित्व र जिम्मेवारीको सरकारको हुन्छ। तर अब सरकारले सबै धारा दफा एकदम गरेर चाहिँ
15: संविधान संशोधनका लागि बहसपत्र तयार गर्न बनेको सरकारी कार्यदलबाट अहिले नेकपा, लोसपा, जसपा र राष्ट्रिय जनमोर्चाका प्रतिनिधिहरू क्षेत्राधिकारभित्र असहमति जनाउँदै बाहिरिसकेका छन्। चार दलले संविधान संशोधनको मस्यौदा तयार गर्न खोजेको प्रस्तावना र आधारभूत मूल्य मान्यतामा हस्तक्षेप हुन सक्ने भन्दै लिखित असहमति बुझाएका हुन्। अब कार्यदलमा रासोपा र राप्रपाको मात्र प्रतिनिधित्व रहेको छ भने कांग्रेस र एमाले प्रतिनिधि नै पठाएका छैनन्। कांग्रेसले संविधान संशोधनलाई सरकारले हल्का र अपरिपक्व ढंगले अघि बढ़ाएको टिप्पणी गरेको छ। सभापति गगन थापा,
17: हाम्रो मुख्य डर र चिन्ता एकदम स्पष्ट छ। सरकारले प्राथमिकता निर्धारण गरेर कुनै एउटा निश्चित वा प्रष्ट समस्यालाई सुधार्नका लागि संशोधनको प्रस्ताव गरेको हामी पाउँदैनौ। संविधानको समग्र अन्तर्वस्तुलाई एकै पटक संशोधनको एजेण्डा वा बहसको रूपमा प्रस्तुत गर्दा अप्रत्याशित संवैधानिक वा कानूनी जटिलताका साथै चरम दलीय ध्रुवीकरण मात्र निम्तिदैन, यसले हाम्रो समाज र भूगोललाई जोडेर राख्ने मूल आधारहरू नै भत्काउन सक्छ र समग्र शासन व्यवस्था नै अस्थिर बनाइदिन सक्छ भन्ने हाम्रो चिन्ता हो।
15: पटक पटक निर्माण भएका सरकारसँग संविधान संशोधनको प्रमुख एजेण्डा बनाउने गरेका मधेस केन्द्रित दलहरूले संविधान संशोधनको बहस पत्रमा आफूहरूको अपनत्व खोजेका छन्। जनता समाजवादी पार्टीका नेता मनिष सुमन संविधान संशोधन बहस पत्र कार्यदलले मधेसका मुद्दालाई प्राथमिकतामा नराख्ने भन्दै त्यसको औचित्य नभएको दावी गर्नुहुन्छ।
18: संविधान संशोधन अपरिहार्य विषय हो। नेपालको राजनीतिलाई साथै देशका सबै वर्ग जाति समुदाय लिङ्गको यो संविधान प्रति आत्मीयता स्थापित गर्नु छ भने संशोधन गर्नु अनिवार्य। तर संशोधनको नाममा वर्तमान सरकारले असीम शाह आयोगले संविधानको मूल मर्मै संविधान गर्ने जस्तो संशोधन गर्ने जस्तो देखियो, अर्थात् समानुपातिक समावेशिता, संघीयता, गणतन्त्र यीहरूमाथि नै आघात पुग्ने गरी तपाईँलाई संशोधन गर्ने त्यसका लक्षणहरू देखिए। तसर्थ हामीले यस्तो आयोगलाई कुनै पनि प्रकारको सल्लाह सुझाव नदिने निकरेलमा पुगेका छौँ र यो आयोगले भोलिको दिनमा संविधान संशोधन गरेर सर्वमान्य संविधान बनाउला भने जस्तो हामीलाई लागेको पनि छैन। यसै
15: संविधान संशोधन बहसपत्र कार्यदलको औचित्यमाथि कानूनविदहरूले समेत प्रश्न उठाएका छन्। कार्यदलकै वैधता नभएको भन्दै त्यस्तो कार्यदलले निर्माण गरेको बहसपत्रले लोकतान्त्रिक संविधानको मूल्य र मान्यतामाथि ठेस पुग्ने उनीहरूको तर्क छ। संविधानविद डाक्टर चन्द्रकान्त ग्यावलीले भन्नुभयो,
19: जेएनजीको जुन चाहिँ माग थियो तीनटा कुरा, सुशासन, नेपोबेबी र प्रत्यक्ष कार्यकारी निर्वाचित हुनुपर्छ भन्ने चाहिँ थियो। अब त्यसलाई सम्बोधन त संविधान संशोधन मार्फतै हो। त्यो गर्नलाई दलहरूलाई नै विश्वासमा लिन पर्यो, दलहरूले नै विश्वास दिन पर्यो र संविधान संशोधन गरेर संविधानलाई जीवन्त बनाउने काम गर्नुपर्ने जरूरी देखिन्छ। होइन भने जेएनजीको जुन माग हो, यत्रो आन्दोलन भयो, त्यो चाहिँ प्रभाव पर्न सक्छ होइन। त्यसैले गर्दाखेरि अहिले चाहिँ संवैधानिक दायित्व सबै दलको छ, सरकारको हुन्छ। सरकारले पनि दलहरूलाई ट्रस्टमा लिन पर्यो, दलहरूले पनि विश्वास दिएर जनताको लागि समय र परिस्थिति जुन अनुसार नै संविधान संशोधन गर्दै जाने हो। दस वर्ष भइसक्यो, दस वर्षमा पोस्ट कन्स्टिट्युसनल स्क्रुटिनी गर्नुपर्ने बेला हो।
15: सरकारले दोस्रो पटक थपेको म्यादभित्र कार्यदलले उक्त प्रतिवेदन तयार गरी प्रधानमन्त्री बालेन्द्र शाह समक्ष पेश गर्ने गरी तयारी अन्तिम चरणमा पुर्याएको छ। कार्यदलका संयोजक शाहले अन्तिम चरणमा पुगेको काममाथिको प्रश्नको औचित्य नभएको दावी गर्नुभएको छ। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
13: राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित चारवटै अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा 113(2) बमोजिम गैराती विधेयकहरू प्रमाणीकरण गरिएको हो। प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद, दोस्रो संशोधन सम्पत्ति शुद्धिकरण निवारण, तेस्रो संशोधन सरकारी सहकारी पहिलो संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक 2083 रहेका छन्। चारवटै विधेयक हिजो संघीय संसदबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणसँगै ती विधेयक अब कानूनका रूपमा कार्यान्वयनको बाटो खुल्नेछ। यता सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल गरिएको थियो। ती अध्यादेश बिहिबारदेखि निष्क्रिय भएका छन्, जसमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि, पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय

0: सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश तथा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय बनेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सांसद संख्या कम हुँदा संसदमा दलको भूमिका कमजोर,
2: दलगत हिसाबमा पनि बहुमत र अल्पमत
3: क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल,
4: सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
5: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
6: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
7: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
9: महिलाको श्रम अधिकार र सम्मानको आवाज,
10: कार्यक्रम साझा आवाज,
11: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर भनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
11: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे सीआईएन मार्फत देशैभर
7: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
9: पसिनाको सम्मान, समानताको अभियान,
10: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा पूर्व प्रधानमन्त्री सहित 13,660 छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण सम्बन्धीको खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। लाभको पदमा रहेका सार्वजनिक पदाधिकारीहरूको अस्वाभाविक आर्थिक आर्जनबारे छानबिनका लागि गठित सम्पत्ति छानबिन आयोगमा 13,660 जनाले सम्पत्ति विवरण बुझाएका छन्। त्यस्तै गैर कानूनी सम्पत्तिबारे 1500 उजुरी परेका छन् भने आयोगका अनुसार पूर्व प्रधानमन्त्री, पूर्व प्रधान न्यायाधीश, पूर्व प्रधान सेनापतिदेखि कर्मचारीसम्मले सम्पत्ति विवरण बुझाएका हुन्। आयोगले 31 वैशाखमा गोर्खापत्रमा सार्वजनिक सूचना प्रकाशित गरेर छानबिनको दायरामा पर्ने प्रकृतिका पदाधिकारी उल्लेख गरी 1 महिनाभित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्ति विवरण दाखिला गर्न ताकेता गरेको थियो। विद्यार्थीलाई सैन्य तालिम दिने विधेयक संसदमा शीर्षकमा अर्को खबर छ भने मिटर ब्याजी पीड़ित फेरि काठमाडौँ मार्चमा पुराना सम्झौता कार्यान्वयन गर्न माग शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा 14 वर्षदेखि रोकिएको हेटौडा ढल्केबर प्रसारण लाइनको हट्यो अवरूद्ध शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। त्यस्तै एडीबीले बढ़ायो नेपालको आर्थिक वृद्धि दरको अनुमान शीर्षकको अर्को खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एमालेमा रूपान्तरण र पुनर्संरचना बहस सर्वे क्षणमा 87.6% मत नेतृत्व फेर्ने पक्षमा शीर्षकमा अर्को खबर प्रकाशित छ। एमालेको रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान 2082 मत सर्वेक्षणमा 87.6% मत वर्तमान नेतृत्व परिवर्तनको पक्षमा देखिएको छ। हिजो महासचिव शंकर पोखरेललाई अभियानका तर्फबाट बुझाएको सर्वेक्षण प्रतिवेदनले यस्तो मत देखाएको हो। सर्वेक्षणमा सहभागी मध्ये 10.5%ले मात्रै हालकै नेतृत्व ठिक भएको प्रतिक्रिया दिएका छन् भने 1.9% सहभागी तटस्थ बसेका छन्। सर्वेक्षण प्रतिवेदनमा भाग लिइनेको संख्या भने खुलाइएको छैन। त्यस्तै सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सड़कदेखि सदनसम्म विरोध शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै अन्नपूर्णको पहिलो पृष्ठमा कर्मचारीलाई अनुशासनमा कस्तै सरकार शीर्षकमा खबर प्रकाशित छ। यसका लागि नयाँ आचार संहिता पनि लागू गरिएको छ। त्यस्तै भित्रपृष्ठमा बुढेसकालमा पढ़ाएको भोक मेर्दै लालबहादुर 69 वर्षमा क्याम्पस भर्ना शीर्षकमा गोर्खाको खबर प्रकाशित छ।
1: कान्तिपुरको अर्थ पृष्ठमा

निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको भेट, नीतिगत सुधार र व्यवहारिक समस्या समाधान गर्ने प्रतिबद्धता शीर्षकमा यज्ञ बन्जारेले काठमाण्डुबाट लेख्नु भएको खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो निर्माण व्यवसायीसँग भेट गर्नुभएको छ। समयमा आयोजना सम्पन्न गर्न व्यवहारिक समस्या र नीतिगत सुधार गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता रहेको खबरमा उल्लेख रहेको छ। बंगलादेश हुँदै नेपाल छिर्ने प्रयासमा स्टार लिंक नीतिगत गाँठो कायमै शीर्षकमा अर्को खबर छ। नेपाल भूटान जस्ता भूपरिवेष्टित देशका लागि बंगलादेश अब सैटेलाइट इन्टरनेटको हुँदैन, भारतबाट ल्याउन खोज्दा पनि पाइँदैन। विजयपुरका किसान सहदेव चौधरीले भन्नुभयो, भारतमा मल बिक्रीमा कडाई गरेको सुनेर साथीहरू भारत गएका छैनन्, गोदाममा मल भए पनि किसानले पाएनन्। अर्को खबर पनि छ, खबरमा पर्साको बहुदर माई एकका चन्द्रिका प्रसाद शाह हिजो वीरगंज स्थित कृषि सामग्री कम्पनीको प्रादेशिक कार्यालयमा यूरिया मल खोज्दै पुग्नु भएको थियो। उहाँले छ बीघा मध्ये तीन बीघामा रोपाई गरिसक्नु भएको छ। रोपिएको खेतमा यूरिया छर्नुपर्ने बेला भए पनि मल नपाउँदा बाली बिग्रिने चिन्तामा उहाँ रहनु भएको खबरमा उल्लेख रहेको छ। त्यस्तै गोर्खा पत्रको भित्री पृष्ठमा भौतिक प्रगति आधा भन्दा कम शीर्षकमा हरिप्रसाद कोइरालाले उर्लाबारी झापाबाट लेख्नु भएको खबर छ। विस्तार भइरहेको महेन्द्र राजमार्गको काकड़भित्ता लौकही सड़क खण्डको ठेक्का अवधि

2083 साल माघ 18 गते सकिँदैछ। हालसम्म भौतिक प्रगति भने आधा भन्दा कम रहेको खबरमा उल्लेख रहेको छ। यस्तै अनुदानमा कृषि उपकरण शीर्षकमा बरहाल क्षेत्रबाट लेखिएको खबर पनि रहेको छ भने रासायनिक मलको चरम अभावको विषय गोर्खापत्रले पनि समेटेको छ। धान खेतीका लागि

0: डीएपी आवश्यक छ तर मल भने पाइएको छैन। मलको चरम अभाव रहेको खबरमा उल्लेख रहेको गरी निर्माण गरिएका टहरा सात दिनभित्र हटाउन निर्देशन दिइएको खबरमा उल्लेख रहेको छ। नागरिकको पहिलो पृष्ठमा लागू औषध कारोबार राष्ट्रिय चुनौती बन्दै सहकार्यमा मात्रै नियन्त्रण सम्भव शीर्षकमा खबर छापिएको छ। यो खबर कृष्ण किसी र गोविन्द केसीले लेख्नु भएको हो। नेपालमा लागू औषधको प्रयोग ओसार पसार र कारोबार पछिल्ला वर्षहरूमा गम्भीर चुनौतीको रूपमा देखा परेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा नेपाली वस्तु निर्यात
1: अस्ट्रेलियाले 16 वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विश्वकै पहिलो देश बनेपछि डेनमार्क, ग्रीस, स्पेन लगायतका युरोपेली मुलुकले पनि त्यस्तै नीति अपनाउन दबाव बढ़ाएका छन्। यद्यपि यूएई भित्र सबै प्रकारका सामाजिक सञ्जालमा पुनः प्रतिबन्ध लगाउने विषयमा व्यापक समर्थन नरहेको अधिकारीहरूले उल्लेख गरेका हुन् र चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगोले कम्तीमा 28 जना मृत्यु भएको छ। आगो डिबाउन दर्जनौ दमकल तथा उद्धार कर्मीहरू खटिएका थिए। फुजियान प्रान्तको जिनजियाङ शहरमा रहेको हुई टेक जुत्ता कारखानामा स्थानीय समय अनुसार दिउँसो करिब 12 बजे आगो लागेको थियो।
0: साझा खबरमा अब खेल खबर। कप्तान किलियन एम्बापे र उस्मान डेम्बेलेको गोलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै फिफा विश्वकप 2026 को सेमी फाइनलमा स्थान बनाएको छ। यस जीतसँगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा पुगेको हो। अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको विजेतासँग खेल्नेछ। हारसँगै मोरक्को अन्तर्राष्ट्रिय फुटबलमा लगातार 34 खेलको अपराजित यात्रा पनि समाप्त भएको छ। फिफा विश्वकप 2026 अन्तर्गत क्वार्टर फाइनलका बाँकी तीन खेल आज र भोलि हुँदैछन्। आज राति 1:15 बजे स्पेन र बेल्जियम बीच अमेरिकाको सोफी स्टेडियममा प्रतिस्पर्धा हुनेछ। दुवै टोली सेमी फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्। यसैबीच फिफा विश्वकप 2026 सर्वाधिक गोलकर्तालाई दिइने गोल्डेन बुटका लागि चार स्टार खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा भइरहेको छ। हाल अर्जेन्टिनाका लियोनेल मेस्सी 8 गोलसहित शीर्ष स्थानमा छन्। फ्रान्सका किलियन एम्बापे र नर्वेका एर्लिङ हालान्डले समान 7-7 गोल गरेका छन् भने इंग्ल्याण्डका ह्यारी केनको नाममा 6 गोल रहेको छ। गोल्डेन बुट सर्वाधिक गोल गर्ने खेलाड़ीलाई दिइन्छ। गोल बराबर भए असिस्टको संख्या हेरिन्छ। गोल र असिस्ट दुवै बराबर भए कम समयमा मैदानमा खेलेको खेलाड़ी विजेता बन्नेछ।
1: थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलको संसदमा भूमिका कमजोर भन्दा महत्वपूर्ण विषय ओझेलमा सांसदको अनुभव र सिकाई कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiye.org, फोन नम्बर 01-5224-352-5224-353।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब संसदमा अंकगणितले पार्ने प्रभावको कुरा। संसदमा थोरै संख्यामा प्रतिनिधित्व गर्ने दलहरूको भूमिका कमजोर भन्दा कतिपय महत्वपूर्ण विषय ओझेलमा पर्ने गरेका छन्। सत्तापक्षले पेलेर नै लाग्ने प्रवृत्तिले पनि थोरै संख्यामा सांसद हुने दलको भूमिका कमजोर देखिने गरेका छन्। तर सांसदहरूले आफ्नो भूमिका र विषयवस्तुलाई महत्वपूर्ण रूपमा उठाउँदा प्रभावकारी हुने कतिपय सांसदको भनाइ छ। हामीले कर्णाली प्रदेश सांसद सन्तोषी शाहीसँग कुराकानी गरेका छौं।
5: दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू, कानूनका कुराहरू छन्, निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन कि त्यो संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त
6: जस्तो यहाँले अघि सुरुमा केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो है अथवा पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव
5: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो कुराहरू जस्तो कि अब खाने यसै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ सरकारले गर्नुपर्छ हामीले भवन मात्रै खडा गरेर भएन विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ कि अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि त बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
6: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो
5: होइन कार्यक्रमबाट चाहिँ हो त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
6: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि बढ्छ
5: पैसा चाहिँ बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले
6: छोरीको दाममा जन्मिने बित्तिकै पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
5: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ
1: साथी लील प्रकाश सनले कर्णाली प्रदेश सांसद सन्तोषी साईसँग गरेको कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
0: राष्ट्रपतिद्वारा 4 अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण संविधान संशोधन बहसपत्र कार्यदलमाथि दलहरूको विमति पूर्व प्रधानमन्त्री सहित 13,500 बढ़ीले बुझाए सम्पत्ति विवरण
1: वर्षामा डेंगी संक्रमणको जोखिम बढ़दै 6 महिनामा 2 जनाको मृत्यु साउनदेखि 3 महिना डेंगू सचेतना अभियान संचालन हुने आत्मदाह प्रयास गरेका गणेश नेपालीको शव उपचारका लागि दिल्ली पठाइने थप उपचारका लागि दिल्ली पठाइने उपचार खर्च भने सरकारले बेहोर्ने
0: संसदमा सांसदको संख्या कम हुँदा भूमिका कमजोर महत्वपूर्ण विषय पनि ओझेलमा पर्ने गरेको सांसदहरूको गुनासो सरकारको गोदाममा मल किसान भने रित्तै बकेउता रकम नपाएपछि उखु किसानले आन्दोलन गर्दै
1: भेनेजुएला भूकम्पपछिको राहत र उद्धारका लागि राष्ट्रसंघद्वारा 30 करोड़ डलर सहयोगको अपील यूले बालबालिकालाई सामाजिक सञ्जाल पहुँचमा कड़ा नियन्त्रण गर्ने चीनमा एक जुत्ता कारखानामा आग लागि हुँदा 28 जनाको मृत्यु
0: र मोरक्कोलाई हराउँदै फिफा विश्वकपको सेमी फाइनलमा फ्रान्सको प्रवेश आज राति स्पेन र बेल्जियम खेल्दै गोल्डेन बुटका लागि 4 खेलाड़ी बीच कड़ा प्रतिस्पर्धा
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले नयाँ पत्रिकामा रवि मिश्रले कर्नर किक शीर्षकमा लेख बनाउनु भएको कार्टुन लिएका छौं यो कार्टुनले व्यङ्ग गर्न खोजेको छ अहिलेको संविधान संशोधन कार्यदलले बहसपत्र तयार गर्दाखेरि दलहरूको विमतिको प्रसंगलाई जोड्न खोजिएको छ यति बेला बहसपत्र निर्माणमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा र राप्रपा मात्रै छन् भने अन्य दलले बहसपत्रमा सहभागी नहुने भन्दै त्यहाँबाट बाहिरिसकेका भएका छन् र त्यही विषयलाई व्यङ्ग्य गर्न खोजिएको जस्तो देखिन्छ। यहाँ बहसपत्र निर्माणकर्ता जस्ता देखिने एकजना व्यक्ति छन्, पछाडि संविधान संशोधन बहसपत्र लेखिएको छ, माथि उनले फोनमा कुरा गर्दै गरेको जस्तो देखाइएको छ, माथि यस्तो लेखिएको छ, प्रम ब्रो एउटा चर्खा लोटा के छ पठाइदिनु पर्यो, सुन्ने कोही भएनन्।
0: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हेलो सांसद प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।

0: नमस्कार, समाज श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोष ईसाईजी हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिजु।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यहीँबाट अगाडिबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदा फेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमि यहाँभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए होला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
0: त्यो
1: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु, त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
0: जस्तो यहाँले अघि सुरुमा केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन, भएको विषय चाहिँ जस्तो कि मैले यो विषय प्रदेश सभामा उठाए यो चाहिँ पुरा भयो है अथवा पुग्यो है भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन। मैले त मेरो लागि गरेको छैन नि त, त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन, तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु, त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर

0: खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या, अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ कि त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिँदा हुन्छ। त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि र बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि, त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
1: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटायो यसपालि
0: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छ यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौं त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
1: भनेपछि अब सरकारले चोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
0: त्यो पैसा चाहिँ नि बैंकमा त्यतिकै अड्केको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामीले भन्ने हिसाबले चाहिँ
1: छोरीको दाममा जन्मिने बित्तिकै खाता खोलेर पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
0: अनि यसको सन्दर्भ छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कपी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जब कि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले त्यो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ, घर पनि चाहिन्छ त्यसकोमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालबालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन बालबालिकाको लागि यो गर्नुपर्छ भन्छ यसले पनि राहत पुर्याउँछ। यो चाहिँ ठूलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
1: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपबाट त्यो हो
0: हजुर
1: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो अप्ठ्यारो रहेछ पाउने 4 वर्षको हजुरको
0: हजुर एकदमै ठिक कुरा यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ यो निरन्तर हो र यो सरकारले गर्छ तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ दाई भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसले चाहिँ अहिलेको मात्रै होइन भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि त्यहाँ त तह तह हुँदो रहेछ क्या त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले
1: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
0: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ कस्तो मानसिकता बोकेको छ भनेपछि हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पूरा पूर्ण पाठ हामीले पढ्दैनौँ हाम्रो कमजोरी प्रदेशको अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि त्यसमा हो त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ र यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ कानून हो यो जनताको

0: पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ. अनि हो अहिले भन्छु हजुर एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले. होइन रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता एउटा लिडर हुँदो रहेछ होइन, लिडरले चाहिँ यस उनीहरूको उसमा चाहिँ निर्देशनमा चाहिँ चल्नुपर्ने अवस्था छ. उनीहरूले आफ्नै पक्ष यहाँ त हामी विभिन्न जातिहरूको यहाँ चाहिँ हाम्रो एउटा संसदमा हाम्रो छ नि त हो, हामी आफ्नो छेत्री बाहुन दलित होइन जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ. त्यसमा चाहिँ दलितका कानूनहरू छन्, ऐनहरू बन्दैछन् भइरहेछ, के अरे खेलकुद अब धेरै छ नि यहाँ त, कति छ धेरै छ. अनि त्यही भएर चाहिँ यस्ता कानूनहरू बन्दाखेरि किन रोकियो त, यहाँ त सहमतिमा हामीले राम्रो कानूनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ.
1: अब अहिले ऐन कानून निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने प्रस्तुत गर्ने त्यसलाई अगाडि बढाउने कुरा, अनि प्राइभेट निजी विधेयकको रूपमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ. त्यसो भए अहिले पाउने चार वर्षको अनुभवलाई लिएर अब बाँकी एक वर्षको कार्यकाल रहँदाखेरि एक वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौं भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
0: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौं प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौं होइन, यो गेटबाट हामी
1: अगाडि
0: हामी कुनै दलको एउटा दलको थियौं नि त हामी त्यसमा चाहिँ, तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौं त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 जना सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था हुने थिएन. यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु, जस्तो कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त, त्यो हुटुटी त्यो मैले देखिनँ, त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन, म यो दल उधर म ठूलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठानु विषयवस्तु नियम कानूनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठूलो चुनौती छैन कि.
1: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
0: एकजुट एकदमै एकदमै त्यो छैन. हामी चाहिँ अहिले पनि के छ त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ, यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन, त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ. त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नबनोस् होइन, अनि त्यो त्यसले गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भने वितृष्णा फैलिन्छ कि, काम गर्ने चाहना छैन होइन.
1: जम्मा 40 जना सांसदहरू यहाँ कर्णाली प्रदेश सभामा, त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन?
0: त्यो चाहिँ मैले देखेन, त्यो किन देखेन त मैले त्यही कुरा हो मैले चाहिँ मैले भनिरहन्छु, हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ, अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ, समानुपातिक सांसदहरू हुनुहुन्छ बढी, त्यो त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्छिनुहुन्छ, त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ. उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि, त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेको छु कि मैले. त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ, हामी मिल्छौँ छौँ बाहिर सबैजना, तर पार्टीगतको त्यो जिम्मे त्यो छ नि, जुन कुराहरू हैतको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौ त्यसमा चाहिँ.
1: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो, अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदेऊ भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ, जस्तो भेटेको बेला लिने इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के, त्यो खालको संयन्त्र कस्तो विकास गर्नु भएको
0: छ
1: मानिस?
0: यस्तो छ, अब विकास हामीले त्यही खोजेको हो, प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने थाहा पाउन सक्ने उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिग्रियो हो हामीमा त्यो खालको माहौल त्यो छैन नि त हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
1: सहभागी
0: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ यसैमा छ नि त अनुशासन यसैमा छ सबै कुराहरू हरेक कुराहरू हाम्रो त त्यहाँले छ नि त एउटा त्यही भएर चाहिँ जनतालाई पनि राखेर हामीले कानून निर्माणमा चाहिँ कानून निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो त्यो उहाँहरूको छैन उहाँहरूको देखि छैन सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू संकलन गर्नु पर्यो इमेल मार्फत हुन्छ या पत्र मार्फत हुन्छ त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले मैले देखे छैन होइन उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानून बनाउँदा त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ त्यो चाहिँ हुनुपर्छ भन्ने हो त्यो हामीले बनाउँदाखेरिमा
1: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौ विशेषतः सांसदको रूपमा पाउने चार वर्षको समय करिब करिब सकिन लाग्दा भएको सिकाई र आगामी थप एक वर्षको लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा मानिस साईसँग हामी कुराकानी गर्दैछौ संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ कतिको माग भयो जनताबाट ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यसो गर्नु पर्यो भन्ने कुरा कतिको माग भयो यो बीचमा
0: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ एउटा सांसदलाई जनताले हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौं होइन त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका

0: कतिवटा कुराहरूलाई चाहिँ हामीले पुर्याउनु पर्छ भन्ने मनसाय भएको हुनाले हामी कानून भन्दा पनि बढी योजनामा चाहिँ फोकस गर्छौँ हामीले सांसदहरूले अनि मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि तर यहाँ कार्यान्वयन त हुँदैन मेरो कुरालाई त सुनाइ हुँदैन यहाँ अनि तैपनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाई परे हुन्छ यहाँ म पनि त्यो कुरामा छक्क चाहिँ परे हुन्छु अब एउटा माग भएको हुनाले त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त त्यो त हामीलाई म त अझै प्रतिपक्षीको भूमिकामा छु बेन्चमा छु प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न ऊ त त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा चाहिँ त्यस्तो गरेको मैले पाएँ
1: भनेको तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति सयमा 100% नै परेनन् अथवा के के चाहिँ परे
0: यस्तो छ 100% जम्मा कति छ त भन्दा 5% चाहिँ मलाई त्यो आउँछ होइन त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्र यो अहिलेको समयमा मात्र योभन्दा अगाडि त झन् जिरो थियो एकदमै सुना नहुने किनकि दे पनि हुन्छ न त यिनीहरू किन काम लाग्छन् हामीलाई कहिले पनि काम हाम्रो लागि केही पनि हुन्न हामी सत्तामा जान्छौँ हामी मन्त्री हुन्छौँ होइन त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले किनकि म यहाँभित्र आइसकेपछि हामी एउटै हौ हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ जनताहरू पनि त छन् नि कि मेरो छुट्टै मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ एउटा खुसीको कुरा हो होइन हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले त्यो आशालाई हामीले पूर्ण रूपमा हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ अनि त्यो हिसाबले चाहिँ यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही नै छ
1: अब त्यसो भए सरकारले सुधार्नुपर्छ चाहिँ के जस्तो संसदले सुधार्नु पर्ने कुरा त अघि तपाईँले भनिसक्नु
0: हजुर
1: सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ सांसद
0: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन हामीलाई घाटै भइरहेको अवस्था छ त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ अनि त्यसमा चाहिँ अब यस्तो पनि छ यहाँ सरकार सँगसँगै कर्मचारी तन्त्र पनि छ यहाँ दुईटै पक्षको चाहिँ नै एकदमै राम्रो समन्वय नभएसम्म त्यो कार्यान्वयन हुन सक्दैन
1: अनि संसद प्रदेशसभासँगै प्रदेशसभा मार्फतमा विभिन्न संसदीय समितिहरू पनि छन्
0: हजुर
1: र तपाईँ लेखा समितिमा हुनुहुन्छ
0: हजुर
1: प्रदेश सभा प्रभावकारी हुन नसकिराखेको बेलामा अथवा यहाँको बुझाइमा प्रदेशको संसदीय समितिको अनुभव कस्तो छ कस्तो हुँदो रहेछ संसदीय समितिको काम
0: समिति चाहिँ

0: एकदमै महत्वपूर्ण यो चाहिँ एउटा मिनी पार्लियामेन्ट भन्ने यो चाहिँ एउटा पार्लियामेन्टमा हुन नसकेको काम त्यहाँ हुन्छ होइन त्यहाँ हुन्छ त्यो कारणले गर्दाखेरि के हुन्छ त भन्दाखेरि विशेष गरेर चाहिँ के रहेछ त भन्दाखेरि म चाहिँ एउटा लेखा समितिमा भएको हुनाले मलाई चाहिँ यति कुरा थाहा भयो कि हामी कति भ्रष्टाचार गरेर आएका छौँ यहाँ होइन ती कुराहरू त्यहाँबाट अनि अब के भन्छ ती कुराहरूको परिवेश निर्धारण नभएर पनि कति कुराहरू अन्जानमा पनि भएको पनि छ त्यो कुरालाई त हामीले बुझ्नु पनि पर्छ तर यति धेरै बजेटहरू चाहिँ जता पाए त्यति पास होइन साइन गरेर दिने होइन त्यो कुरा देखिएको छ रोक्नको लागि हामीले चाहिँ 100% लागिरहेछौँ अहिले पनि हाम्रो बैठक हो हिजो भोलि पनि छ जहिले पनि हाम्रो त्यो काम चाहिँ हामी सफल बनाउनुपर्छ कर्णाली प्रदेशमा प्रष्ट एकदमै न्यून गराउनुपर्छ मन्त्रालयहरूमा जति पनि बेरोजगारहरू छ हामीले घटाएर शून्यमा ल्याउनुपर्छ त्यो कुरा चाहिँ हामी लागिरहेको अवस्था छ त्यसमा हाम्रो लेखा समितिले एकदमै राम्रोसँग त्यसलाई निगरानी पनि गरेको छ र निर्देशन पनि दिएको अवस्था छ अहिले हामीले अबको पनि अब बैठकहरू शुरू भइरहेको छ यो चरणमा पनि त्यो पनि के भइरहेको छ भने चाहिँ हामीले चाहिँ माग गरिरहेछौँ
1: अनि समितिले दिएको निर्देशन सरकारले अथवा सरकारवाला निकायले कतिको मान्दा रहेछन् किन मान्दा रहेछन्
0: यस्तो छ अब त्यो कार्यान्वयनको हिसाब अलिकति के भन्छ त्यसलाई फितलो चाहिँ छ यहाँ चाहिँ एकले अर्कालाई नमान्ने एकले अर्कालाई चाहिँ त्यो एउटा नटेर्ने अवस्था चाहिँ थियो छ तर चाहिँ हाम्रो समिति भनेको चाहिँ अब हामीलाई पनि थाहा भयो नि त समितिले चाहिँ यो काम गर्छ हामीले पनि गर्न सक्छौँ हामी सदस्यले पनि हामीले काम चाहिँ गरेर आवाज उठाउन जान सक्छौँ हामी पनि त्यहाँ ठाउँ ठाउँमा हामी गएर अनुगमनको माग राखेका छ हामी जान्छौँ हामीले कार्यवाही गर्ने ठाउँमा कार्यवाही गर्ने भनेर हामीले भइसकेको छ
1: अनुगमन पनि
0: एकदमै अब सुरुवाती हुँदैछ अनुगमन हुन्छ अब अहिले चाहिँ हामीले कहाँ कहाँ एकदमै ठुलो बजेटमा हाम्रो चाहिँ बेरोजगारी देखेको छ त्यहाँ चाहिँ हामीले अनुगमन गर्छौँ यदि त्यहाँ चाहिँ त्यो नीतिगत रूपमा भ्रष्ट बेरोजगारहरूको त्यो किन भयो भन्ने कुरा पत्ता लगाएर त्यो किसिमले चाहिँ आइसक्यो भने हामीले कार्यवाहीको पनि त्यो दायरामा हामीले लग्छौँ
1: अनि सांसदको रूपमा समितिमा सहभागी हुँदै गर्दाखेरि अघि तपाईँले भन्नुभयो कि प्रदेश सभामा एउटा सानो दल भनेर जुन खालको राखिएका उठाएका विषयवस्तुहरूलाई व्यवस्था गर्ने अनदेखा गर्ने जुन परिपाटी छ भन्नुभयो यो संसदीय समितिमा पनि त्यस्तै हो कि त्यहाँ अलिकति राम्रो
0: यस्तो रहेछ समितिमा त्यस्तो पक्षवाद चाहिँ छैन सबैजना हामी एकदमै बुझ्ने खालको सांसदहरू हुनुहुन्छ त्यहाँ चाहिँ त्यो मैले देखेँ तर मैले के चाहन्छु त भन्दा त्यो मेरो चाहना त बुझ्दैन नि त मैले पनि त्यो समितिमा पनि अब हामीलाई जहाँ पनि के हुन्छ भन्दाखेरि मलाई जिम्मेवारी दिएपछि पो मैले वहन गर्न सक्छु सक्दैन भन्ने कुरा त्यहाँ थाहा हुन्छ नि त अब त्यहाँ म बसेर चाहिँ अब अरूले मेन मान्छेहरूले गर्छ कामहरू अब हामीले हेर्ने हुन्छ हामीले तर्क वितर्क गर्ने फुर्सद त्यो समय हाम्रो हुँदैन त्यहाँ जे छ ठिक छ भन्ने खालको चाहिँ हुन्छ कि त्यो चाहिँ भइरहेको छ तै पनि ठिक छ म सकारात्मक नै मान्छु त्यो मेरो मात्रै कमजोरी हो त्यो मैले मेरो मनमा लागेको कुरा भनेको तर हाम्रो पनि कमजोरी हो म गर्छु भन्नु पर्थ्यो नि त हामीलाई मैले भन्छु कि मैले तर्क दिने बेलामा चाहिँ अरूसँग मेरो भूमिका हुनु पर्यो नि त मेरो भूमिका भएपछि त म बोल्नुभन्दा पनि म काम गरेर म चाहिँ म त्यस देखाउने हो मैले म चाहिँ यो कुरा चाहिँ भनिरहेको हुन्छु कि मैले त्यहाँ तर राम्रो छ लेखा समिति मलाई अरू अन्य समितिको छेरफेरमा त म भन्न सक्दैन लेखा समितिले गर्ने काम कर्तव्य अधिकार असाध्यै पूरक छ त्यो पूर्ण पनि हुन्छ यदि सांसदहरूले त्यो समितिमा आउने जति भोलिका दिनहरूमा पनि आउने त्यो प्रतिपक्षी दलको चाहिँ सभापतिले एकदमै निगरानी र त्यो कामलाई कडा रूपमा अगाडि बढ्यो भने चाहिँ यो असाध्यै राम्रो समिति हो हामीले धेरै कुरामा चाहिँ हामीले सुन्ने के भन्छ बेरोजगारी हामीले ल्याउन सक्छौ
1: अनि त्यसमा अहिले अब विशेष त जनता पनि जोडिन्छन् यो लेखा समितिले जनताहरूबाट केही ल सुझाव तिमीहरूको विचार अथवा कुनै गुनासो छ भने पठाऊ अथवा हामी त्यसमा थप के गर्नुपर्छ गर्छौं भनेर त्यो खालको जनतासँग जोडिने संयन्त्र समितिले बनाउन सकेको छ कि छैन अथवा एउटा सांसदको रूपमा तपाईँले चाहिँ आफूलाई आएका कुराहरू समितिसँग राख्ने र त्यसबारेमा छलफल चलाउने त्यो अभ्यास छ कि छैन
0: त्यो त हाम्रो छैन अब जनतासँगको प्रत्यक्ष चाहिँ रूपमा हामी जोडिएर हामीले सुझाव संकलन गर्ने हाम्रो अवस्था छ त्यो खालको हाम्रो हामीमा त्यो विकास भइसकेको छैन
1: त्यो प्रतिवेदन अथवा केही विषय आयो भने छलफल गरे त्यसपछि
0: प्रतिवेदनमै हामी हुन्छौँ जति पनि एकदम मूर्त रूपमा हामीले प्रतिवेदनलाई प्राथमिकता दिन्छौं त्यो प्रतिवेदना भएका कुराहरूलाई हामीले हेर्ने हो त्यहाँ मिलाउनु पर्ने हो कि अथवा के छ त्यहाँ होइन त्यो कुराहरूलाई चाहिँ सच्याएर बनाएर हामीले चाहिँ सबैजना बसेर पूर्ण रूपमा चाहिँ हामी त्यो चाहिँ काम चाहिँ गर्छौँ हामीले
1: अब सांसदहरू सबैमा आफैमा पूर्ण र जानकार होइन
0: हजुर
1: अब उनीहरूले पनि कतिपय कुरा आफैले बुझेको सुनेको अथवा अध्ययन गरेको कतिपय अब सरकारवाला अथवा विज्ञबाट आएका सुझाव सल्लाहहरूलाई मनन गर्दै अगाडि बढ्ने कुरा हो पौनी चार वर्ष भन्दा अगाडिको सन्तोष सिसाई र पौनी चार वर्षपछिको सन्तोष सिसाईको यो क्षमता विकास पूर्ण रूपमा भयो अथवा यो यो चाहिँ पुग्यो यो यो भयो प्राप्त भयो बाँकी यो चाहिँ अझै बाँकी छ भन्ने के लाग्छ
0: अब त्यो त हिजोको र आजकोमा त धेरै आकाश पातल फरक छ होइन त्यसरी हेर्नु पर्दा मैले आफूलाई हेर्नु पर्दा पनि ममा विकास नभएको होइन ममा धेरै विकास भएको छ त्यसमा पनि अब काम कारवाहीको कुरामा हेर्नु पर्दा पनि हिजोको सन्तोषले चाहिँ जनतासँगको प्रत्यक्ष परिचित हुन नसकेको अवस्था थियो उनीहरूलाई के चाहिएको छ भन्ने त्यो निडको कुराहरू छ नि त त्यहाँ त्यो कुराहरूलाई चाहिँ एकदमै के भन्छ त्यसलाई वास्ता नगरेको अवस्था थियो भने आज त मैले म सांसद भएर आइसकेपछि मलाई हरेक क्षेत्रमा शिक्षा स्वास्थ्य होइन पूर्वाधारका कुराहरू छन् होइन अन्य कृषिका कुराहरू धेरै कुराहरू छन् जनताकै कुराहरू छन् होइन यी कुराहरूमा चाहिँ मैले के देख्छु त जहाँ जान्छु ठोक्यो भने मैले त्यो कुराहरू ओहो यो रहेछ यो आवश्यकता हुने र मैले आँखाले देखेर पनि मैले त्यो कुराहरू ल्याउन सक्छु नि त अहिले नभनिकन पनि मैले त्यो मेरो मैले काम गर्न सक्ने सन्तोषी भए हिजो म चाहिँ मलाई भने पनि मैले देखे पनि मैले भोगे पनि त्यो कुरा मैले चाहिँ राख्न सक्ने अवस्था थिएन तर आज मैले जनताको प्रत्यक्ष के भन्छ त्यसलाई त्यो एकदम
1: सुझावलाई
0: एकदमै त्यो विचारहरूलाई चाहिँ मैले ओहो मैले एउटा सकारात्मक एउटा कुरा दिन सक्छु के मैले चाहिँ विकास ठूला ठूला विकासहरूको कुराहरू नदिएको मैले त्यहाँसम्म त म पुगेँ नि त मलाई विश्वास गर्ने बाटो मैले बनाउन सके आज सन्तोषी साईसँग आएर कुरा राख्दाखेरिमा यो काम चाहिँ बन्छ है भन्ने त त्यो वातावरण त सिर्जना भयो मेरो लागि त खुसीको कुरा हो त्यो उपलब्धि मान्नुपर्छ त्यो कुरालाई मैले भोलि म सांसद रहँला नरहँला होइन तर पनि के छ त भन्दा भोलिका दिनहरूसम्म मैले जनताका प्रत्यक्ष जनताका चाहिने मुद्दाहरू मसँग ठोकिएका कुराहरू छन् मैले भेटेका जति पनि कुराहरूलाई चाहिँ मैले के गर्छु त मैले चाहिँ कार्यान्वयनको बाटोमा लिनको लागि म जहिले पनि जनतासँग रहेर म सांसद रहे पनि नरहे पनि म लागिरहनेछु भन्ने कुरा चाहिँ म यहीँबाट पनि भन्न चाहन्छु प्रतिबद्धता गर्न चाहन्छु म अब सांसद हुँला नहुँला म काम चाहिँ गरिरहन्छु किनकि मलाई यति धेरै कुराहरूको जानकार भयो अहिले विकास के हो होइन यी कुराहरू बुझ्ने मैले एउटा अवसर पाएँ कि यो जनताहरूलाई म एकदमै थ्याङ्क यू एकदमै धन्यवाद भन्न चाहन्छु कर्णाली प्रदेशका सम्पूर्ण जनताहरू जसले मलाई चाहिँ निर्वाचित गरेर आज मलाई यो ठाउँमा पुर्याइदिनु भयो त्यस कारणले गर्दा पनि मैले आज यति धेरै कुराहरू सिक्ने एउटा अवसर पाएँ नसिके अभ्यास नलिएसम्म नगरेसम्म हामीले धेरै कुराहरू जानेको हुँदैनौँ हुन त हामीले आफ्नो छुट्टै किसिमले कुराहरू जानेका हुन्छौँ होइन केही कुराहरू गरेका हुन्छौँ तर यो महत्वपूर्ण ठाउँ हो यो महत्वपूर्ण ठाउँमा चाहिँ त्यही किसिमले कार्यविधि होइन नियम कानूनहरू चाहिँ बनोस् र यो कर्णाली प्रदेशलाई साँच्चैको चाहिँ एउटा कर्णाली प्रदेशको सम्बन्ध एउटा के हेर्ने कुरामा चाहिँ त्यो दृष्टि दूरदृष्टि नभएर चाहिँ एउटा सकारात्मक भूमिका खेलिदियोस् भन्ने हो कि मेरो प्रदेशको कतिपय सकारात्मक कुराहरूलाई पनि मैले राम्रो भनिदिनु पर्छ त्यसै कारणले गर्दाखेरिमा म चाहिँ राम्रो र नराम्रो दुवै पक्षलाई चाहिँ मेरो एउटा आफूलाई आफूसँग ग्रहण गरेर मैले आफूलाई सिकेका कुराहरूलाई पनि भोलिसम्मकोलाई म आफू रहन्जेलसम्म पनि भोलिका दिनहरूसम्म मैले यी कुराहरूलाई चाहिँ अगाडि बढाउनेछु भन्ने मलाई लाग्छ
1: समयको लागि कुराहरूलाई धेरै धन्यवाद मानेछु
0: एकदमै थ्याङ्क यू हजुरलाई पनि धन्यवाद छ धेरै धेरै धन्यवाद छ आफ्ना मनमा लागेका आफ्ना बगिएका कुराहरूलाई मैले हजुरसँग समक्ष मैले पोख्न पाएँ त्यो मेरो लागि एकदमै महत्वपूर्ण थियो र आज मैले सिआइएनलाई चाहिँ सिआइएन हजुरसँग एउटा हजुर समक्ष मैले
2: यो रेडियो दिदी बहिनीको समय सूचक हो
3: अहिले बिहानको ठिक 7 बज्यो

0: Media Extreme Energy Drink.
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ लङजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
4: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि, अस्ति भर्खरै बनाएको घर बच्यो, तर तपाईँको त केही भएको छैन।
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
4: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
4: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग, मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
5: फोन 068-26-144, 98-5-10-16-094, 98-4-76-39-691।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

प्राविधिक शिक्षा पढ्ने सुबनाओ सर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm

0: आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ। सम्पर्क नम्बर 068420001 420003 98571917 98576567 98451720736।
1: के तपाई प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
2: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टीम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टीमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
2: अध्यापन हुने विषयहरू
3: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज।
2: विशेषताहरू
1: विषय विज्ञद्वारा अध्यापन गराइने
2: अत्याधुनिक प्रयोगशाला
1: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 061-577-444 543-333।
4: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
5: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
6: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
5: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनी चिलाउने, योनीको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठा गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
4: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
6: 24 घण्टा आकस्मिक सेवा।
5: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
4: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 067-424-227, 067-424-227,
6: मोबाइल नम्बर 98572-597, 98572-597,
4: 98511-89918।
6: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक,
4: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
7: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने बे अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बॉडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, एच बी ए वान सी जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मोटोपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठ्यघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
0: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 9855118918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
2: अनि तयो कागज के मे थिए वा? अँ झिल्काई, त्यही पर्सनल नम्बर ब्लक लै भए पर्सनल मोबाइल नम्बर मे उनी यो टेलिकमर भए अफिसरी आएर ब्लक लै र खर्खाई।
3: अनि बैंगरी
2: बैंगरी
3: अँ
2: चर चाहिँ तले लग पर्दी
3: चम्नल पति न आफै न मोबाइल नम्बर फेदी अब दिएर ब्लक तयाइ विषय आफै न ब्याङ्क दिए पनि जानकारी तिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी देख्या सचेत तल परिम
2: सतर्क तना ठगी तब्द क्या जोगी न
4: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
5: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई।
6: ए हेर्नुहोस् त यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
7: पक्नुहोस् नानी, जे पाए त यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
8: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ, कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
6: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: रेडियो दिदी बहिनी 95.2 मेगा

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
2: नेपाल बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभाव बारे केन्द्रित छ। नेपालमा पटक पटक बर्ड फ्लूको प्रकोप देखिने गरेको छ। गएको चैतमा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भए। यस वर्ष शुरूआतमा देखिएको मोरङ सहित सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड़ रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन्। बर्ड फ्लू फैलिएका क्षेत्रमा रोकथामको प्रयास अनि संक्रमणबाट अर्थतन्त्रमा परेको प्रभावबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। कार्यक्रमको शुरूमा मैले डाक्टर शाहीलाई बर्ड फ्लू कस्तो संक्रमण हो भनेर सोधेको छु।
3: बर्ड फ्लू भन्न बित्तिकै अब अहिले शुरूमा हामीले जब बर्ड फ्लूको शुरूआत भयो त्यो बेला पंक्षीमा मात्रै लाग्ने एउटा संक्रामक रोग भनेर हामीले भन्थ्यौं, र त्यसपछि यो इन्फ्लुएन्जा ए ग्रुपको यो भाइरस भएर यसले आफ्नो स्वरूप परिवर्तन गर्दै आएको छ र पछिल्लो समय मान्छे लगायतका विभिन्न जनावरहरूमा पनि यसको प्रकोप देखिरहेछ र विशेष गरेर पंक्षीमा यसको मृत्युदर उच्च हुने, यसमा पनि बर्ड फ्लूमा 2 किसिमको हामीले यसलाई क्याटेगोराइज गरेका छौं। एउटा अति संक्रमित जसलाई हामीले S5 र S7 भनेर भन्छौं भने त्योभन्दा बाहेकालाई अलि लो प्याथोजेनिक बर्ड फ्लू अथवा कम संक्रमित कम मृत्युदर भएको बर्ड फ्लू भनेर भन्छौं। यो बर्ड फ्लूले अहिले हेर्ने भने पनि संसारका करिब 40 देशहरूमा यो देखिएको छ र पछिल्लो समयमा हामीले हेर्ने भने अन्टार्क्टिकाका केही पंक्षीहरूमा पनि यो बर्ड फ्लू देखिरहेछ। त्यो भए भएर पंक्षीका लागि अति संक्रमण र करिब करिब 100% मृत्युदर हुने हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा ले यसले अहिले नेपालमा परेको अहिले असर पारिराखेको छ भने यो सँगसँगै अलिकति लो प्याथोजेनिक कम संक्रमण र कम मृत्युदर भएको लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भन्छौ हामीले जसलाई S9 ग्रुपभित्र पर्छ त्यसको संक्रमण पनि बढ़िराखेको छ। यो दुइटैको सँगसँगैको संक्रमणले गर्दाखेरि अहिले किसानहरू अलिक धेरै प्रताड़ित हुनुपर्ने अवस्था छ किनभने S9 लाग्न बित्तिकै विशेष गरेर यो अण्डा दिने कुखुराहरूमा उत्पादनहरू कम हुँदै जाने र यसको मृत्युदर धेरै नभए पनि यो दुइटैको संक्रमण एकैचोटि हुँदाखेरि मृत्युदर उच्च देखिएको देखिन्छ भने र S9 लाग्दाखेरि पनि लो प्याथोजेनिक बर्ड फ्लू लाग्दाखेरि पनि के भइरहेको छ भने त्यो सँगसँगै जो हाम्रो बायोसेक्युरिटीको मेजरहरू छ र केही साल्मोनेला, इकोलाई लगायत अन्य रोगको कारणले पनि सँगसँगैको संक्रमणले पनि यसको चाहिँ अलिकति क्षति भएको छ। यद्यपि अहिले धेरै ठाउँमा यो रोग नियन्त्रणमा आएको छ र काठमाडौँ उपत्यकामा सम्भवत पशुवा विभाग लगायतका स्थानीय तह प्रदेश सबै निकायहरू एकदम गम्भीरताका साथ यसमा लागिराख्नु भएको छ। रोग चाहिँ अब सम्भवत यो नियन्त्रणको क्रममा छ
2: भनेको रोग नियन्त्रण उन्मुख छ भनेर तपाईँले भन्नुभयो। 11 जिल्ला अहिलेसम्म चाहिँ यो वर्षका लागि चाहिँ हामीले प्रभावित भनेर मान्यौं। त्योभन्दा बाहिर 77 जिल्ला मध्ये चाहिँ त्यस्तो जोखिम संक्रमण अथवा फैलिने अनि रोकथाम गर्ने त्यस्तो काम भयो कि भएन अथवा के छ अवस्था?
3: अब यसमा चाहिँ हाम्रो
2: तपाईँहरूसँग रिपोर्ट आउँछ नि
3: रोकथामको चाहिँ मुख्य यसमा कामहरू भनेको पशुहरूको ढुवानीहरू यसको आवतजावतहरूलाई नियन्त्रण गर्ने अनि वन्यजन्तु काग लगायतका चराचुरुङ्गीहरूबाट चाहिँ अलिकति सुरक्षित राख्ने यी विषयहरू चाहिँ हुन् र रोग नियन्त्रणका विषयमा चाहिँ यो पशु ढुवानीको नियन्त्रणको विषयमा पशु सेवा विभागका विभिन्न चाहिँ क्वारेन्टाइन चेकपोस्टहरू छ उहाँहरूले काम गरिराख्नु भएको छ। अहिले पनि एक किसिमको सचेतनाले गर्दाखेरि रोग लागेको ठाउँबाट पंक्षीहरू आउन नदिने किसान आफैले पनि रोकिराख्नु भएको छ, स्थानीय तहहरू जिल्ला पशुवा कार्यालय पनि रोकिरहेछ र अब हामीले हेर्दाखेरि अहिले रोग नदेखेको 3 प्रदेशमा कसरी जान नदिने जस्तो अहिले गण्डकी त्यसपछि कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा यो रोग नोनरेखा परेकोले त्यहाँ रोग जान नदिनको लागि विभिन्न उपायहरू बायो सेक्युरिटी मेजर लगायतका पशुको ढुवानी नियन्त्रणका कामहरू चाहिँ अहिले भइराखेको छ।
2: कस्ता क्रियाकलापले रोग चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ जाने हुन्छ त? ढुवानीलाई त तपाईँले जोड्नुभयो, ढुवानीमा पनि केही सावधानी सचेतना अथवा केही कमी कमजोरी त्यस्तो हुन्छ होला नि?
3: अब यो ढुवानीमा हामीले सामान्यतया के गर्छौँ भने कुनै पनि पशु र पशुजन्य पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदाखेरि भेटनेरी सर्टिफिकेट डक्टरले पशु चिकित्सकले चेक गरेपछि उहाँले भेटनेरी सर्टिफिकेट लिनुहुन्छ र भेटनेरी डक्टरले चाहिँ कति बेला सर्टिफिकेट जारी गर्छ भने त्यहाँ जहाँ रोग छैन भन्ने प्रमाणित भएको बेला मात्रै चाहिँ जारी गर्ने भएको भएर कुनै पनि ढुवानीकर्ताले त्यो सर्टिफिकेट लिएर मात्रै चाहिँ ढुवानी गर्दाखेरि एक किसिमले त्यसरी नियन्त्रण हुन्छ। अब अर्को कुरा भनेको चाहिँ हामीले ढुवानी गर्दै गर्दाखेरि सुरक्षा निकाय त्यसपछि स्थानीय तहले के अरे स्थानीय प्रशासनले भनौँ न उहाँहरूले चाहिँ ठाउँ ठाउँमा यसको निगरानी गरिराख्नुभएको हुन्छ। तर अब अहिले एउटा समस्या के हो भने यो जुन जंगली चराहरूमा यो रहने यो लेको कारणले गर्दाखेरि रोग चाहिँ अलिकति बढी फैलिरह भएर अब यसमा अलिकति सावधान पनि के अपनाउनु पर्नेछ भने कुनै पनि कुखुरामा खोरमा पन्छीहरू मर्यो भने त्यसलाई सावधानी तरिकाले चाहिँ एकदम खाडल बनाएर त्यहाँ चाहिँ पुर्ने। अहिले के ट्रेन्ड देखिरहेछ भने किसानहरूले चराहरू मर्यो आफ्नो कुखुराहरू मर्यो भने उसले लिएर खोलामा फालिदिने बाटोमा फालिदिने त्यसपछि त्यहाँ चाहिँ काग लगायतका अरू चराचुरुङहरू आउने र त्यसले कागले त्यो काग चिल लगायतकोले आएर त्यसलाई खान्छ र त्यसले संक्रमण लिएर जान्छ फेरि त्यो उड्दै अर्को फार्म हुँदै अर्को फार्ममा लिएर जान्छ। यो एउटा मुख्य कारण यो पनि हो अहिले सरेको कारण। र अर्को कारण भनेको चाहिँ हामीले अब त्यो नभएका क्षेत्रमा चाहिँ सर्न नदिनको लागि जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा सर्न नदिनको लागि चाहिँ हामीले क्वारेन्टाइन अस्थायी क्वारेन्टाइन चेक पोस्टहरू ठाउँ ठाउँमा राखेर अलिकति राखेर चाहिँ पनि हामीले नियन्त्रण गर्न सक्छौँ कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइराखेको छ।
2: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ। आजको कार्यक्रममा हामीले विशेष गरी बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा प्रभावबारे केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं। बर्ड फ्लू चाहिँ संक्रमण देखियो, अहिले चाहिँ जो किसानहरूले पीड़ा पनि भोगिरहनु भएको छ, यो देखिँदैछ अथवा देखिएको छ भनेर त्यो पहिचान गर्ने लक्षणहरू चाहिँ के हुन्? शुरूआती लक्षण
3: बर्ड फ्लू तपाईँको देखिन बित्तिकै पहिलो कुरो भनेको छरछिमेकमा अथवा छिमेकी जिल्लाहरूमा देखिन बित्तिकै त्यो सतर्क किसानहरू आफै हुनुहुन्छ, त्यो एक किसिमले सूचना जारी गर्छ पशु विभागले। अब त्यो हुन बित्तिकै अनि त्यसपछि चाहिँ आफ्नो खोरमा देखियो कि देखिएन भन्न बित्तिकै यसलाई थाहा पाउने चाहिँ एकदम सरल आइडिया छ, किनभने यसले संक्रमित गर्न बित्तिकै एकदम छिटो मोर्टालिटी हुन्छ, धेरै मर्छ
2: भनेको छिटो मर्ने भयो,
3: छिटो मर्ने एउटा भयो। अनि कुखुराको के हुन्छ भने आँखाहरू छालाहरू एकदम सुन्निने, सास फेर्न चाहिँ एकदम गाह्रो गर्ने कुखुराले अनि धेरै मर्ने भाव भएर लगभग सबै किसानहरूले यो के भएर चाहिँ यसरी मर्या हो त शंका गर्ने चाहिँ ठाउँ हुन्छ। त्यसपछि चाहिँ किसानहरूले के गर्नु पर्यो भने त्यो मरेको कुखुराहरू अथवा केही त्यस्तो हुन बित्तिकै नजिकको पशु सेवा कार्यालयहरू, कुनै पशु चिकित्सकहरू, प्राविधिकहरू हुनसक्छ अथवा प्रयोगशालाहरू हुनसक्छ, त्यहाँ लिएर चाहिँ सुरक्षित तरिकाले फेरि है त्यसलाई एउटा मजाले प्लास्टिकमा वरिपरि त्यो ढुवानी गर्दाखेरि पनि प्रयोगशाला अथवा पशु चिकित्सकमा लैजाँदाखेरि पनि यताउता कतै पनि त्यहाँको उसले कुखुराको प्वाखहरू कुखुराको दिशाहरू त्यो बाहिर नजाने गरिकन एउटा प्लास्टिकमा सुरक्षित तरिकाले आफू पनि सुरक्षित भएर ग्लोभ्सहरू लगाएर अनि त्यो त्यसलाई प्रयोगशालासम्म अथवा पशु चिकित्सक जहाँ छ उपलब्ध छ त्यहाँसम्म चाहिँ ढुवानी गर्ने व्यवस्था चाहिँ गर्नुपर्छ।
2: मर्ने कुखुराहरू अथवा कुखुराजन्य अरू क्षति हुने चाहिँ भइहाल्यो, बोकेर त्यो प्रयोगशालासम्म चाहिँ किन जाने त फेरि?
3: त्यसलाई चाहिँ कन्फर्म गर्नुपर्छ। अहिलेको हाम्रो चाहिँ बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने हामीले बर्ड फ्लू हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा जसले यो नियमावलीले त्यो S5 र S7लाई मात्रै चिन्छ, त्योभन्दा बाँकीको हामी क्षतिपूर्ति नेपाल सरकारले दिन्न, त्यो क्षतिपूर्तिलाई पनि क्लेम गर्नको लागि भए पनि किसानले त्यसलाई कन्फर्म गराउनुपर्छ। त्यसलाई कन्फर्मेटरी डायग्नोसिस भएपछि बर्ड फ्लू आउटब्रेक हुन्छ र त्यसपछि चाहिँ बल्ल नियन्त्रणका प्रक्रियाहरू शुरू हुन्छन्, जस्तो त्यहाँ जाने त्यहाँ स्ट्याम्पिङ आउट गर्ने सबै कुखुराहरू कुखुरा जन्ने त्यहाँ जति पनि पदार्थहरू हुन्छ त्यसलाई नष्ट गर्नुपर्छ र त्यो किन नष्ट गर्नु परेको भने त्यो वरिपरिको थप नफैलियोस् भनेर एउटा तपाईँले म के जानकारी गराउँ भने संसारमा हामीहरू कुनै पनि पशुमा रोग लाग्यो भने त्यसको उपचार गर्ने प्रचलन हुन्छ तर केही यस्ता रोगहरू छन् त्यसलाई हामीले पशु नै नष्ट गर्नुपर्ने हुन्छ त्यसको एउटा मात्र कारण के हो भने जनस्वास्थ्यलाई बचाउनको लागि
2: भनेको
3: मान्छेमा त्यसको संक्रमण हुनको लागि बचाउनको लागि र वरिपरिका अन्य पशुहरूलाई थप संक्रमित नहोस् भनेर हामीले यसलाई बर्ड फ्लूमा चाहिँ हामीले नष्ट नै गर्छौं अनि अर्को कुरो चाहिँ अफ्रिकन स्वाइन फिभर अहिले चाइनामा तपाईँले अफ्रिकन स्वाइन फिभर भन्ने सुँगुरमा लाग्ने रोग जुन हो त्यो जहाँ देखिएको छ एउटा रोगमा एउटा फार्मको एउटा एउटा पशुमा मात्रै बंगुरमा मात्रै त्यो देखियो भने त्यो सबै बंगुर त्यो वरिपरिको सबै बंगुरहरू चाहिँ नष्ट गर्ने प्रचलन छ जस्तो तपाईँ युरोपहरूतिर जानुभयो भने खोरेत लागेको गाई भैँसीहरूमा चाहिँ खोरेक देखियो भने युरोपले सबै चाहिँ जसरी हामीले कुखुराले नष्ट गर्छौं त्यसरी नै उसले नष्ट गर्छ यो भने के हो भने यसको मूल मर्म भनेको के हो भने जबसम्म पशुलाई हामीले स्वस्थ बनाउँदैनौ पशुकोबाट आउने जुन खाद्य पदार्थ छ त्यसलाई स्वस्थ बनाउँदैनौ मान्छेलाई पनि स्वस्थ बनाउन सक्दैनौ त्यो पशुमा रोग नियन्त्रण गरेर मान्छेलाई पनि स्वस्थ राख्नुपर्छ भन्ने चाहिँ मूल उद्देश्यका साथ चाहिँ हामीले यस्तो रोग नियन्त्रणको प्रक्रियाहरू अवलम्बन गर्छौं
2: हो मानिसमा पनि स्वास्थ्य जोखिमका कुराहरू हुन्छन् पशु पंक्षीमा चाहिँ रोग देखिँदा भनेर तपाईँले भन्नुभयो बर्ड फ्लू र यसको जोखिम मानिसमा कति छ हामी पछाडि पनि जोडौंला मैले यहीँनिर चासो राखे कहीँ न कहीँ केही न केही शुरूआती लक्षणहरू विगतमा देखिएका थिए होला नेपालमा पनि बर्ड फ्लू देखियो है भन्दै गर्दा यो फेरि अहिलेको नयाँ समस्या पनि होइन पोहोर पनि थियो परार पनि थियो बीचमा केही ग्याप हुँदा आएको त लगभग 65-66 सालदेखि नै यस्तो समस्याहरू दोहोरिएको छ संक्रमण देखियो नि शुरूआती चरणमै अहिलेसम्म 11 जिल्ला चाहिँ प्रभावित भयो भनेर चाहिँ तपाईँले भन्नुभयो यो रोकथाम शुरूआती ठ्याक्कै चरणमा चाहिँ गर्न नसक्नुमा चाहिँ कमजोरी कसको हो कहाँ कमजोरी भयो
3: अब यसमा के छ भने पशुमा रोग नियन्त्रण गर्ने मुख्य एउटा उपाय भनेको चाहिँ खोप हो हामीले गत वर्षदेखि हामीले लो प्याथोजेनिक S9 खोप नेपाल सरकारले खुला गरेछ लगाइराख्नु भएको छ तर अहिले संसारका धेरै देशहरू केही देशहरूले यो बर्ड फ्लूको खोप पनि लगाएको छ तर हामीले हाम्रो यहाँ रहेको लोकल स्ट्रेनका आधारमा भ्याक्सिनहरू उत्पादन गर्न नसकेको कारणले हामीले यसको खोप लगाएको छैनौँ एउटा हामीले त्यो हिसाबले खोप चाहिँ एउटा विकास गरेर हाम्रो यहीँकै बर्ड फ्लू जुन भाइरस छ त्यो भाइरस अनुसारको त्यसरी हामीले गर्न पाइदिएको भए अलिकति कम लस हुन सक्थ्यो यद्यपि चाहिँ विश्व पशु स्वास्थ्य संगठनले यसलाई खोपलाई सिफारिस गरेको छैन लगाउनुहोस् भनेर चाहिँ सिफारिस गरेको छैन तर कुनै पनि सरकारले लगाउन चाह्यो भने कन्ट्रोल इन्भाइरोमेन्टमा उसले चाहिँ लगाउन सक्छ भनेर चाहिँ यसलाई खुल्ला पनि गरिरहेको अवस्था छ जस्तो एउटा त्यो कारण हो एउटा खोपको कारण अर्को कारण के भयो भने संविधानको संघको एकल सूचीमा के छ भने सरुवा रोग संघको एकल अधिकारको विषयमा छ प्रदेश र स्थानीय तहहरूको भनाइ यसमा के छ भने यसमा अलिकति बढी जिम्मेवार चाहिँ संघ हुनुपर्छ भन्ने उहाँहरूको कुरा छ
2: संघ सरकार जिम्मेवार हुनु पर्यो
3: संघीय सरकार चाहिँ अलि जिम्मेवार हुन पर्यो भन्ने उहाँहरूको कुरा छ र पछिल्लो आवरमा हामीले यो संक्रामक रोग ऐन चाहिँ ल्याउन नसक्दा पनि कुन प्रदेशले यस्तो संक्रामक रोग देखिँदाखेरि के गर्ने कुन तहले के गर्ने भन्ने कुराहरू डिमार्केसन गर्न सकेका थिएनौं यद्यपि अहिले हाम्रो संक्रामक रोग ऐन धेरै अगाडि बढिसकेका छ एउटा कानूनी पाटोले पनि हो अर्को दोस्रो पाटो भनेको संरचनागत हिसाबले जुन हिसाबले 65 सालमा जुन हिसाबले हामीले यो बर्ड फ्लूलाई अलिक छिटो नियन्त्रण गर्न सक्थ्यौं त्यो क्षमता अहिले हामीलाई हाम्रो अलिक कम भएको हामीले स्वीकार्नै पर्छ यसमा मुख्य कारण के हो भने त्यो बेलाको प्राविधिक चेन अफ कमाण्ड पशु सेवा विभागदेखि हजारवटा सेवा केन्द्रसम्म एकदम जोडिएको थियो
2: देशभर
3: पशु सेवा विभागले एउटा निर्देशन दिँदाखेरि त्यो मातहतका 75 जिल्ला र 1000 सेवा केन्द्रले एकैचोटि रोग नियन्त्रणको काममा चाहिँ उहाँहरू लाग्नुहुन्थ्यो र त्यहाँ रोग देखिएपछि त्यसको रिपोर्टिङ पनि पशु सेवा विभाग मन्त्रालयमा हुन्थ्यो र त्यो ऱ्यापिड एक्सनमा जान्थ्यो अब अहिले के भइराखेको छ भने हामीले संविधानको मर्म अनुसार समन्वय सहकार्य जुन भनिराखेका छौं त्यो इफेक्टिभ रूपमा हुन नसकेको कारणले संघीय संरचना चाहिँ एकदम कमजोर छ रोग नियन्त्रणको पशु सेवा विभाग र केही प्रयोगशाला बाहेक चाहिँ अरू कुनै पनि संयन्त्रहरू छैन। त्यो भएर यो संघीय दायित्व हुँदाहुँदै पनि संघले धेरै काम गर्न नसकेको छ। तर यद्यपि यसो हुँदाहुँदै पनि संघले प्रदेश र स्थानीय तहको सहयोगमा चाहिँ हामीले रोग नियन्त्रणका कामहरू चाहिँ अगाडि बढाइराखेका छौं र यसमा चाहिँ तपाईँले भने जस्तो यसलाई अलि छिटो नियन्त्रण गर्नको लागि अहिलेको भेटनरी सर्भिसको जुन संरचना छ यसलाई पूर्ण रूपमा चाहिँ हामीले पुनर्संरचना नगरिकन किसानको यो समस्या जो लम्पी स्किनले चाहिँ 79 अर्बको आर्थिक नोक्सानी भएको छ, एएसएफको कारणले अहिले 35-40% बंगुरहरू मरिराखेका छ, यो अहिले अस्ति एकजना हाम्रो किसानले नै भन्दै हुनुहुन्थ्यो सुनसरीमा 1,50,000 लियर्स चाहिँ एउटा किसानको मात्रै मरेको छ, होइन उसले क्षतिपूर्ति त पाउला तर फेरि रिभाइभ हुनलाई त उसले ठूलो संरचना ठूलो लगानीहरू खर्च गर्नु परेको छ। र अर्को कुरा भनेको किसानको मनोबल उसलाई उत्प्रेरणा दिनको लागि पनि हामीले रोग नियन्त्रणका प्रणालीहरूलाई एकदम स्ट्रङ बनाएर किसानलाई चाहिँ अलि व्यावसायिक बन्नतिर उत्प्रेरणा चाहिँ सिर्जना गर्नुपर्ने अवस्था छ। अहिलेको सरकार यसमा मन्त्रीज्यूहरू एकदम यसलाई कठोरताका साथ चाहिँ अगाडि बढ़िराख्नु भएको छ किसानको सन्दर्भमा। सायद अब भविष्यमा हामीले रोगहरू बेलैमा नियन्त्रण गर्न सक्छौं जस्तो लाग्छ।
2: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, वहाँ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ। 11 जिल्लामा चाहिँ बर्ड फ्लूको संक्रमण फैलिसक्दा र किसानहरू पीड़ित भइरहँदा पनि तपाईँले वर्तमान सरकार चाहिँ जिम्मेवार छ भनेर बचाउ गर्नुभयो, तर जुन जनस्वास्थ्यको विषय एउटा जोड़िएको छ, अर्को किसान मर्कामा परेको विषय जोड़िएको छ, प्रारम्भिक चरणमै रोग चाहिँ निवारण हुनुपर्थ्यो, जहाँ देखियो त्यही चाहिँ समाधान हुनुपर्थ्यो, त्यत्रो चाहिँ कमी कमजोरी छ, यो कमी कमजोरीको जिम्मेवार चाहिँ को हो त उसो भए?
3: अब यो अब यसलाई चाहिँ हामीले कसरी अघि पनि भने नि यो रोग
2: फेरि पनि चासो रह्यो मेरो
3: रोग नियन्त्रणमा चाहिँ धेरै सरकारवाला निकायहरूको चाहिँ यसमा कमन इफोर्टको कारणले गर्दाखेरि मात्रै रोग नियन्त्रण हुने हो होइन। यसमा पशु सेवा विभाग, कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई एउटा सम्बन्धित मन्त्रालय भएर त्यसलाई चाहिँ एउटा जिम्मेवारी हामीले त लिनै पर्छ। तर यसमा चाहिँ संघ प्रदेश स्थानीय तहहरूले चाहिँ एकदम कटिबद्ध रूपमा चाहिँ हामीले लागेको अवस्थामा यो रोगहरू हामीले नियन्त्रण गर्न सक्छौं र सबै निकायले आफ्नो दायित्व किसानहरूलेदेखि सबै निकायहरूले चाहिँ आफ्नो दायित्व चाहिँ हामीलेबाट पन्छिने होइन भने यो रोग चाहिँ हामीले नियन्त्रण गर्न सक्छौं। मैले अझै पनि भने जस्तो मैले तपाईँलाई एउटा उदाहरण मात्रै दिन्छु, काठमाडौँको 3 जिल्लामा बर्ड फ्लू फैलिएको छ तर काठमाडौँको प्रदेश स्थित जिल्ला हाम्रो पशु सेवा कार्यालय छ त्यहाँ जम्मा 3 दरबन्दी छ
2: भनेको जनशक्तिको कुरा जोड्न खोज्नुभयो।
3: जनशक्ति चाहिँ एकदम रोग नियन्त्रण गर्ने जुन अथोरिटी हो प्रदेश स्थानीय तह होइन सँगसँग पर्याप्त मात्रामा जनशक्ति छैन, एउटा मुख्य कारण त्यो पनि हो। त्यो भए भएर अहिले हामी ओएनएमको चरणमा छौं र प्राविधिक जनशक्ति कम्तीमा पशुधन किसानको जीविकोपार्जनको सुरक्षा मान्छेको पोषणको सुरक्षा र पशु स्वास्थ्यका लागि भए पनि हामीले प्राविधिक जनशक्तिहरू थप्नुपर्ने अवस्था छ र यसमा गम्भीरताका साथ चाहिँ सबै स्थानीय तह प्रदेशले पनि लाग्न चाहिँ मैले अनुरोध गर्छु।
2: जुन अब अहिले चाहिँ कम्तीमा काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा चाहिँ संक्रमण छ बाँकी भनेर भनिएको छ, ती क्षेत्रमा चाहिँ सरकार सरकारवाला निकाय र जो यहाँ सम्बन्धित किसानहरू हुनुहुन्छ व्यवसायको कुरा गर्ने भने पोल्ट्री फार्म कुखुराजन्य व्यवसाय गरिरहेको अवस्था छ, अब चाहिँ के गर्ने अबका जुन दिन बाँकीहरू छन् नि
3: व्यवसाय? अब हाम्रो बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने रोग लागिसकेपछि अथवा त्यहाँ एकचोटि रोग लाग्यो र त्यहाँ विभागले नियन्त्रण गर्यो सबै नष्ट गर्यो होइन र त्यसपछि कम्तीमा 42 त्यहाँ अर्को रोग नदेखेको 42 चाहिँ त्यहाँ कुनै पनि कुखुराहरू नराख्नु भनेर भन्छौँ, किनभने भाइरसहरू त्यहाँ हुनसक्छ र त्यो बेलासम्म नमरेको पनि हुनसक्छ।
2: कम्तीमा डेढ महिना
3: 42-45 चाहिँ त्यहाँ नराख्ने भन्ने कुराहरू हुन्छ। त्यो भएर यो प्रोटोकललाई चाहिँ एक किसिमले फलो गर्नु पर्यो। र अर्को कुरो चाहिँ काठमाडौँ भनेको करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने एउटा ठूलो मार्केट पनि हो। त्यो मार्केट भा भएर अब अहिले केही किसानहरू अलिकति उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ अस्तिको पनि एउटा हामीले रिपोर्ट हेर्दै थियौं, त्यसमा 30-35% मासु बिक्री हुन चाहिँ कम भएको छ भन्ने छ।
2: कुखुराको
3: जन्ने मासुहरू चाहिँ यो अहिले अलिकति बढ्या पनि होला, तर बारम्बार चाहिँ पशु सेवा विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर खाँदाखेरि मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन। तर अब अहिले सायद यो बर्ड फ्लूको कारण पनि एउटा सेन्सिटिभिटीले गर्दा पनि हुन्छ, नेपाल सरकारले मासु पशु बस्ताला तथा मासु जाँच ऐनलाई कार्यान्वयन गर्ने भनेको छ। यदि यो कार्यान्वयन आइसकेको अवस्थामा अझै सहजै रूपमा जहाँ चाहिँ हामी जस्ता प्राविधिकहरूले उपभोक्तालाई भन्न सक्ने अवस्था हुन्छ, त्यो मासु जाँच ऐन लागू हुँदा के हुन्छ भने त्यो पशु कहाँबाट आएको हो त्यसको ट्रेसेबिलिटी, त्यसको ट्र्याकिङ गरिन्छ, कस्तो छ स्वास्थ्य परीक्षण गर्छ पशु चिकित्सकले पशु वध गर्नुभन्दा अथवा पन्छी वध गर्नुभन्दा अगाडि र पछाडि, अनि बल्ल सबै कुराहरू ठिक छ भने मार्केटमा पठाउँछ, त्यो बेला यो 100% ठिक छ ल खानुस् भनेर चाहिँ भन्न सक्ने अवस्था छ। तर अहिले चाहिँ हामीले के गर्नु पर्यो भने मासु चाहिँ जहाँ हामीले किन्दैछौँ त्यो स्रोत के हो, त्यो कस्तो हो, होइन त्यो एरियामा चाहिँ मासु छ कि छैन एउटा त्यो पनि निक्योल गर्नु पर्यो, र यदि त्यहाँबाट मासु लिएर लिइसकेपछि मजासँग पकाएर चाहिँ खाने, हाम्रो कल्चरै छ हामी धेरै काँचो मासु खाँदैनौँ, काँचो मासु त खानै भएन होइन, र पकाएर मजाले उमालेर खाँदाखेरि धेरै एकदम जोखिम चाहिँ सर्ने जोखिम न्यून हुन्छ। र अहिले पनि हाम्रो विश्वव्यापी डाटा हेर्नुहुन्छ भने अहिलेसम्म करिब 948 जनालाई मात्रै बर्ड फ्लू चाहिँ मान्छेमा चाहिँ देखिरहेछ,
2: भनेको विश्वभरको
3: विश्वभरको 900 जना, नेपालमा एकजना मात्रै हो यसमा यसबाट संक्रमण भएको। तर अहिले विश्वव्यापी चासो र चिन्ताको वैज्ञानिक जगतमा चाहिँ के छ भने हिजो एभियन इन्फ्लुएन्जा, अहिले हामी यसलाई एभियन इन्फ्लुएन्जा भन्छौँ, यही प्रजातिको हिजोको स्पेनिस फ्लूले चाहिँ करिब 5 करोड मान्छे मरेको थियो होइन, त्यसपछि आएर हङकङ फ्लू आयो होइन, एसियन फ्लू आयो त्यसले पनि 20-25 लाख मान्छेहरू चाहिँ मारेको थियो। र अहिलेको वैज्ञानिकहरूको अहिलेको चिन्ता र चासोको विषय के छ भने कुनै बेला यो रोगले अहिलेको बर्ड फ्लूले मान्छेबाट मान्छेमा सर्ने स्वरूप परिवर्तन त गर्दैन भन्ने चिन्ताको विषय छ। अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको छैन, पशुबाट मात्रै मान्छेमा सरिरहेको छ, र यसले चाहिँ आफ्नो स्वरूप परिवर्तन गर्ने भएको भएर मान्छेबाट मान्छेमा सर्ने त्यो किसिमले आफ्नो स्वरूप परिवर्तन गर्यो भने यसले एउटा महाविश्व महामारीको रूपमा ल्याउन सक्छ भन्ने एउटा चिन्ता छ। र विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले पनि के भनिराखेको छ भने एभियन इन्फ्लुएन्जा, यो इन्फ्लुएन्जा वर्गको कुनै पनि एउटा भाइरसले संसारमा एउटा महामारी त ल्याउन त सक्छ, तर कति बेला ल्याउँछ र कुन बेला ल्याउँछ भनेर भन्न सकिने अवस्था छैन भनेको छ। त्यही भएर चाहिँ एउटा संसारको एउटा दायित्व के छ भने संसारका सबै राष्ट्रको दायित्व अहिले के हो भने रोगको छिटो नियन्त्रण गर्ने र अरू स्पेसिसमा त्यसलाई जान नदिने, बंगुर, जंगली जनावरहरू होइन अथवा चाहिँ चितुवाहरू धेरै ठाउँमा फैलिराखेका छन् त्यहाँ जान नदिने, त्यहाँ जान नदियो भने यसको म्युटेसनहरू चाहिँ अलिकति कम गर्न सकिन्छ, क्रस स्पेसिसको म्युटेसनलाई कम गर्न सकिन्छ र रोगलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने यो अवधारणा अनुसार चाहिँ विश्व जगत नै चलिरहेको छ। अहिले
2: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, यहीँनिर मैले चासो राखेँ तपाईँको भान्सामा जहाँनिर अहिले बर्ड फ्लूको संक्रमण फैलिएको छ भनेर उपभोक्ताहरूले सुनिरहनु भएको छ, किसानहरू चाहिँ मर्कामा परिरहेको अवस्था छ, कुखुराको मासु र कुखुराको चाहिँ अण्डा तपाईँको भान्सामा अहिले उपयोगमा छ कि छैन?
3: अहिले हामीले जस्तो मेरो कुरा गर्नुहुन्छ भने म गोकर्णेश्वरमा बस्छु है काठमाडौँको, त्यहाँ चाहिँ वरिपरि बर्ड फ्लूको संक्रमण देखिएपछि पछिल्लो समयमा केही दिन हामीले बन्द गरेका थियौं, तर अहिले हामीले मजाले पकाएर चाहिँ खाने गरेको चाहिँ अवस्था छ,
2: खान सकिन्छ,
3: खान सकिन्छ, मजाले खान सकिन्छ। बीचमा घरको अरू परिवारलाई पनि सम्झाउन चाहिँ अलिकति अप्ठ्यारो भएको थियो, ल बर्ड फ्लू फैलिँदा चाहिँ हामीले सर्यो भने के गर्ने भन्ने, तर अहिले जहाँबाट मैले मासु लिएर आउँछु एउटा मात्रै मासु पसल छ मैले सधैँ किन्ने गरेको, त्यो मासु पसलमा बारम्बार चाहिँ मैले सोध्छु यो कुखुरा कहाँबाट आएको हो, तपाईँले यहाँ चाहिँ किन चाहिँ यसरी अलिकति व्यवस्थितसँग काट्नु भएको छैन भने यसरी काट्नुहोस् भनेर भन्छौँ हामीले होइन, अनि यो चाहिँ तपाईँले भेटनरी सर्टिफिकेट भएको कुखुरा ल्याएको कि हो कि होइन, डाक्टरले चेक गरेर भेटनरी सर्टिफिकेट सहितको कुखुरा छ कि छैन देखाउनुहोस् भन्छु मैले कहिलेकाहीँ, त्यो सबै कुरा भेरिफाई गरिसकेपछि बल्ल ल ल म मासु खान्छु भनेर चाहिँ मैले मासु किन्ने गरेको छु अहिले।
2: त्यो सबै उपभोक्तासँग चाहिँ त्यस्तो पहुँच होला, त्यस्तो चाहिँ क्षमता होला।
3: अब यो जनचेतनाको कुरा पनि हो, हामीले मासु भन्ने कुराहरू चाहिँ के हो भने मासुलाई व्यवस्थित रूपमा हामीले स्टोर गरेनौ, त्यसलाई व्यवस्थित रूपमा काटेनौ, व्यवस्थित रूपमा चाहिँ काट्ने मान्छेले काट्दिएन, फोहोर हिसाबले काटिदियो भने मासुले प्रोटिन मात्रै दिँदैन, त्यस्तो फोहोर मासुले ब्याक्टेरिया भाइरसहरू पनि दिन सक्छ। त्यो भए भएर आफूले किन्ने ठाउँमा कम्तीमा यो उपभोक्ताको अधिकार हो, त्यहाँ मैले त्यहाँबाट मासु किनेर खाँदैछु भने पैसा तिरेर मासु खाँदैछु नि, र त्यो पसललाई के भन्न पर्यो भने तँलाई सरसफाई यसको स्रोतको निर्कुल गर्न पर्यो, हेर्न पर्यो, त्यहाँ सोध्ने खोज्ने, यो त उपभोक्ताको अधिकारको कुरा हो नि। त्यो भएर तपाईँको यो रेडियो मार्फत मैले के आग्रह गर्छु भने तपाईँ यदि मासु पसलमा जाँदै हुनुहुन्छ भने त्यो कसरी काट्या छ, के गरिराखेको छ, कहाँबाट मासु ल्याइराखेको छ, यो सबै कुराहरू सोध्ने खोज्ने हामी सबै उपभोक्ताको अधिकार हो। त्यो सोध्ने ल ठिक छ भन्ने लाग्यो भने लिएर आउने, पकाएर खाने, मजाले उमालेर खाने, सुरक्षित तरिकाले खाने, एनिमल प्रोटिन त चाहिन्छ नि स्वास्थ्यको लागि।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बर्ड फ्लू बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरेका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
5: सिप्रदि तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।

0: दमकल एम्बुलेन्स को फोन नम्बर जुनसुकै समय में पनि चाहिन सक्छ। कण्ठ पारौ वा सबैले देख्ने ठाउँमा राखौ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। अहिले बर्ड फ्लूबाट पोल्ट्री व्यवसाय र यसमा संलग्न क्षेत्रमा कस्तो प्रभाव परेको छ त?
2: नेपालको पोल्ट्री व्यवसाय भनेको करिब करिब अत्याधुनिक आधुनिक व्यावसायिक एउटा व्यवसाय हो र यसले पोल्ट्री व्यवसायबाट मात्रै करिब करिब 45% जतिको मासु पोल्ट्रीबाट मात्रै आउँछ, कुखुराबाट मात्रै आउने गरेका छ र अहिलेको अनाको उपलब्धता पनि एकदम बढ़ा छ। त्यो मैले भन्न खोजेको के हो भने यो यसरी अगाडि फस्ताएको व्यवसायले लाई यो बर्ड फ्लूले त असर पारेकै छ। यसले 2000 ठाउँमा जस्तो एउटा किसानको मनोबल मा चाहिँ यसको पहिलो असर छ। त्यसपछि उसले यो आर्थिक अवस्थाले चाहिँ जुन भाइब धेरै किसानहरूले त बैंकबाट लाखौं करोड़ौंको लोन लिएर काम गरिराख्नु भएको छ। बर्ड फ्लू देख्न बित्तिकै केही समय हामीले चाहिँ प्रोडक्सन गर्न पाइँदैन है, लिस्ट मात्रै राख्यौं भने पनि हामीले लगभग अब 3-4 महिना पछि हामीले त्यसको उत्पादन लिने हो। ब्रोइलर पाल्यो भने लगभग 45 दिन पछि हामीले त्यसको उत्पादन लिने हो। त्यो बेलासम्म चाहिँ उसको आय नै बन्द हुने अवस्था भएपछि रोजगारीमा पनि समस्या गर्यो र एउटा बैंकिङ प्रणालीमा पनि सन्तुलन ल्याउनको लागि जो ऋणीहरू हुनुहुन्छ पालक हुनुहुन्छ उहाँलाई समस्या पनि पारेको छ। तर बर्ड फ्लूमा किसान मात्रै छैन, यसमा चाहिँ यसको मर्कामा यसको त एउटा श्रृङ्खला छ। जस्तो किसानले उत्पादन गरिसकेपछि खरिद गर्ने मान्छे हुन्छ, त्यसपछि ढुवानी गर्ने मान्छे हुन्छ, त्यसको स्लटर गर्ने है मासु पसलहरू हुन्छ, त्यसपछि मासु प्रशोधन गर्ने उद्योगहरू ससेजहरू यस्तो बनाउने चाहिँ उद्योगहरू हुन्छ। त्यो उद्योगसँग लामो चयनसँग चाहिँ जोडिएका हरेक एक्टरलाई चाहिँ यसले प्रभाव पारेको छ। त्यो भएर यसको आर्थिक पाटो अलि गम्भीर नै छ। यद्यपि हामीले अहिले यस विषयमा नेपालमा त्यो किसिमले अध्ययन गरेका छैनौं कति छ यसको आर्थिक क्षति भनेर, तर यसको प्रत्यक्ष अहिले हामीले जुन नष्ट गरिराखेका छौं नि कुखुरा चल्ला त्यसपछि दाना अण्डा अहिलेसम्म हेर्दाखेरि कति करिब 77 करोड़ जतिको बराबरको चाहिँ आर्थिक नोक्सान प्रत्यक्ष भनेका छौं। तर यसले पार्ने पेरिफेर अरू चाहिँ वरिपरिको चाहिँ क्षेत्रमा पार्ने जुन समस्या छ अप्रत्यक्ष रोजगारीको समस्यादेखि लिएर इकोनोमिक लसको कुराहरू चाहिँ अलिकति व्यापक नै छ जस्तो लाग्छ मलाई।
1: भनेको जोखिम पनि छ, आर्थिक एउटा चाहिँ चेन भन्नुभयो चक्र, त्यसमा चाहिँ पार्ने प्रभाव पनि छ। पोल्ट्री व्यवसायसँग जोडिएको कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। एउटा चाहिँ एक्ज्याक्ट तथ्याङ्क चाहिँ बाँकी छ के छ कस्तो छ प्रभाव भनेर विश्लेषण गर्न अहिले सकिरहेका छैनौं भनेर तपाईँले भन्नुभयो। यही अब क्षति गर्नु पर्यो, बर्ड फ्लू देखियो अथवा फार्ममा चाहिँ कुखुराहरू मरे, किसानले त्यसलाई नष्ट गर्नुपर्ने अवस्थामा चाहिँ किसानले भन्न सक्छ मेरोमा चाहिँ रोग देखियो यस्तो भयो अब नष्ट गर्नु पर्यो भनेर सहजै भन्न सक्छन् किसान जो व्यवसाय आबद्ध हुनुहुन्छ।
2: अब यो बाध्यता पनि हो, यो राज्यप्रतिको आफ्नो दायित्व पनि हो अहिले किसानको, किनभने रोग देखिसकेपछि ऊ आफूलाई त असर गर्छ उसले अरू किसानका लागि पनि उसले चाहिँ भनिदिनुपर्ने रिपोर्टिङ गर्नुपर्ने हुनसक्छ। र अहिले किसानहरूले के पनि अलि सहजीकरण के गरिदिनु भएको छ भने रोग देख्न बित्तिकै खबर चाहिँ गर्ने गर्नु भएको छ। त्योसँग जोडिएको क्षतिपूर्तिले पनि अलिकति उहाँहरूलाई चाहिँ एक किसिमले त्यो रिपोर्टिङ गर्नलाई चाहिँ सहयोग गरे हुनसक्छ। अहिले मजाले किसानहरूले चाहिँ सहयोग यसमा रोग नियन्त्रणमा खबर गर्ने चेक गराउने अनि नष्ट गर्ने कुराहरूमा एकदम उहाँहरूले सहयोग गरिराखेको छ।
1: यो भनेको यसतर्फको पाटो चाहिँ चेतना बढ्दो नै छ भनेर बुझ्न सक्छ। यसको अर्को एउटा चाहिँ पाटो हेरौं, कुखुरा र कुखुरा जन वस्तु नष्ट गर्दै गर्दाखेरि जुन रोगको चाहिँ निवारणको चाहिँ मापदण्डभित्र पर्यो, अन्य क्षेत्र यही मासु जन्यको चाहिँ राँगाको मासुको भाउ बढ्यो, खसीको मासुको चाहिँ भाव बढ्यो, बजारमा अण्डाको चाहिँ भाव घट्यो, यो एउटा असन्तुलन छ नि, यसलाई सरकार र जिम्मेवार निकायहरूले हेरेका छन् कि छैनन्, यसो हुनुहुन्छ कि हुँदैन, तपाईँलाई के लाग्छ? मैले तपाईँको विचार चाहिँ जान्न
2: यो एउटा हामी खुला अर्थतन्त्रमा छौं है, बजारमा के जहिले पनि के हुन्छ भने जे विषयको चाहिँ डिमाण्ड बढी हुन्छ त्यसको सप्लाई कम हुँदा चाहिँ त्यसमा प्राइस चाहिँ मूल्य वृद्धि हुने कुराहरू स्वाभाविक नै हुन्छ। अब अहिले के भएको छ भने मैले अघि तपाईँले भने 45% हिस्सा पोल्ट्रीको थियो, कुखुराको मासुको थियो। अब त्यो चाहिँ अलिकति संकुचन भएर केही किसानहरूले केही उपभोक्ताहरूले त्यो नकिन्दाखेरि डिमान्ड चाहिँ बाख्राको बढ्यो, तर बाख्राको उत्पादन त सीमित छ नि त। त्यो भएर अहिले किसानले पनि अलिकति बढीमा बेच्न खोज्ने र मासु पसलहरूले पनि अलिकति बढी मूल्य लिएर स्वाभाविक रूपमा छ। तर यसलाई पनि हामीले यो उपभोक्ता संरक्षण विभागसँग मिलेर यो नियन्त्रण प्रणालीमा जो बढी फाइदा खाने हामी जो बीचको मान्छे मिडल म्यानहरू भनेर भन्छौँ उहाँहरूलाई एउटा प्राइसको ट्र्याकिङ गरेर किसानबाट चाहिँ कति किन्यो, ढुवानीमा कति खर्च भयो र ढुवानी गर्दाका बगत वेट लस उसको कति भयो र फाइनल मूल्य चाहिँ यति हुन पर्थ्यो र त्योभन्दा चाहिँ बढी चाहिँ 20% भन्दा बढी लिएको छ भन्ने किसिमले ट्र्याकिङ मेकानिजम चाहिँ हामीले बनाउँदैछौँ। त्यो बन्यो भने उपभोक्ताले चाहिँ सही मूल्य चाहिँ पाउँछन्।
1: यो भनेको चाहिँ बजार सन्तुलनको कुरा जोड्दाखेरि संक्रमण जन्य महामारी रोग पशु पंक्षीमा चाहिँ लाग्दाखेरिको कुरा भयो।
2: मिडल म्यानहरू भनेर भन्छौँ उहाँहरूलाई एउटा प्राइसको ट्र्याकिङ गरेर किसानबाट चाहिँ कति किन्यो, ढुवानीमा कति खर्च भयो र ढुवानी गर्दाका बगत वेट लस उसको कति भयो र फाइनल

0: फ्लू चाहिँ देखा पर्यो, तर बर्ड फ्लू देखा परेपछि भयो चाहिँ के भन्दा हाम्रो यो नजिकमा चाहिँ जुन सदर चिडियाखाना छ, केही पंक्षी र जंगली जनावर त्यहाँ चाहिँ मरे। काठमाडौँको किर्तिपुर शुरूआती जुन संक्रमणको एउटा स्थल त्यहाँनिर पनि मरे। दोष चाहिँ कागले पायो र चर्चा पनि बढी कागले चाहिँ किन दोष पायो भन्ने एउटा चासो रह्यो मेरो।
1: यो रोग फैलाउने धेरै कारणहरू मध्ये भन्दैछु मैले, एउटा कारण काग पनि दिख्या भएर त्यो एउटा त्यसलाई यसरी पनि के गर्न सकिन्छ भने अहिले हामीले सामाजिक सञ्जालमा आएको हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनमा आएको तथ्याङ्कले पनि के हुन्छ के देखिरहेछ भने जस्तो चिडियाखानाकै कुरा गर्दाखेरि जहाँ रुख छ चिडियाखानामा एउटा ठूलो रुख छ त्यो हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनको टिमले के भनेको छ भने त्यो रुखको मुनि जहाँ चाहिँ त्यो केजहरू राखेको छ नि चराको हो जहाँ त्यो दिशा चाहिँ कागको निस्किने ठाउँ छ त्यहाँ चाहिँ पहिलो संक्रमण भएको छ कि एउटा त्यो कारणले भने होला। अर्को कारण चाहिँ पन्छी मर्यो कुखुरा मर्यो तर किसानले चाहिँ अघि मैले भने जस्तो खोलामा फालिदियो बाहिर कतै फालिदियो भने त्यहाँ काग आएर चाहिँ खाइराखेको छ र त्यो काग त उडेर जान्छ फैलाउने एउटा कारण भएर एउटा त्यो कारण हुन सक्छ। तर त्यो भने जस्तो चाहिँ काग मात्र एउटा कारण होइन, जस्तो पशु ढुवानी रोगी पशुहरू पन्छीहरूको चाहिँ ढुवानी भएको हुनसक्छ होइन, संक्रमित क्षेत्रबाट संक्रमित फार्मबाटै त्यो दानाहरू चाहिँ ओसार प्रसार गरेको हुनसक्छ। जस्तो दाना ढुवानी गर्दाखेरि एउटै गाडीले संक्रमित फार्ममा पनि झुकिएर ढुवानी गरिदियो र त्यसपछि फेरि त्यहाँ मध्येको आधा बोरा चाहिँ अर्कोमा लिएर चाहिँ झारिदियो
0: भनेको त्यो बीचमा संक्रमणका काम
1: भएनन् भने त्यसरी पनि चाहिँ सर्या हुन सक्छ होइन। अर्को विशेष गरेर मोमेन्टको यो पशुपक्षी जन्य पदार्थको ढुवानीको विषयले पनि एउटा काग जस्तै अर्को कारण त्यो पनि हुन सक्छ
0: भनेको धेरै चाहिँ
1: रिस्क फ्याक्टरहरू यिनीहरू चाहिँ
0: धेरै चाहिँ छन् यो फैलाउने
1: फैलाउने अहिले कागको संख्या जस्तो ठाउँ ठाउँमा मरिराखेका भएर पनि कागहरू किर्तिपुरमा होइन चिडियाखाना काभ्रेमा धेरै यो एनबीसीहरूमा पनि मरिराखेका भएर कागमा संक्रमण चाहिँ अलि अत्याधिक भयो र जहाँ जहाँ काग जान्छ त्यहाँ संक्रमण यदि पन्छीहरूमा चाहिँ त्यस्तो भए रहेछ भने संक्रमण हुने सम्भावना त बढ्यो नि।
0: बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा परेको प्रभाव बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। तपाईँले भने जस्तै कारणहरू चाहिँ धेरै हुन सक्छन्। भाइरस र ब्याक्टेरिया फैलिनका लागि चाहिँ तापक्रम आर्द्रता उपयुक्त हुन्छ भनेर चाहिँ भनिन्छ, तर तपाईँले 40 देश विश्वका चाहिँ 40 देशमा चाहिँ बर्ड फ्लूको संक्रमण छ भनेर भन्नुभयो, सँगसँगै जोड्नुभयो अन्टार्क्टिकामा पनि यो चाहिँ छ भनेर, त्यो जुन चिसो ठाउँ हो सदाबहार हिउँ जम्ने ठाउँ भनेर बुझ्न सकिन्छ, यो तापक्रम र आर्द्रता मौसम अनुकूल हुने कुराहरू चाहिँ कसरी सम्बन्धित छन्?
1: हामीले सामान्यतया बर्ड फ्लूको के छ भने यो पहिलेको आर्टिकलहरूले साइन्टिफिक जर्नलहरूले के भन्छ भने अलिकति तापक्रम बढ्दै जाँदाखेरि कम हुन्छ होइन भन्ने छ, तर अहिले चाहिँ के भयो भने तापक्रम बढ्दै जाँदाखेरि अहिले त हामी यो तापक्रम बढेकै
0: अवस्थामा छौँ,
1: उच्च भएको ठाउँमा पनि अहिले चाहिँ देखिरहेछ। यसको मतलब भाइरसले केही न केही आफूलाई आफ्नो वरिपरिको तापक्रमसँग एडजस्ट गर्ने अनुकूलन गर्ने, जस्तो गर्मी तराईको क्षेत्रमा पनि देखिरहेछ, अन्टार्क्टिकामा पनि देखिरहेछ होइन, त्यो माइनस फ्रोजनमा पनि देखिरहेछ, त्यहाँ पनि धेरै पन्छीहरू चाहिँ मरिराखेको छ भनेपछि अब यसले चाहिँ आफूलाई बिस्तारै एक्लाइमेटलाइजेसन के भन्छ यसलाई आफ्नो वरिपरिको पर्यावरणसँग यसले आफूलाई स्ट्रङ बनाउँदैछ भन्ने चाहिँ बुझ्नुपर्छ यो तापक्रममा।
0: यसै विषयको चाहिँ एउटा अध्ययन हेर्दाखेरि मैले 10 डिग्री सेल्सियस र त्यसको आसपासको चाहिँ तापक्रम र आर्द्रतामा चाहिँ बर्ड फ्लू र यसका चाहिँ भाइरसहरू रहन्छन् भन्ने चाहिँ थियो, तर अहिले त्यो अवस्था रहेन
1: होइन। अब यस्तो पनि छ, त्यो अवस्थामा के हुन्छ भने त्यो तापक्रममा जब भाइरसको दुई कारणले हुन्छ, एउटा भाइरस पंक्षी अथवा पशुमा जान्छ केही लक्षण देखाउँछ र कुनै चाहिँ पन्छीहरूमा यसको लक्षणहरू नै देखिँदैन, जस्तो हाँसमा नदेखिन सक्छ, केही अरू वन्यजन्तु चराहरूमा त्यसको लक्षण, त्यो त क्यारियर भइराख्ने भयो। बाहिरी टेम्परेचर चाहिँ कम भए पनि ऊ भित्र हुँदाखेरि त त्यो टेम्परेचर के हुन्छ त बढी टेम्परेचरमै रहने भयो नि त, त्यो एउटा फ्याक्टर चाहिँ हुनसक्छ।
0: हो, तपाईँले भने जस्तै पंक्षीमा चाहिँ बर्ड फ्लूका कारण 70% जस्तो क्षति चाहिँ छ। बर्ड फ्लू रोग नियन्त्रण नियमावली अघि तपाईँले भनिरहनु भएको छ, रोग फैलिएपछि नियन्त्रणको काम गर्न चाहिँ लगभग नष्ट नै सबै जसो चाहिँ नष्ट गर्ने भनेर चाहिँ भनियो। संक्रमित पंक्षी मात्रै चाहिँ मारिँदैन, त्यससँग चाहिँ जोडिएका अरू अवयवहरू पनि त्यहाँ चाहिँ

0: नष्ट गर्ने गरिन्छ। यो सबै नष्ट गर्नुपर्ने कारणै अब फेरि त्यो क्षेत्रमा चाहिँ रोग नआओस् नफैलियोस् भनेर चाहिँ गर्नुपर्ने हो कि यो मापदण्ड नै यस्तै हो, यो के यो चाहिँ के हो?
1: अहिले यो विश्वव्यापी रूपमा नै विश्व पशु स्वास्थ्य संगठनले सिफारिश गरेको मापदण्ड हो
0: भनेको हामीले मात्र गर्न खोजेको चाहिँ होइन,
1: होइन दुईटा कारणले। एउटा कारणले अहिले कुनै पनि देशमा देखिएको एउटा रोग त्यो संसारका लागि थ्रेट हुन सक्छ,
0: ए विश्वव्यापी चुनौतीको
1: विश्वव्यापी चुनौती हुन सक्छ। दोस्रो भनेको त्यो फार्ममा देखिसकेपछि वरिपरिको फार्मलाई पनि बचाउनु पर्यो। तेस्रो भनेको यो अलि जुनोटिक नेचरको भाव भएर मान्छेमा पनि सर्ने भाव भएर र भोलि अहिले मान्छेमा सरेर भोलि त्यो किसिमको खतरा नहोस्। फर इक्जाम्पल तपाईँले मैले भन्छु हिजो कोभिडमा कोभिड-19 को मृत्यु दर कति 4-5% रेन्जमा थियो होइन, तर अहिले यसको मान्छेमा जुन बर्ड फ्लू देखिरहेछ मान्छेमा देखिसकेपछि करिब 50% मृत्यु दर छ। अहिलेको संसारको डर भनेको नै त्यही हो। बर्ड फ्लू अहिलेसम्म मान्छेमा एकदम कम देखिरहेको छ तर जहाँ देखिरहेछ त्यहाँ करिब 50% मान्छेहरू चाहिँ मरिरहेको छ। भनेको भोलि यदि यो बर्ड फ्लूले हिजो कोभिड जसरी चाहिँ मान्छेबाट मान्छेमा सर्यो नि त्यो स्वरूपमा चाहिँ बर्ड फ्लू परिवर्तन हुने हो भने संसारमा चाहिँ धेरै मान्छेहरू चाहिँ मर्न सक्छन् र त्यो मर्नबाट बचाउनको लागि पनि बर्ड फ्लूलाई जहाँ देखिन्छ त्यही ठाउँमा नियन्त्रण गरिहाल भनेर त्यसरी नष्ट गर्ने प्रविधि चाहिँ अपनाइएको। त्यसमा हामीले के नष्ट मात्रै गर्दैनौ, त्यहाँ पन्छी नष्ट गर्छौं, त्यसको चाहिँ सुलीहरूदेखि लिएर सबैलाई निसंक्रमण गर्छौं, त्यहाँ प्रयोग भएका दानाहरू होइन सोत्तरहरू त्यहाँ वरिपरिको इन्भाइरोमेन्ट सबैलाई हामीले स्प्रे गर्ने डिसइन्फेक्सन गर्ने कामहरू चाहिँ त्यो हिसाबले चाहिँ गर्नु पर्या हो। तपाईँले यसमा चाहिँ म एउटा कुरा जोडिहालौं, 2014 थाइल्याण्डमा चाहिँ यो बर्ड फ्लू देखिसकेपछि त्यहाँको इकोनोमिक लस कति थियो भने त्यहाँको टोटल जीडीपीको 15% चाहिँ आर्थिक नोक्सानी भएको थियो।
0: त्यति धेरै
1: त्यो किन चाहिँ उसले गर्यो भने ऊ त उसको इन्टरनेशनल ट्रेड नै रोकियो। कुखुराको मासु अण्डा सबैभन्दा अलिकति धेरै सप्लाई गर्ने चाहिँ मध्येमा थाइल्याण्ड पनि पर्छ र यदि रोग त्यहाँ रहिरहने भने ऊ त उसको निर्यात त अर्बौंको चाहिँ इकोनोमिक लस हुने भयो। त्यो भएर उसले चाहिँ के गर्यो भने करिब 15% चाहिँ उसले रोग नियन्त्रणमा मात्रै खर्च गरेको छ टोटल जीडीपीको। त्यो भएर यसले चाहिँ पार्ने आर्थिक नोक्सानीले बेलैमा नियन्त्रण, जस्तो अहिले हामीले यहाँ बर्ड फ्लू देखिरहँदाखेरि पशु के अरे यो कुखुरा जन्ने कुनै पनि चिजहरू हामीले एक्सपोर्टै गर्न सक्दैनौँ। त्यो भएर आर्थिक हिसाबले पनि किसानको समृद्धिका लागि पनि हामीले बर्ड फ्लू रोग चाहिँ त्यसरी नियन्त्रण गर्नु पर्यो हो।
0: भनेपछि हाम्रो सीमा क्षेत्र जुन अब अलि धेरै कारोबार हुने क्षेत्र आवत जावत चहल पहल हुने चाहिँ भारत, हाम्रोमा चाहिँ संक्रमण देखिँदाखेरि उतातिर पर्ने प्रभाव र उता हुँदाखेरि यता पर्ने प्रभाव, यसको चाहिँ अलि पाटो नियन्त्रणमा अथवा यो नहोस् है भन्नका लागि त्यस्तो केही छ? अब चुस्त दुरुस्त संयन्त्र,
1: अब यसमा चाहिँ के छ भने अब अहिले जति पनि हामी कहाँ रोगहरू देखिएको छ सुरुमा देखिने रोग यो तराई जिल्लाहरूबाट नै सुरु भइरहेको छ होइन, चाइनामा त त्यति धेरै हाम्रो पशु पन्छीको धेरै व्यापार छैन तर भारतमा पनि त्यो खुल्ला नाकाको कारणले एक किसिमले समस्या भइरहेको छ होइन। अब यो कहिलेकाहीँ नेपालमा करिब करिब इन्डेमिक भन्छौँ हामीले, यहाँको स्थानीय जस्तो भइसक्यो बर्ड फ्लू, इन्डियामा पनि त्यही अवस्थामा छ त्यहाँकै जस्तो भइसक्यो। त्यो भएर तर रोगहरू चाहिँ बेला बेला रोग नदेखिनको लागि एउटा बलियो मेकानिजमहरू इन्डिया र नेपालको बोर्डरहरूमा त्यो ट्रान्स बोर्डरहरूमा चाहिँ अवैध कारोबारहरू जो हुनसक्छ ती कारोबारहरू बन्द गर्ने कामहरू चाहिँ हामीले गर्न सक्यौँ। सुरक्षा निकाय भन्सार पशुका क्वारेन्टाइन कार्यालयहरू सबै मिलेर भने एक किसिमले न्यूनीकरण चाहिँ उताबाट यहाँ आउने रोगको न्यूनीकरण चाहिँ गर्न सकिन्छ।
0: डाक्टर मनोज कुमार साई यो कुराकानीमा हामीसँग हुनुहुन्छ। फार्म वा घरपालुवा पशु पंक्षीमा चाहिँ बर्ड फ्लूको शंका लाग्यो भने सम्बन्धित धनी भनौ सम्बन्धित व्यवसायी भनौ सम्बन्धित किसान भनौ उहाँहरूले तत्कालै चाहिँ कहाँ सम्पर्क गर्ने कसरी सम्पर्क गर्ने त्यस्तो अहिले चाहिँ चेन के छ? तपाईँले अघि
1: अहिले त्यहाँ रोग देखिन बित्तिकै सुरुमा त्यहाँ हरेक स्थानीय तहमा पशु सेवा कार्यालयहरू छ, पशु सेवा शाखा छ, त्यहाँ गर्न पर्यो। अरू त्योभन्दा पनि नजिक चाहिँ प्रदेशका चाहिँ पशु सेवा कार्यालयहरू भेटिने अस्पतालहरू छ भने त्यहाँ गर्नु पर्यो होइन। र यो रोगलाई हामीले नोटिफाइबल रोग भन्छौँ, देखिन बित्तिकै खबर गर्नुपर्ने, नजिकको कुनै पशु चिकित्सक प्राइभेट निजी क्षेत्रमै काम गर्ने पशु चिकित्सक छ भने उहाँलाई पनि खबर गर्नु पर्यो होइन। जसलाई जति सक्दो छिटो माध्यमबाट पशु स्वास्थ्यसँग जोडिएका जति निकाय अथवा चाहिँ जिम्मेवार जनशक्तिहरू हुन्छ उहाँहरूलाई चाहिँ खबर गरियो भने त्यो रोग चाहिँ त्यहाँ नियन्त्रण र त्यो वरिपरिको नियन्त्रण गर्न सजिलो हुन्छ।
0: भनेपछि यो भनेको किसानले पाउने राहतसँग क्षतिपूर्तिसँग पनि जोडिएको छ होइन त? उसो हो भने किसानले पाउने राहत वा क्षतिपूर्तिको चाहिँ सरकारी व्यवस्था त्यस्तो मापदण्ड र अहिले जो किसान पीड़ित हुनुहुन्छ त्यहाँनिरको चाहिँ केही पहल भइरहेको देख्नुहुन्छ अथवा गर्नुभएको छ?
1: अहिले अर्थ मन्त्रालयबाट क्षतिपूर्तिको लागि करिब 52 करोड़ बराबरको रकम पनि विनियोजन भइसकेका छ र विभागले यसमा राम्रो वर्कआउट गरिराखेका छ र बिस्तारै जति यहाँ भुक्तानीको लागि आउँछ विभागले यसलाई अगाडि बढाउँदै जान्छ। त्यो प्रक्रिया चाहिँ करिब करिब अब शुरू हुन्छ, त्यो राहत वितरणको प्रक्रिया चाहिँ
0: अबका दिनमा चाहिँ शुरू हुन्छ।
1: पैसा आइसकेका छ र किसानहरूबाट त्यो बिल भरपाईहरू पेश हुने क्रम पनि जारी छ। त्यो आउन बित्तिकै पश्चात विभागले यो पैसा चाहिँ रिलिज गर्छ।
0: एउटा उदाहरणका रूपमा लिने हो भने तपाईँ चाहिँ पोल्ट्री व्यवसायी अहिलेको हकमा तपाईँको चाहिँ करोडौंको चाहिँ एउटा फार्ममा कुखुरा र कुखुराजन्य वस्तु चाहिँ नष्ट भयो
1: हजुर।
0: अब तपाईँले राहत बुझ्दै हुनुहुन्छ, कति सन्तुष्ट हुनुहुन्छ, कति पर्याप्त हुन्छ यो सरकारले दिने राहत?
1: अहिले टोटल जति उसको नष्ट गरियो त्यसको चाहिँ 75% बराबरको राहत चाहिँ नेपाल सरकारले दिन्छ होइन। यो भनेको कम्पेन्सिएसन हो, यो भनेको अब उसलाई चाहिँ परेको प्रभाव, तर उसलाई रिभाइभ हुनलाई त्योभन्दा बढी पैसा लाग्न सक्छ फेरि चाहिँ बिजनेस शुरू गर्नको लागि। तर राज्यले यति भए पनि एक किसिमले सहयोग गरेको उसलाई किसानलाई भन्ने बुझ्छु है मैले त।
0: उसो भए अब यस्ता चाहिँ भविष्यमा महामारी नआउन्, तपाईँले अघि जनस्वास्थ्यसँग पनि जोडिएको एकदमै चासोको चाहिँ यो बर्ड फ्लू संक्रमण हो भनेर भन्नुभयो, यस्तै संक्रमण विगतमा अरू रोगहरू पनि देखिएका थिए, अहिले पनि अफ्रिकन स्वाइन फ्लू फिभर त्यो चाहिँ सुँगुर बुङ्गुरमा लाग्ने त्यो पनि देखिएको छ, यस्ताहरू चाहिँ छन्। हामी चाहिँ बायो सेक्युरिटी जैविक सुरक्षाका विधि भनेर चाहिँ भनिरहेका छौं, यो आउनै नदिने वा अथवा दीर्घकालमा चाहिँ अलिकति धेरै छिटै समाधान गर्ने गरी नीति हुनुपर्छ, कस्तो गर्नुपर्छ, के अलिकति दीर्घकालीन हामीले गर्नुपर्ने काम चाहिँ के हो?
1: मैले तीनवटा कुरा जहिले पनि भन्ने गरेका हुन्छु, यसको किसानको पशुधनको सुरक्षाको लागि र जनस्वास्थ्य संरक्षणको लागि हामीले तीनवटा कुरा गर्नुपर्नेछ। 55 सालदेखि हाम्रा ऐनहरूमा कुनै पनि सुधार गर्न सकेका छैनौं, ती ऐनहरूलाई नयाँ ल्याउने, त्यसलाई त्यहाँ एमेन्डमेन्ट गर्ने गरेर एउटा कानूनी पुनर्संरचना गर्नुपर्ने एउटा आवश्यकता छ। अर्को चाहिँ रोग नियन्त्रणसँग सम्बन्धित सरकारी संयन्त्रहरूको पुनर्संरचना गर्ने, त्यहाँ पर्याप्त जनशक्तिको उपलब्धता चाहिँ बढाउने, कतै रोग देखियो भने त्यो रोग के हो भनेर चाहिँ पहिला छिटो पत्ता लगाउने एउटा विधि, त्यसपछि प्रयोगशालाहरूमा ल्याउने, प्रयोगशालाहरूको पनि एक्सेस चाहिँ बढाउनु पर्ने जरूरी छ। पहिला यो रोग यो हो भनेर थाहा पाएपछि पो नियन्त्रणको प्रक्रिया सुरु हुन्छ होइन। त्यो भएर जति सक्दो किसानको गोठको नजिक प्रयोगशालाको बढाउनु पर्ने चाहिँ एउटा आवश्यक छ। अर्को कुरो, नेपालमा जनशक्ति जो यो पशु चिकित्सा पशु स्वास्थ्य क्षेत्रतिर को जनशक्ति हो, त्यो जनशक्तिको एक किसिमले उत्पादन पनि बढाउनु पर्नेछ, अर्को कुरो क्वालिटी उत्पादन बढाउनु पर्नेछ कि क्वालिफाइड कम्पिटेन्ट भेटनेरी डाक्टरहरू प्राविधिकहरू चाहिँ उत्पादन गर्नुपर्नेछ। त्यसको लागि अब अहिले अलिकति हाम्रो यो शिक्षा क्षेत्रमा भेटनेरी एजुकेसनमा चाहिँ लगानी पर्याप्त छैन, निजी क्षेत्रबाट पनि र सरकारी क्षेत्रमा बाट पनि त्यो किसिमले पर्याप्त नभएकोले त्यहाँ पनि बढाउनु पर्ने एउटा आवश्यकता छ भने, अर्को कुरो चाहिँ हाम्रो किसानको गोठ गोठसँगसम्म पुग्ने प्राविधिक जनशक्तिलाई चाहिँ हामीले अलिकति उच्च मनोबलका साथ चाहिँ पुर्याउने वातावरण बनाइदियौँ भने त्यो कानूनी वातावरण पनि हुनसक्छ। फर इक्जाम्पल तपाईँलाई भनेर म एउटा के भन्छु भने, अहिले हाम्रा पशु चिकित्सकहरू करिब 21 लाख रुपियाँ खर्च गर्छ, फी मात्र दिन्छ कलेजमा, अनि उनीहरूलाई चाहिँ अहिले हामीले के गरिरहेछौँ भने 6 तहमा चाहिँ स्थानीय तहमा पठाइरहेछौँ कि भन्नु 43 हजारमा। अब उसले 21 लाख रुपियाँ त्यो 43 हजार कहिले कमाउँछ? त्यो भावर त्यो किसिमको उसलाई मोटिभेसन सहित चाहिँ राम्रो पेमेन्ट सहित चाहिँ विज्ञ जनशक्तिलाई चाहिँ स्थानीय तहमा पुर्याउनु पर्छ। अब अर्को कुरा भनेको चाहिँ प्राविधिकहरू जो हाम्रो गोठ गोठमा गएर पशुको सेवा गरिरहेका छन्, कति प्राविधिकहरू कति डाक्टरहरू त गाई भैँसी उपचार गर्दाखेरि सिङ्ला हानेर लाप्तीले हानेर पनि मर्छ,
0: भनेको आफै पनि जोखिमका कुरा,
1: आफै पनि जोखिम छ। र धेरै रोगहरू त जति तपाईँभन्दा बढी चाहिँ मलाई त्यो रोग सर्ने सम्भावना चाहिँ अलिकति मलाई बढी हुन्छ, किनभने म भेट्ने डाक्टर हो, म पशुसँग धेरै चाहिँ सम्बन्धित हुन्छु, विभिन्न फार्ममा गइराखेका हुन्छु, त्यो जुनोटिक रोगहरू जो पशुबाट मान्छेमा सर्ने छन् त्यो मका हेल्थ प्रोफेसनल हेजार्ड चाहिँ अलिकति धेरै हुन्छ। त्यो भएर यो किसिमको पनि हामीले सुरक्षा कसरी गर्न सकिन्छ यो विषयमा नै सोचिरहेको छौँ हामीले। यो एउटा प्राविधिक चाहिँ दूर दराजमा चिकित्सक चाहिँ त्यहाँ गएर सेवा गरिराखेको छ, यत्रो खर्च गरेर पढिराखेको छ, र त्यसले त्यहाँ आफ्नो डिग्निटी पनि त चाहिन्छ नि मान्छेलाई चाहिँ सन्तुष्टि, त्यो बनाउने कानूनी र संरचनागत वातावरण बनाउनु पर्ने छ। अर्को दोस्रो कुरा भनेको हाम्रो भेटनरीको जो पहिलोको संरचना हजारवटा सेवा केन्द्र भनेका थियौँ नि, 753वटामा चाहिँ स्थानीय तहमा पशु शाखामा सीमित भएको छ, फेरि यसलाई हजार होइन अब संहितामा यसको विकेन्द्रित गर्दै 2000 पुर्याएर त्यहाँ हरेक स्थानीय तहमा भेटनरी अस्पतालहरू हामीले राख्न सक्यौं भने त्यहाँ रोग किसानले त्यहाँ ल्याउने, रोगको उपचार हुने अनि छिटो डायग्नोसिस हुने, त्यसको नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ हामीले यसरी गर्न सक्छौँ। त्यो भएर समग्रमा भन्दाखेरि संरचनागत है कानूनी र जनशक्तिको विषयमा चाहिँ हामीले आमूल पुनर्संरचना नगरिकन किसानको पशु चाहिँलाई सुरक्षित गर्न अलिकति अप्ठ्यारो अप्ठ्यारो धौधौ परिरहेको यो पछिल्लो घटनाक्रम नै देखाउँछ। हामीले त्यसलाई प्रोटेक्सन गरेर पनि छैन कि, किनभने लम्पी स्किन, अफ्रिकन स्वाइन फिभर, खोरेत, पीपीआर, इन्टेरोटक्सिमिया, बर्ड फ्लू यी रोगहरू अहिले चाहिँ हामीले हेऱ्यौँ नि त कन्ट्रोल त भइरहेका छैनन्। त्यसो त्यो के एउटा हामीले के स्वीकार्नुपर्छ भने हामीसँग पर्याप्त जनशक्ति भएन र संरचनागत चाहिँ एकदम त्रुटिहरू देखियो र कानून कमजोर भयो, यो कारणले भएन भन्दाखेरि चाहिँ हिचकिचाड चाहिँ मान्नुपर्ने अवस्था म चाहिँ देख्दिनँ मेरो तर्फबाट होइन, तर राज्यले चाहिँ यसमा गम्भीर रूपमा नै लिएको छ।
0: हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालको अन्तिममा छौं। बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साई, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। तपाईँले समग्रमा कुराहरू जोड्दै गर्दाखेरि अहिले उपभोक्तालाई पनि एउटा त्रास चाहिँ कस्तो मासु खाने, कसरी खाने कि नखाने, जोखिम के छ, अण्डाकमा चाहिँ जोखिम के छ भन्ने एउटा चाहिँ मासु जाँचको विषय तपाईँले अघि जोड्नु भएको थियो, छोटोमा हामी कार्यक्रमको अन्तिममा छौं।
1: मासु जाँच 2055 पशु वस्ताला तथा मासु जाँच ऐन आयो र त्यसलाई अहिलेसम्म हाम्रो 26 समयमा जम्मा 3 ठाउँमा मात्रै लागू गराइरहेछौं। र त्यो मासु जाँच ऐन किन आएको थियो भने उपभोक्तालाई स्वस्थ मासु खुवाउने र मानव स्वास्थ्य संवर्धन र संरक्षणको लागि र पोषण सुरक्षाको लागि चाहिँ त्यो मासु जाँच आएको हो। जम्मा हेटौँडा, बुटौल र सुर्खेतमा मात्र यसलाई लागू गर्न सक्यौं, तर अब अहिले पछिल्लो पटक चाहिँ माननीय प्रधानमन्त्रीज्यू र हाम्रो माननीय मन्त्रीज्यूले पनि यसलाई देशव्यापी लागू गर्नुपर्छ र स्वस्थ मासु खाने वातावरण बनाउनुपर्छ भन्ने कुरातिर हामी लागिराखेका छौं, यसमा पहल गरिराखेका छौं, सम्भवत छिटो नै। र विषयगत समितिले जो कृषि मन्त्रीज्यू, प्रदेश मन्त्रीज्यूहरू र स्थानीय तहका प्रतिनिधि रहने विषयगत समिति हुन्छ, त्यो विषयगत समितिले पनि एक वर्षभित्र माघको 83 चाहिँ यो मासु जाँच ऐन लागू गर्ने गरेर एउटा निर्णय गरेको छ। त्यो निर्णय कार्यान्वयनको लागि मन्त्रालय चाहिँ अगाडि बढ़ाएको छ जस्तो लाग्छ मलाई। हस्त, धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। कार्यक्रमको अन्त्यमा नार्कमा नवनियुक्त वैज्ञानिकहरूलाई चलिरहेको 5 अभिमुखीकरण तालिम बारेको खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्कले परिषदका विभिन्न कार्यालयमा खटिएर जाने नवनियुक्त वैज्ञानिकलाई लक्षित गरी 5 अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरको खुमलटारमा अस्तिदेखि शुरू भएको तालिम यही 30 चल्नेछ। कार्यक्रमको उद्घाटन अस्ति बुधबार कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको हो। उहाँले कृषि शिक्षा प्रसार र अनुसन्धानमा समन्वय ल्याउन एक संयन्त्र तयार गर्दै परिषदको पुनर्संरचना र परिषद ऐनमा समय सापेक्ष संशोधनको लागि मन्त्रालयले कार्य गरिरहेको जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानकर्ताले किसानको प्रत्यक्ष सम्पर्कमा रही काम गर्दा परिषदलाई किसानका वास्तविक समस्याको जानकारी हुने र उपलब्ध प्रविधिको अध्ययन गरी प्रविधि प्रसार गर्न सजिलो हुने बताउनुभयो। यो तालिममा 44 वरिष्ठ वैज्ञानिक र 27 वैज्ञानिकको सहभागिता रहेको छ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्को पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: घरबाट निस्किनअघि धारा, बिजुलीका स्विच र ग्यासको सिलिण्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: फुटबल सिजन आयो, अब एक्साइटमेन्ट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ स्यामसङ मिनी एलइडी टिभी। स्यामसङ भिजन एआई टिभीमा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट टिभी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्सन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिनासम्मको इएमआई।
4: सजिलो हुनेछन्।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
6: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि।
9: थप जानकारी तथा बुकिङका लागि
10: 0942-35-888 98 0-12-35-888

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
4: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज भोलि र पर्सी देशभर पानी पर्ने, केही ठाउँमा आरी घोप्टे वर्षा हुन सक्ने, बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाउने तयारी। सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास, कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक। स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द, राष्ट्र बैंकले भोलि र पर्सी विदाको दिन पनि तत्काल बैंक भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने। चीनको फुजियान प्रान्तमा आगलागीमा फरी कम्तीमा 28 जनाको ज्यान गयो, केही मानिस हराइरहेको आशंका। र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा आज राति स्पेन र बेल्जियमले खेल्ने। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सी देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना छ। दिउँसो लुम्बिनी प्रदेशको तराई सहित देशको पहाड़ी एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। राति मधेश प्रदेशका साथै कोशी बागमती गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको पहाड़का थोरै ठाउँमा मधेश सहित कोशी बागमती गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ र तराईको एक दुई ठाउँमा मुसलधारेदेखि आरीघोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सी पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। यसैबीच पटक पटकको बाढ़ी पहिरोले क्षति भई पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लाञ्चोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै सड़क खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै नयाँ बनाएको ट्रयाकबाटै गाड़ी सञ्चालन गर्ने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीको यो राजमार्गमा केही वर्ष अघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने अवस्था थियो। अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहाले खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। वर्षायामलाई मध्यनजर गर्दै केही दिनमै खण्ड खण्डमा पुनर्निर्मित ट्रयाकबाटै पूर्ण रूपमा गाड़ी आवतजावत हुने र विपदका कारण अवरूद्ध भए आधा घण्टाभित्रै खुलाउने गरी तयारी भइरहेको कार्यालयले जनाएको छ। यसअघि रोशी खोलाको बहाव बढ़ने बित्तिकै डाइभर्सन बगाउने र सड़क अवरूद्ध हुने गरेको थियो। चौकी डाँडादेखि कठुञ्जे बेसी, लासकोट 420, नार्के चिउरीबास बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट गाड़ी चलाइएको छ। चौकी डाँडा 420, घुमाउने बेसी, बोक्सीकुना, चिउरीबास, कालडुंगा तथा पिप्ले बर्खेकोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त ठाउँमा ग्राभेलको काम तथा अन्य केही ठाउँमा वर्षाका कारण ठूला ढुंगा राखेर सड़क तयार गरिएको कार्यालयले जनाएको छ। सरकारले सार्वजनिक प्रशासनलाई थप अनुशासित, पारदर्शी र जवाबदेही बनाउने भन्दै कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। अबदेखि कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोकदेखि सार्वजनिक अभिव्यक्ति, सेवाग्राहीसँगको व्यवहार, गोपनीयता, पोशाक, उपहार स्वीकार गर्न नपाउने व्यवस्था र सरकारी मर्यादा कायम गर्नुपर्ने प्रावधान समेट्दै सरकारले प्रशासनिक क्षेत्रमा कड़ाई गरेको छ। भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 सार्वजनिक गरेको छ। मन्त्रालयले केही दिन अघि यो आचार संहिता कार्यान्वयनमा ल्याउँदै सबै कर्मचारीलाई त्यसको पूर्ण पालना गर्न निर्देशन समेत दिएको छ। सरकारको यो कदमलाई प्रशासनिक सुधार अभियानको निरन्तरताका रूपमा हेरिएको छ। सरकारले यसअघि सार्वजनिक गरेको शासकीय सुधारका कार्यसूचीमा कर्मचारी तन्त्रलाई निष्पक्ष, व्यावसायिक र अनुशासित बनाउने तथा कर्मचारी आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्ने लक्ष्य राखेको थियो। नयाँ आचार संहिताहरू त्यसैको कार्यान्वयनका रूपमा आएको सरकारको भनाई छ। पछिल्लो समय कर्मचारीको सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जालको बढ़दो प्रयोग, सेवा प्रवाहमा ढिला सुस्ती तथा अनुशासन सम्बन्धी गुनासा बढ़िरहेका बेला सरकारले आचार संहिता मार्फत कड़ाई गरेको हो। केही समय अघि पालिकाका प्रमुख प्रशासकीय अधिकृतका लागि आचार संहिता ल्याएको थियो भने अहिले समग्र प्रशासनिक क्षेत्रका कर्मचारीलाई कड़ाई गर्ने तयारी सरकारले गरेको छ। गैरातीदेखि पालिकाहरूले प्रयोग गर्दै आएको स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र बन्द भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2018 77 को व्यवस्था अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगाडि भुक्तानी निकासा बन्द गर्नुपर्ने भएकाले गैरातीदेखि नै सूत्र प्रणाली बन्द भएको हो। उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले यो व्यवस्था अनुसार प्रणाली बन्द गरिएको जानकारी दिनुभयो। कार्यालयका अनुसार नियमावलीको व्यवस्था बमोजिम 2083 असार 32 गतेसम्म भने हिसाब मिलानका लागि मात्र प्रणाली सञ्चालनमा रहनेछ। यस अवधिमा अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, भ्याट, पारिश्रमिक कर, कार्यालय सञ्चालन कोष, नागरिक लगानी कोष, सावधिक जीवन बीमा कोष, योगदानमा आधारित निवृत्ति भरण कोष तथा धरोटी लगायतका कट्टी भएका रकम बैंकमा जम्मा गर्न भने सकिनेछ। यसैबीच नेपाल राष्ट्र बैंकले भोलि र पर्सि विदाको दिन पनि सार्वजनिक विदामा रियल टाइम ग्रेस सेटलमेन्ट अर्थात तत्काल बैंक भुक्तानी फर्जेट प्रणाली सञ्चालन गर्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज बनाउन असार 27 र 28 गतेको सार्वजनिक विदामा पनि रियल टाइम ग्रेस सेटलमेन्ट प्रणाली बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म सञ्चालन गर्ने जनाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना निकाल्दै सरकारी तथा बैंकिङ वित्तीय कारोबार समयमै सम्पन्न गर्न सार्वजनिक विधामा समेत आरटीजीएस प्रणाली सञ्चालनमा रहने जानकारी दिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अपर म्याग्दी एक जलविद्युत आयोजनाको मकिङले म्याग्दीमा पहिरो र कटानको समस्या भएको छ। म्याग्दीको धौलागिरी गाउँपालिका 7 स्यानखण्डमा अपर म्याग्दी एक जलविद्युत आयोजनाले नदी किनारमा जथाभावी माटो र मकिङ सुरुङबाट निस्किएको गेगर थुपारेपछि म्याग्दी नदीको धार परिवर्तन भई पहिरो र कटानको समस्या बढ़ेको स्थानीयवासीले गुनासो गरेका छन्। यसबाट झण्डे 18 रोपनी जग्गा, केरा खेती तथा निजी वनमा क्षति पुगेको र वातावरणीय अध्ययन प्रतिवेदन अनुसारको माटो व्यवस्थापन नगरिएको स्थानीयले बताएका छन्। आयोजना पक्षले भने केही असर परेको स्वीकार गर्दै कटान प्रभावित क्षेत्रमा संरक्षण र क्षतिपूर्ति तथा स्थानीयसँग सहमतिको प्रयास भइरहेको जनाएको छ। यस्तै मुगु जिल्लाको मुगुम कारमारोङ र छायानाथ रारा नगरपालिकामा निर्माण हुने माथिल्लो मुगु कर्णाली जलविद्युत आयोजनाको प्रारम्भिक काम शुरू भएको छ। अर्धजलाशयुक्त प्रकृतिको आयोजना 306 मेगावाट क्षमताको छ। एलिभेट इनर्जीले निर्माण गर्न लागेको आयोजनाको उत्पादन अनुमति पत्रको प्रक्रिया अगाडि बढ़ाइएको छ। कम्पनीले 2077 सालमा आयोजनाको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको थियो। आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तथा आयोजना सम्भाव्यता अध्ययन प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गरिएको छ। आयोजनाको कुल लागत 55 अर्ब 33 करोड़ रूपियाँ बराबर रहेको छ। बिरामीहरूको उच्च चाप भएपछि भरतपुर अस्पतालले जिल्लाका 7 वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढ़ाएको छ। अस्पतालले पालिकाका नगर अस्पताल तथा आधारभूत अस्पताल मध्ये एउटामा भरतपुर अस्पतालका डाक्टरद्वारा बहिरंग सेवा ओपीडी सञ्चालन गर्ने योजना अघि सारेको छ। यसका लागि अस्पतालले पालिकाका प्रमुखहरूसँग छलफल अघि बढ़ाइसकेको जनाएको छ। अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक मेयर चित्रसेन अधिकारी सहितको टोलीसँग शारदा जिल्ला नगर हेल्थ पोस्ट स्थलगत अध्ययन गरेको छ। डाक्टर बगालेले त्यो हेल्थ पोस्टमा भरतपुर अस्पतालका विशेषज्ञ डाक्टर पठाउने गरी तयारी भइरहेको समेत जानकारी दिनुभयो। अब विदेशको खबर। चीनको पूर्वी प्रान्त फुजियानमा हिजो एक जुत्ता कारखानामा लागेको आगलागीमा परिकम्तीमा 28 जनाले ज्यान गुमाएका चीनी संचार माध्यमले जनाएका छन्। फुजियान प्रान्तको जिनज्याङ शहरमा रहेको होङटेङ जुत्ता कारखानामा दिउँसो आगो लागेको थियो। चीनिया राष्ट्रपति शी जिनपिङले आगलागीबाट ठूलो मानवीय क्षति भएको र घटनामा जिम्मेवारलाई कानूनी दायरामा ल्याउने बताउनु भएको छ। चीनको समाचार संस्था सिन्वाका अनुसार हिजो बेलुकीसम्म 28 जनाको ज्यान गएको पुष्टि भएको छ भने अझै केही मानिस हराइरहेका आशंका छ। त्यहाँको विपत्ति व्यवस्थापन मन्त्रालयले 183 जना उद्धारकर्मी र 35 गाड़ी उद्धारमा खटाएको जनाएको छ। राष्ट्रपति शी जिनपिङले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। यो वर्ष चीनमा धेरै ठूला औद्योगिक सुरक्षा दुर्घटना भएका छन्। अब खेल खबर। फ्रान्स फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको वोस्टन स्टेडियममा आज बिहान सम्पन्न खेलमा फ्रान्सले दक्षिण अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका छन्। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनट पछि डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याए। जितसँगै सन् 2018 विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग खेल्नेछ। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त पार्दै घर फर्किएको छ। दोस्रो क्वार्टर फाइनल खेल आज राति 1:15 स्पेन र बेल्जियम बीच हुनेछ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज भोलि र पर्सी देशभर पानी पर्ने, केही ठाउँमा आरीघोप्टी वर्षा हुन सक्ने, बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाउने तयारी, सार्वजनिक सेवा सुधार गर्ने सरकारको प्रयास, कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक, स्थानीय संचित कोष व्यवस्थापन प्रणाली सूत्र गैरातीदेखि बन्द, राष्ट्र बैंकले भोलि र पर्सि विदाको दिन पनि तत्काल बैंक भुक्तानी फर्सेट प्रणाली सञ्चालन गर्ने, चीनको फुजियान प्रान्तमा आगलागीमा परिकम्तीमा 28 जनाको ज्यान गयो, केही मानिस हराइरहेको आशंका, र मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा आज राति स्पेन र बेल्जियमले खेल्ने।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
7: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
8: 66 र 9841954 वेबसाइट झुले.com.np।
9: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
9: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
10: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
11: फोन 0556943333 4935555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भञ्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको 19 अधिवेशन तथा नगरसभा सम्पन्न भएको छ। गएको जेठ 31 गते शुरू भएको यो अधिवेशन हिजोको छैटौं बैठकसँगै सकिएको हो। बैठकमा नगरसभाको चौथो र पाँचौं बैठकमा पेश भएका संशोधन विधेयक र वार्षिक प्रतिवेदनमाथि छलफल भएको हो। यस क्रममा विधान समितिका सदस्य हुमादेवी आचार्यले विद्यमान कानूनमा समसामयिक संशोधन सम्बन्धी विधेयकका प्रस्तावित व्यवस्था पेश गर्नुभयो। कार्यवाहक मेयर सुनिता डंगोलले आर्थिक वर्ष 2083-84 लागि 11 क्षेत्रका 101 बुदामा नीति प्रस्ताव गर्नुभएको छ। नेपाल प्रहरीले बाल मन्दिर ठगी प्रकरणमा नेपाल बाल संगठनका तीन पूर्व पदाधिकारीलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले नेपाल बाल संगठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नेपाल बाल संगठनकी तत्कालीन योजना तथा छात्रवृत्ति शाखा प्रमुख आशा श्रेष्ठ, नेपाल बाल संगठन ललितपुरका तत्कालीन सभापति ओम कृष्ण कर्माचार्य र नेपाल बाल संगठन काठमाडौँका तत्कालीन सचिव राजेन्द्र कुमार श्रेष्ठ रहेको सीआईबीले जनाएको छ। प्रहरीले काठमाडौँको जडीबुटी क्षेत्रबाट पैदल यात्रुलाई दुःख दिने 32 जनालाई पक्राउ गरेको छ। लामो समयदेखि जडीबुटी क्षेत्रमा सर्वसाधारणलाई जबरजस्ती गाड़ीमा चढ़ाउने, झोला तथा सामान तानेर दुःख दिएको भन्ने गुनासोका आधारमा निगरानी सहितको अभियान सञ्चालनका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। र टोल टोलमा फिल्म महोत्सव अन्तर्गत आज काठमाडौँको बालाजु बाइपासमा महोत्सव हुँदैछ। असार महिनाभर हरेक शुक्रबार शनिबार टोल टोलमा फिल्म महोत्सव हुने गरेकामा आज बालाजु र भोलि एटखा टोलको भास्कर कृति महाविहारमा हुनेछ। यसअघि गएको शुक्रबार र शनिबार लगन टोल र मैती देवीमा फिल्म देखाइएको थियो। खुल्ला मंचबाट असार 5 गते टोल टोलमा फिल्म महोत्सव शुरू भएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर शुरू गर्न सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरको 19 अधिवेशन सम्पन्न, आउँदो वर्षका लागि 11 क्षेत्र
10: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 MHz।
0: बजेको राष्ट्रिय र चार भञ्जाङ भित्रका खबर शुरू गर्न सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँ महानगरको 19 अधिवेशन सम्पन्न, आउँदो वर्षका लागि 11 क्षेत्रका 101 बुदामा नीति प्रस्तुत। काठमाडौँ उपत्यका सहित आज भोलि र पर्सी देशभर पानी पर्ने, केही ठाउँमा आधी घोप्टे वर्षाको सम्भावना र टोल टोलमा फेल महोत्सव।

लेख्ने कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

कलम मसँग भइदिएको भए भविष्य देख्ने आँखा मसँग भइदिएको भए सायद तिम्रो र मेरो भेट फेरि पनि हुने थियो हुँदैन थियो बिछोड मलाई माफ गर र चाहेर पनि तिमीदेखि धेरै टाढा हुँदैछु अर्को जुनी भएछ भने म तिम्रै हुनेछु।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अधिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले जियौं।
1: बर्बादी भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन।
2: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ त्यसैले म सुरक्षित छु।
1: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
2: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका गिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
1: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
2: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
1: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
1: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दरनगरी कुस्माको बडगाउँमा खोलियो
0: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
1: हाम्रा सेवाहरू:
0: होल बडी चेकअप,
1: थायराइड परीक्षण, भिटामिन डी चेक जाँच,
0: मधुमेहको सम्पूर्ण चेक जाँच, HbA1c जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, एलएफटी,
1: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
0: ग्यास्ट्रिकको परीक्षण,
1: मधुपनको परीक्षण,
0: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
1: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
0: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र एक घण्टामा गरिन्छ।
1: सम्पर्क स्थान:
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
1: सम्पर्क फोन नम्बर 0674202727, 0674202727, मोबाइल नम्बर 98511981918।
0: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ, कुस्मा पर्वत, कुस्मा पर्वत।
2: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ?
3: के आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ?
2: यदि त्यसो हो भने तपाईँको रोजाई पश्चिमाञ्चल मावि नै हुनुपर्छ, जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ।
3: अध्यापन हुने विषयहरू:
2: साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमेनिटिज।
3: विशेषताहरू:
2: विषय विज्ञद्वारा अध्यापन गराइने,
3: अत्याधुनिक प्रयोगशाला,
2: प्रविधि मैत्री शिक्षा, सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय। सम्पर्क पश्चिमाञ्चल मावि, पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि। फोन 0615774444, 543333।
4: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा।
5: हाम्रा सेवाहरू: हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
6: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, टोलाउने, आत्महत्याको प्रयास गर्ने, झन्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
5: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाठेघरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
4: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण, 24 घण्टा आकस्मिक सेवा।
5: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
4: बडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674202727, 0674202727,
6: मोबाइल नम्बर 98572597, 98573597,
4: 98511918918।
6: स्थान बागलुङ मेडिकल हल, स्वास्थ्य सेवा क्लिनिक,
4: बडगाउँ चौर, कुस्मा। नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
7: निकट मा दिदी बहिनी, विकट मा दिदी बहिनी, यो

0: मात्रै भयो नि, यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 11 बज्यो।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनो सानिमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: प्राविधिक शिक्षा पढ़नी सुबण अवसर पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001-420-003 98-75-21-917 98-75-36-567 98-451-20-736
2: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
3: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
3: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुष्माको बडगाउँमा खोलियो
2: सिटी डायग्नोस्टिक सेन्टर सीडीसी।
3: हाम्रा सेवाहरू
2: होल बडी चेकअप,
3: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
2: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
3: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
2: ग्यास्ट्रिकको परीक्षण,
3: मोटोपनको परीक्षण,
2: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
3: रगत भुइँया एवं दिशा पिसाब परीक्षण।
2: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
3: सम्पर्क स्थान
2: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
3: सम्पर्क फोन नम्बर 067-420-227 067-420-227 मोबाइल नम्बर 98-511-88-918
2: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ स्मापर पर्वत।
4: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 MHz।

0: त्यस्तै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिणमाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
2: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिणमाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिणमा काली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: extreme energy drink.
1: जसको नाम नै पर्याप्त छ
2: दिदी बहिनी
1: दिदी बहिनी
2: दिदी बहिनी
1: रेडियो दिदी बहिनी हामी गर्न सक्छौ

0: दुवै सदनको बैठक आज पनि बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून मन्त्री सविता गौतमले निर्वाचन आयोगको राष्ट्रिय सुरक्षा परिषद र राष्ट्रिय महिला आयोगको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको छ। कानून मन्त्री गौतमले नै राष्ट्रिय सेवा दल विधेयक 2083माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यसै युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी महासन्धि र श्रम निरीक्षण सम्बन्धी महासन्धिका मुद्दाहरू छलफललाई अनुमोदनको लागि प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ। राष्ट्रिय सभाको पनि बैठक दिउँसो सभा 1 बजे बस्ने तय भएको छ। बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग मौखिक प्रश्न उत्तर गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदनमाथि पनि छलफल हुनेछ।
1: चालू आर्थिक वर्षका लागि सबै सरकारी खाता बन्द गरिएका छन्। हिजो रातिदेखि 7 दिनसम्मका लागि खाताहरू बन्द गरिएका हुन्। आर्थिक वर्ष 2082-83 को बजेट भुक्तानीको अन्तिम दिन हिजो सरकारले झण्डै 33 अर्ब रूपियाँको भुक्तानी दिएको छ। असार 25 गते कुल 33 अर्ब 16 करोड़ 54 लाख रूपियाँ भुक्तानी गरिएको महालेखा नियन्त्रकको कार्यालयले बताएको छ। जसमा चालू बजेट खर्च अन्तर्गत 12 अर्ब 42 करोड़ 5 लाख रूपियाँ, पूँजीगत खर्च अन्तर्गत 18 अर्ब 39 करोड़ 7 लाख रूपियाँ र वित्तीय व्यवस्था अन्तर्गत 2 अर्ब 35 करोड़ 42 लाख रूपियाँ खर्च भएको कार्यालयले जनाएको छ। यो सँगै सरकारको कुल बजेट खर्च 79.69% अर्थात 15 खर्ब 65 अर्ब रूपियाँ पुगेको छ। चालूतर्फ 88.3% बजेट खर्च हुँदा पूँजीगत खर्च 44.51% सीमित भएको छ। चालू आर्थिक वर्षका लागि सरकारले 19 खर्ब रूपियाँको बजेट ल्याएको थियो। सरकारले 13 खर्ब 25 अर्ब राजस्व उठाउने लक्ष्य लिए पनि 80.2% अर्थात 10 खर्ब 63 अर्ब रूपियाँ मात्र राजस्व उठाउन सकेको छ। 5 खर्ब 34 अर्ब विदेशी अनुदान उठाउने लक्ष्य लिएकोमा 2 खर्ब 88 अर्ब रूपियाँ मात्र उठेको छ। आजदेखि असार 32 गतेसम्म अत्यावश्यक बाहेकको सबै भुक्तानी बन्द गरिएको छ।
0: पुराना सम्झौता कार्यान्वयन लगायत माग राखेर मिटर ब्याज पीड़ितहरू काठमाण्डु मार्चमा निस्किएका छन्। हिजो जनकपुर धामबाट उनीहरू 15 दिने पैदल मार्च पासमा काठमाण्डुतर्फ लागेका हुन्। मिटर ब्याज विरूद्ध किसान मजदूर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाहाका अनुसार यात्रामा 500 जना पीड़ित सहभागी छन्। उहाँका अनुसार यात्राका क्रममा विभिन्न जिल्लाबाट थप पीड़ित जोड़िनेछन्। हिजो धनुषाबाट हिँडेको मार्च अहिले मध्याहसम्म आइपुग्दा बर्दीवासमा प्रवेश गरेको छ। काठमाण्डु आइपुगेपछि धरना दिँदै सरकारसँग तत्काल पुराना सम्झौता कार्यान्वयनको माग गरिने पीड़ितहरूले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले गत चुनाव ताका आफ्नो पहिलो चुनावी सभा तिरहोतिया गाछीबाट गरेको वाचा सम्झाई विगतका सम्झौता कार्यान्वयन गराउन आफूहरू काठमाण्डु मार्चमा निस्किएको उनीहरूको भनाइ छ। सरकारले मिटर ब्याजको समस्या समाधानलाई प्राथमिकतामा राख्ने वाचा गरे पनि कार्यान्वयनमा कुनै ठोस प्रगति नभएको उनीहरूको आरोप छ।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी के नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यी सबै विधेयक सरकारले गत वैशाखमा अध्यादेशका रूपमा ल्याएको थियो। यद्यपि बाँकी चार अध्यादेश भने निष्क्रिय भएका छन्। तोकिएको समय सीमामा 60 दिनभित्र संसदबाट पारित गराउन नसकेपछि निष्क्रिय भएका हुन्। संविधानको धारा 114 अनुसार संसदका दुवै सदनमा अध्यादेश पेश भएको 60 दिनभित्र त्यसलाई प्रतिस्थापन गर्ने विधेयक छुट्टै दुवै सदनबाट पारित भइसक्नुपर्छ, नत्र अध्यादेश स्वतः निष्क्रिय हुने व्यवस्था छ। ती 8 अध्यादेशको 60 दिनको संवैधानिक समयसीमा हिजो सकिएको थियो। संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश, सार्वजनिक पदाधिकारी पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निष्क्रिय भएका हुन्। सरकारले जारी गरेका 8 अध्यादेशमध्ये शुरूबाटै राजनैतिक विवादमा परेका 4 अध्यादेशलाई संसदको नियमित प्रक्रियामै अघि नबढ़ाई होल्ड गरिएको थियो। निष्क्रिय भएका अध्यादेश मार्फत सरकारले प्रधान न्यायाधीश सहित संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरेको थियो। 1500 भन्दा बढ़ी राजनैतिक नियुक्ति खारेज गरिएको थियो।
1: पटक पटकको बाढ़ी पहिरोले क्षतिग्रस्त भई पुननिर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लानचोक सिन्धुली खण्डमा अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुननिर्माणसँगै अबको केही दिनभित्रै पुननिर्मित ट्रकबाटै सवारी साधन सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले बताएको छ। नेपालको पूर्वी तथा मध्यपहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग जोड़ने छोटो दूरीको उक्त राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। हाल कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध नै हुन नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। त्यसका लागि आवश्यक उपकरण तम तयारी अवस्थामा राखिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताउनुभयो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीचको तनाव थप चर्किएको छ। इरानले अमेरिकामाथि बुसे हर परमाणु केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकार स्वरूप आफूले कतार कुवेत र भनाइन स्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको दावी गरेको छ। द न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्लो 2 दिनमा इरानका 170 भन्दा बढ़ी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन खसालेको छ। अमेरिकी सेनाले सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरण अनुसार आक्रमणमा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पीड बोट तथा हर्मुज जलमार्ग नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाएको थियो। यसैबीच इरानी सेनाले पनि प्रति आक्रमण गरेको दावी गरेको छ। इरानका अनुसार कतार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो। इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतार स्थित अर्ली वार्निङ सेटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन्। अमेरिका र इरान बीच पछिल्ला दिनमा लगातार सैन्य कार्यवाही भइरहेको बेला यो घटनाले पश्चिम एसियाको सुरक्षा अवस्था झन जटिल बन्न सक्ने विश्लेषण गरिएको छ। विशेष गरी हर्मुज जलमार्ग वारपार बढ़दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढ़ेको छ।
1: अब खेल समाचार। कप्तान किलियन एम्बाप्पेको शानदार प्रदर्शनमा साबिक उपविजेता फ्रान्स फिफा विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको छ। गैराती बोस्टन रंगशालामा भएको रोमाञ्चक क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 पराजित गर्दै फ्रान्सले लगातार तेस्रो पटक विश्वकपको अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा पेनाल्टी मिस गरेर निराश बनेका एम्बाप्पेले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै टोलीको जीतको आधार तयार पारे। खेलको शुरूआतदेखि नै फ्रान्सले मोरक्कोमाथि दबाव बनाएको थियो। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसेर माजरायु ले पेनाल्टी बक्सभित्र एम्बाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बाप्पेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलरक्षक बोनोले उत्कृष्ट बचाउ गरे। खेलको 60 मिनटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई शुरूआती अग्रता दिलाए। यो जारी विश्वकपमा उनको 8 गोल हो। पहिलो गोल गरेको 6 मिनटपछि नै एम्बाप्पेको पासमा ओप्सान डेम्बेलेले गोल गर्दै फ्रान्सको जीत सुनिश्चित गरे। यो जीतसँगै सन् 2018 विजेता र सन् 2022 उपविजेता फ्रान्सले अब सेमी फाइनलमा बेल्जियम वा स्पेन मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल राति 1:15 लस एन्जलस स्टेडियममा शुरू हुनेछ। दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: आत्मदाहको प्रयास गरेका युवकको उपचारको क्रममा मृत्यु, श्वास प्रश्वास नलीमा गम्भीर क्षति पुगेकोले बचाउन नसकेको चिकित्सकको भनाई।
1: संघीय संसदका दुवै सदनको बैठक बस्दै प्रतिनिधि सभामा विभिन्न आयोगका प्रतिवेदन पेश गर्ने कार्यसूची।
0: सरकारले एकै दिनमा दियो 33 अर्ब भुक्तानी, 15 खर्ब मात्र बजेट खर्च, विकास बजेट खर्च 50% पनि पुगेन।
1: अमेरिका र इरान बीचको तनाव झन चर्किँदै पश्चिम एसियामा रहेका दुवै देशका सैन्य संरचना मुख्य निशानामा।
0: र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश, आज राति बेल्जियम र स्पेन भिड्ने।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ, नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: AIO.
4: AIO?
3: Yes, AIO. All in one mart. The best place for shopping.
4: Kya chara ho, khas tya?
3: Ke chaina bhana na, nunde ki sun samaka sampurna samagri haru, lata kapda, khadya samagri, banking sasta haru ekai thauma. Tyo pani, sulabh mulyama, ani gunastariya restaurant haru, tesmathi prashasta parking area.
4: Wow, kaha chara yo?
3: Yahi Min Bhavan ma, Santinagar gate sangai, yatayat byabastha karyalay ko chheuai ma.
2: All in one mart. Helping make your life easier.
5: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको।
5: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो

0: माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् भाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका भिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुष्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-15-16-094, 98-4-76-39691।
2: नाम नै पर्याप्त छ।
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: हजुर, विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिरपरिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
1: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे, मुटुको ईसीजी सेवा, हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा, हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा, अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार, हरेक दिन कपाल झर्ने, चाया पर्ने, अनुहारको कालो पोतो, डन्डी फोर, पुरानो कुष्ठ रोगको सफल उपचार सेवा,
2: हरेक दिन नसा, मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने, तोलाउने, आत्महत्याको प्रयास गर्ने, धम्किने, पसिना आउने, डराउने, मन चञ्चल हुने, निद्रा नपर्ने, भोक नलाग्ने, बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने, कुरा बिर्सने, रक्सीको कुलतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा,
1: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने, आङ खस्ने, खसला जस्तो हुने, महिनावारी गडबडी हुने, योनि चिलाउने, योनिको घाउ खटिरा, सेतो मैलो गनाउने पानी बग्ने, पाटे घरमा रिङ राख्नु पर्ने, स्तन सानो ठुलो हुने, स्तनको गाँठ गुठी, निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा,
0: अत्याधुनिक मेसिनद्वारा थाइराइड, ग्यास्ट्रिकको किरा भए नभएको, सुगर, जन्डिस, कोलेस्ट्रोल, युरिक एसिड तथा टाइफाइड, निमोनिया, टीबी, मलेरिया, निसन्तान तथा बाँझोपनको परीक्षण, रगत, पिसाब एवं वृक्क परीक्षण,
2: 24 घण्टा आकस्मिक सेवा।
1: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी,
0: भडगाउँ चौर, कुस्मा पर्वत। फोन नम्बर 0674220227, 0674220227।
2: मोबाइल नम्बर 98572597, 98573597,
0: 98511 89918।
2: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक।

0: बडगाउँ चौर कुसमा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि।
1: प्राविधिक शिक्षा पढ्ने सुवर्ण अवसर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना। एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अङ्क प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त। यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट, मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गतेसम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रश्न बुझिने कपी, हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि, जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि, फोटो हालसालै खिचेको 35x45 mm, आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ, सम्पर्क नम्बर 068-420-001, 420-003, 98-576-21-917, 98-576-36-567, 98-451-20-736।
2: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
3: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
2: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
3: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्माको बडगाउँमा खोलियो
2: सिटी डायग्नोस्टिक सेन्टर CDC।
3: हाम्रा सेवाहरू:
2: होल बडी चेकअप,
3: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
2: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
3: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
2: ग्यास्ट्रिकको परीक्षण,
3: मोटोपनको परीक्षण,
2: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
3: रगत भिया एवं दिसा पिसाब परीक्षण।
2: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
3: सम्पर्क स्थान:
2: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
3: सम्पर्क फोन नम्बर 067-420-227, 067-420-227, मोबाइल नम्बर 98-511-81-918।
2: सिटी डायग्नोस्टिक सेन्टर, बडगाउँ कुस्मा पर्वत, कुस्मा पर्वत।
4: सामाजिक सञ्जालजी छ्यानले जाँझीमरी बुझीमरी ब्याङ्गैन अधिकारिक प्रोफाइल मात्र फलोलना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उहिसो सुखन क्या खलो सुजी पिमिलो खन यामो बिमारी छ्यानले खोना दे खुल्दिगो वेबसाइट ना URL चेक लना आक्षेप घटना तल आफै लागि समय समय आफै न पासपोर्ट फेरदिल परे मो नुए टोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
5: सतर्क तन ठगे तब त क्या जोगिना
6: सिद्धार्थ बैङ्गरी क्याले जनहितरी जारी सन्देश
7: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
8: रेडियो दिदी बहिनी 95.2 MHz हामी सबैको साझा आवाज

तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि त्यता तिरो पुलिस पछि तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी फुलिस परि परि नजरकोमा हेर

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
0: ध्यान दिनुहोस्,

0: मजबूत र बलियो निर्माण को आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
1: इंजीनियर गुणस्तर प्रमाणित अत्याधुनिक मेसिन द्वारा क्रसिंग गरिएका विभिन्न साइज का गिट्टी इट्टा चिप्स डस्ट वाशिंग गरेको बालुवा बाटो खन्न का लागि एक्जावेटर लोडर
0: साथै सम्पूर्ण सामानहरू मेसिन द्वारा लोडिंग को पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबूत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गा देखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: extreme energy drink.
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज हामी सबैको साझा आवाज.

0: प्राविधिक शिक्षा पढ्ने सु बनाओ सर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसई 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसई उत्तीर्ण गर्नेहरूको हकमा एसई प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौडा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-576-21-917 98-576-36-567 98-451-20-736
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाई गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने दुई अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्मको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर CDC।
2: हाम्रा सेवाहरू
1: होल बडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मोटोपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भिया एवं दिसापिसाब परीक्षण।
1: यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सन्धी।
2: सम्पर्क फोन नम्बर 067-420-227 067-420-227 मोबाइल नम्बर 98-511-81-918
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ स्मापर पर्वत।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी, यो रेडियो दिदी बहिनी 95.5।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: भने यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुराइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144 98-510-16-094 98-476-39-691।

0: बीमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ
1: समानता र महिला अधिकारको लागि बुलन्दित आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज

0: रेडियो रेडियो दीदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्नको ठीक 3 बज्यो।

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई, वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावना बारे अध्ययन हुँदै,
2: चीनमा शक्तिशाली टाइफूनको खतरा, ताइवानमा भारी वर्षाको चेतावनी सँगै राजधानी ताइपेका विद्यालय बन्द,
1: र भारतको ए क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
2: समाचार अब विस्तारमा। मुगुका गणेश नेपालीको मृत्यु घटनालाई लिएर संसदमा पनि आवाज उठेको छ। यस घटनालाई लिएर सांसदहरूले सरकारमाथि प्रश्न उठाएका छन्। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एकजना युवकको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर उहाँले प्रश्न गर्नुभयो।
4: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
2: नेकपा एमालेका प्रमुख सचेतक एन मोहरले सदनमै सरकार विरूद्ध मुर्दाबादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरूद्ध खनिनुभयो।
5: योगमाया न्यौपानेहरूले अरू नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरीकन अगाडि बढ़िरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानकर्षण गराउँदै तत्काल जवाफ माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्ट्याटस स्मरण गराउँदै देशमा गरीब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो। रापरपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरूङमाथि तीव्र आक्रोश पोख्नुभयो। उहाँले गृहमन्त्रीलाई क्यामेरा र मीडिया बोकेर हिँड्ने फिल्मको नायक वा कन्टेन्ट क्रिएटर हो भन्दै कड़ा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्टबाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने बताउनुभयो।
1: यस्तै जारी राष्ट्रिय सभा बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले पनि प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्नुभएको छ। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा धारणा राख्दै उहाँले सरकारका कारण मुगुका गणेश नेपालीले आत्मदाह गर्नु परेको भन्दै प्रधानमन्त्रीको राजीनामा माग गर्नुभएको हो। उहाँले बालेन सरकारको कुरताका कारण मुगुका गणेश नेपालीले आगोमा जल्नु परेको पनि जिकिर गर्नुभयो।
2: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 महाकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिषद काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 महाकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धु पाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका स्थित पाँच पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन पनि इपानका पदाधिकारीहरूलाई दिनुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
2: सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। आज राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे नेपाल बीमा प्राधिकरणबाट अध्ययन भइरहेको जानकारी दिनुभएको हो। उहाँले मध्यवर्ती क्षेत्रभित्र वन क्षेत्र र महत्वपूर्ण जलीय इकोसिस्टम बाहेकका नदीबाट वातावरणीय अध्ययनका आधारमा स्थानीय तहलाई नदीजन्य पदार्थ संकलन तथा बिक्री वितरण गर्न सक्ने व्यवस्था गर्न कानून संशोधनको प्रस्ताव गरिएको समेत बताउनुभयो। उहाँले मध्यवर्ती क्षेत्रमा पर्ने स्थानीय तहका लागि विशेष कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजनका लागि पहल भइरहेको जानकारी समेत दिनुभएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
6: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
7: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवनभर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 2082-83 एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार चालू वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा गएका मध्ये 10 भारतीय, 5 नेपाली र एकजना मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्युडका कारण लेक लागेर निधन भएको हो। गत भदौ र असोजमा एक एक, कार्तिकमा 3, मक्सिरमा 2, चैत्रमा 2, वैशाखमा 4 र जेठ महिनामा 3 जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कण्डेलले जानकारी दिनुभयो। हाई अल्टिच्युडका कारण लेक लागेर मृत्यु हुनेमा 50 वर्षदेखि 84 वर्ष उमेर समूह पर्यटक तथा तीर्थयात्री रहेको उहाँले बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 लेक लागेर 9 जनाको मृत्यु भएको थियो। त्यस आर्थिक वर्षमा 5 भारतीय, 3 नेपाली र एकजना अमेरिकन नागरिकले ज्यान गुमाएका हुन्।
3: नेपाली कंग्रेसको संसदीय दलले प्रतिनिधि सभा संचालन नियमावली विरूद्ध दायर गरेको रिटमा असार 31 लागि पेशी तोकिएको छ। कंग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट दायर गरेको थियो। जेठ 17 गते सत्तापक्षले बहुमतको बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै पदरको माग गर्दै कंग्रेसको संसदीय दल अदालत गएको हो। सत्तापक्षले संविधानसँग बाँझिने गरी नियमावली पारित गरिएको भन्दै कंग्रेसले संवैधानिक छलकपट गरेको ठहर गरेको थियो।
4: अब अन्तर्राष्ट्रिय समाचार। एक साता यता आएको भीषण आँधी र बाढ़ीका कारण कम्तीमा 50 जनाको ज्यान गइसकेको चीनमा शक्तिशाली टाइफुन बबी पूर्वी तटतर्फ अघि बढ़ेपछि उच्च सतर्कता अपनाइएको छ। अधिकारीहरूले हजारौं नागरिकलाई सुरक्षित स्थानमा सारेका छन् भने उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ। प्रति घण्टा 162 किलोमिटरको अधिकतम निरन्तर गतिमा बहिरहेको टाइफुन बबी आज ताइवानको उत्तर भाग हुँदै अघि बढ़ने र त्यसपछि भोलि राति चीनको फुजियान र झेजियान्त प्रान्तको सीमा क्षेत्र नजिकै स्थलभागमा प्रवेश गर्ने अनुमान गरिएको छ। यसअघि यसले साइपन सहित प्रशान्त क्षेत्रका अमेरिकी भूभागमा सुपर टाइफनका रूपमा तीव्र हावा र वर्षा गराएको थियो।
3: अब खेल समाचार। भारतको एक क्रिकेट टोली नेपाल भ्रमणमा आउने भएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव देवजीत सैकियाले निकट भविष्यमा भारत ए नेपाल भ्रमणमा जाने तयारी भइरहेको जानकारी दिएका हुन्। यो भ्रमण ऐतिहासिक हुने अपेक्षा गरिएको छ। पछिल्लो समय नेपालले विश्वकपमा लगातार देखाएको प्रदर्शनलाई तारीफ योग्य रहेको बताइएको छ। सन् 2024 को विश्वकपमा नेपाली टोलीले दक्षिण अफ्रिका विरूद्ध निकै प्रतिस्पर्धात्मक खेल खेलेको थियो, तर दुर्भाग्यवश मात्र एक रनले उक्त खेल गुमाएको थियो। त्यसको दुई वर्षपछि भारतमा भएको खेलमा नेपालले दुई पटकको च्याम्पियन इंग्ल्याण्डलाई कड़ा टक्कर दिएको थियो। त्यसपछि खचाखच भरिएको वानखेडे स्टेडियममा स्कटल्याण्ड विरूद्ध जित्दै 12 वर्षपछिको विश्वकप जीत हासिल गरेको थियो। यद्यपि यस श्रृंखलाको ढाँचा र समय तालिका भने अझै सार्वजनिक भइसकेको छैन। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: संसदमा उठ्यो मुगुका गणेश नेपालीको मृत्यु प्रकरण। सरकार विरूद्ध खनिए विपक्षी दलका सांसद। राष्ट्रिय सभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग।
3: काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु। मुस्ताङमा लेक लागेर एक वर्षमा 16 जनाले ज्यान गुमाए।
4: ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार भएको प्रधानमन्त्री शाहको भनाई। वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन हुँदै।
3: चीनमा शक्तिशाली टाइफुनको खतरा। ताइवानमा भारी वर्षाको चेतावनीसँगै राजधानी ताइपेका विद्यालय बन्द।
4: र भारतको यही क्रिकेट टोली नेपाल भ्रमणमा आउने।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेज सँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

देखाउने माया भगाउने माया कुन चाहिँ पत्याउनु धनी चुक्यो रातले।

कैयौं दिनसम्मको हामी बीचको ममतालाई चिर्दै टेलिफोनको घण्टी बज्यो। चिसिएको हाम्रो सम्बन्ध न्यानो हुने आशामा मैले उनका सबै गुनासाहरू सुनिरहे। सायद उनी मबाट टाढा जान चाहन्छिन्, यसैमा खुसी मिल्छ नै लाग्यो होला। म पनि त त्यही चाहन्छु तिम्रो खुसी। मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन

0: 为你把我的灯埋上了，你把我的灯埋上了。
1: 那
0: 那把灯埋上了，哎呀，哎呀，起来，出了门进来，可丢人了，那嘿嘿嘿嘿嘿，呀。

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याइ घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-55-16-094, 98-476-39-6।

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि।
1: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
2: अहिले साँझको ठिक छ बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: परेको हिमालय एयरलाइन्सको दावी कानूनी बाटोमा जाने चेतावनी
2: चार दशकपछि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड भ्रमण शुरू युक्रेनको युद्ध थप विस्तार गर्ने पुटिनको संकेत अत्यधिक गर्मीका कारण जर्मनीमा 5,000 भन्दा बढ़ीको मृत्यु
1: फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै एम्बाप्पे र डेम्बेले चम्किदा फ्रान्स सेमी फाइनलमा ब्राजिलियन स्टारहरूको कीर्तिमान बराबरी
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुद्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: जिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टू वर्ल्ड कप सीसीटीवी खेल सँगै भरोसा सँगै
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौं उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com बाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं गणेश नेपाली प्रकरणको छानबिनका लागि समिति गठन सम्बन्धी खबरबाट सरकारले गणेश नेपाली आत्मदाह प्रकरणको छानबिन गर्न डीआईसी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। मगुका 25 वर्षीय नेपालीको वीर अस्पतालमा उपचारका क्रममा ज्यान गएपछि आज प्रतिनिधि सभा बैठकमा यो विषयले प्रमुखता पाएको छ। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले घटनाको विरोध गर्दै घाइतेलाई बेलैमा विदेश लगेर उपचार गराउन सकेको र मन्त्रीहरू संचार माध्यममा मात्रै केन्द्रित भएको भन्दै आपत्ति जनाए। एमालेका प्रमुख सचेतक ऐन महरले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो।

0: स्मरण रहोस् योगमाया न्यौपानेहरूले अरुण नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरीकन अगाडि बढ़िरहेको छ। म यो सरकार मुर्दाबाद गर्न चाहन्छु।
1: गृहमन्त्री गुरूङले महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा व्हील लक गर्दा उत्पन्न तनावका कारण यो परिस्थिति सिर्जना भएको भिडियो प्रमाण रहेको दावी गर्नुभयो। सम्बोधनको अन्त्यमा उहाँले यस्ता दुःखद घटनालाई राजनैतिक एजेण्डा नबनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। सो घटना भएको स्थानमा स्थानीय र प्रदेश सरकार अर्कै दलको रहेको उल्लेख गर्दै उहाँले कानून कार्यान्वयनमा स्थानीय निकायको भूमिकाबारे प्रश्न गर्नुभयो।
2: स्थानीय सरकार कसको छ? अहिले राष्ट्र स्वतन्त्र पार्टीको छ। सरकार कसरी सञ्चालन हुन्छ भनेर तपाईँलाई म सिकाउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा नगर प्रहरीले लगाएको छ। विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानून हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँहरूले कार्यान्वयन नगर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको र त्यही नियम कानूनमा टेकेको हो हामीले।
1: बैठकमा नेपाली कंग्रेसकी प्रमुख सचेतक वासुना थापाले यो घटना उठाउँदै विगतमा प्रेम आचार्यको आत्मदाहका बेला महानगर तत्कालीन महानगरका मेयर बालेन शाहले लेखेको प्रसंग स्मरण गराउनुभयो।
3: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ? राज्य आतंकका कारण एक युवाले आफ्नै शरीरमा आगो सल्काउँदा समेत राज्य मुख दर्शक बन्यो। शरीर आगोमा दन्किरहेको छ। राज्यले एम्बुलेन्स पठाएन, बरू प्रहरी प्रशासन लगाएर अपराधी झै घिसारेर लग्यो। म सरकारलाई सोध्न चाहन्छु, यो उद्धार हो कि गिरफ्तारी हो? सरकार के ऊ देशद्रोही हो? उसले कस विरुद्ध के अपराध गरेको थियो? उसको गल्ती यही हो कि यो देशमा जन्मियो र यही बसेर आफ्नै देशमा केही गर्ने प्राण गर्यो? देशमा काम गरिरहेका तमाम युवाहरूको अवस्था यही छ।
1: राप्रपाका नेता ज्ञानेन्द्र शाहीले गृहमन्त्री सुधन गुरूङ क्यामेरा बोकेर मीडिया स्ट्याण्डमा दौड़िएको तर गम्भीर घाइतेलाई बेलैमा दिल्ली लगेर उपचार गराउन नसकेको भन्दै आपत्ति जनाउनुभयो।
4: गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मीडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौड़िरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभापति महोदय, आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो, आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्वपूर्ण कुरा हो। महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो। आज सुविधा सम्पन्न अस्पतालमा बेलैमा उपचार गरिदिएको भए, एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए, त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामा आज ऊ मान्छे गणेश नेपालीको जीवन बाँच्थे, तर के भयो? कन्टेन्ट क्रिएटर लाइक भ्युज पाउनका लागि गरिने गतिविधिले एकछिन त मान्छेले वाह वाह भन्ला, तर गन्तव्यमा यसले घाटा नै गर्छ। सम्माननीय सभामा महोदय, गृहमन्त्रीलाई जिम्मेवारी बन्न, कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो, आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो।
5: आत्मदाह प्रयासपछि ज्यान गुमाएका गणेशको न्यायका लागि भएको आन्दोलनका कारण आज काठमाण्डको माइतीघर क्षेत्र तनावग्रस्त बनिरहेको छ। समेत विद्यार्थी संगठन र विभिन्न मोर्चाको अगुवाईमा भएको प्रदर्शनका क्रममा आन्दोलनकारीहरू वीर अस्पतालतर्फ जान खोजेपछि प्रहरीसँग केही बेर धकेला धकेल भएको छ। स्थिति नियन्त्रणमा लिन सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। गणेशको मृत्युको विरोधमा सुर्खेतमा पनि युवा सड़कमा उत्रिएका छन्। आन्दोलनकारीले काठमाण्डु महानगरको कार्यशैलीप्रति आक्रोश पोख्दै यो घटना को निष्पक्ष छानबिन गर्न र पीड़ित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्। श्रमजीवी वर्गमाथि राज्य संवेदनशील बनेको, चर्को जरिवाना असुलिएको र पार्किङको उचित विकल्प नदिएका कारण यस्तो दुखद परिस्थिति निम्तिएको प्रदर्शनकारीको भनाई छ। युवाहरूले मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति दिनुका साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन राज्यले ठोस कदम चाल्नुपर्ने माग पनि गरेका छनृ।
1: संसदका दुवै सदनबाट पारित भएका चारवटा विधेयकहरू राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएसँगै कानून बनेका छन्। बालेन्द्र शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद अधिवेशन रोकेर ल्याएका अध्यादेशहरू ऐनमा रूपान्तरित भएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम ती विधेयकहरू प्रमाणीकरण गर्नुभएको जानकारी सभामुख ढोल प्रसाद अर्यालले आजको प्रतिनिधि सभा बैठकमा गराउनुभयो। नयाँ कानून बनेका विधेयकहरूमा सार्वजनिक खरिद दोस्रो संशोधन ऐन, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन ऐन, सहकारी पहिलो संशोधन ऐन र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन रहेका छन्।
6: सभामुख डोल प्रसाद डीपी अर्यालसँग संयुक्त अरब इमिरेट्स यूएईका विदेश व्यापार मन्त्री महामहिम डाक्टर थानी बिन अहमद अल जेओयादी बीच आज शिष्टाचार भेटवार्ता भएको छ। भेटका अवसरमा सभामुख अर्यालले वर्तमान संसद गठन भएपछि यूएईको तर्फबाट भएको यो सबैभन्दा उच्चस्तरीय भ्रमण रहेको उल्लेख गर्दै यसले दुई देशको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। सन् 2027मा कूटनीतिक सम्बन्धको स्वर्ण जयन्ती मनाउन लागि रचनात्मक सहकार्य गर्न नेपाल उत्सुक रहेको उहाँले बताउनुभयो। कर्यालले 7 लाख नेपाली कार्यरत यूएई नेपालको भरपर्दो श्रम र व्यापारिक साझेदार रहेको बताउनु भएको छ।
1: सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धी सांसदलाई फोन नै गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ। यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट गरिनेछ। प्रधानमन्त्री बालेन्द्र शाहका राजनैतिक सल्लाहकार असीम शाहले संसदमा उठ्ने विषयलाई टिपोटमा मात्र सीमित नराखी समाधान गर्न मन्त्रालयहरूलाई आग्रह गर्नुभएको छ। अब प्रत्येक मन्त्रालयले संसदमा उठेका विषयको प्रगति विवरण र सांसदलाई गरिएको जानकारी समेटेर हरेक साता प्रधानमन्त्री कार्यालयमा प्रतिवेदन बुझाउनुपर्नेछ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जी एआई टीवी में हेर्नु फुटबल को हर एक एक्साइटिंग मोमेंट एआई पिक्चर एंड साउंड संग अप टू 30% कैशबैक र 0% ईएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेंज वैल्यू प्लस 4 इयर्स फुल वारंटी अब घर में स्टेडियम एक्सपीरियंस एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दक्षिण पूर्वी एशियाका विभिन्न मुलुकमा संचालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका 836 जना नेपालीको उद्धार गरिएको छ। आज परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीको उद्धार गरिएको जानकारी दिनुभएको हो। हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 जना नेपालीको उद्धार गरिएको छ। कम्बोडिया सरकारले भिजा अवधि भन्दा बढ़ी बसेका 602 जना नेपालीको जरिवाना र भिजा शुल्क मिनाहा गरिदिएको छ। साथै प्रवक्ता पौडेलले आर्थिक कूटनीति सम्बन्धी कार्यक्रमहरू सरकारको प्राथमिकताको महत्वपूर्ण पिलरको रूपमा रहेको उल्लेख गर्दै नेपाल सरकार एक चीन नीतिप्रति दृढ़ र प्रतिबद्ध रहेको धारणा राख्नुभयो। उहाँले नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरीत प्रयोग हुन नदिने नीतिमा अडिग रहेको स्पष्ट पार्नु भएको छ। विभिन्न देशहरूमा राजदूत नियुक्तिको विषय हाल प्रक्रियामै रहेको र यसमा हुने प्रगतिबारे आगामी दिनमा जानकारी गराइने मन्त्रालयले जनाएको छ।
3: नयाँ विद्यालय स्थापना, स्वीकृति र कक्षा थप गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। सरकारले शिक्षा नियमावलीको 10 संशोधन गर्दै नयाँ विद्यालय खोल्न चाहनेले शैक्षिक सत्र शुरू हुनुभन्दा 3 महिना अगावै स्थानीय तहमा निवेदन दिनुपर्ने व्यवस्था गरेको हो। आवश्यक भौतिक पूर्वाधार र मापदण्ड पूरा गरेको पाइएमा स्थानीय सरकारले शैक्षिक सत्र शुरू हुनुभन्दा 1 महिना अगाडि अनुमति दिन सक्नेछन्। संविधानको अनुसूची 8 रहेको माध्यमिक तहसम्मको एकल अधिकारलाई स्पष्ट पार्न नियमावली परिमार्जन गरिएको शिक्षा विभागले जनाएको छ। तर स्थानीय तहका प्रतिनिधिहरूले भने आफूहरूले यससँगै नै स्थानीय ऐन बनाएर यो काम गरिरहेकाले संघको नियमावली आवश्यक नरहेको दावी गरेका छन्। संशोधित नियम अनुसार अब निजी विद्यालय खोल्नका लागि माध्यमिक तहमा 10 लाख र आधारभूत तहमा 5 लाख रूपियाँ थरौटी राख्नुपर्नेछ।
2: अदालतमा बाँकी रहेका पुराना मुद्दाहरूलाई छिटो टुंगो लगाउन सर्वोच्च अदालतले नयाँ व्यवस्था गरेको छ। प्रधान न्यायाधीश मनोज कुमार शर्माको अध्यक्षतामा बसेको पूर्ण बैठकले अबदेखि हरेक बिहिबार दिउँसो 2 बजेपछि पुनरावलोकन निवेदनहरूमाथि मात्रै सुनवाई गर्ने निर्णय गरेको हो। सर्वोच्चका सूचना अधिकारी निराजन पाण्डेका अनुसार नयाँ नियमित मुद्दाहरूलाई असर नपर्ने गरी यो व्यवस्था मिलाइएको हो। हाल अदालतमा अन्तिम फैसला भइसकेपछि पनि चित्त नबुझेर दर्ता भएका 158 पुनरावलोकन मुद्दाहरू बाँकी छन्। यस्ता मुद्दाहरू अब 3 जना न्यायाधीश सम्मिलित पूर्ण इजलासमा पेश हुनेछन्। यसैबीच नयाँ आर्थिक वर्षको श्रेष्ठता तथा लगत सार्ने कामको लागि आगामी साउने गतेदेखि अदालतको नियमित सुनवाई केही दिन प्रभावित हुने भएको छ। सर्वोच्च प्रशासनका अनुसार साउन 11 गतेदेखि मात्रै नियमित इजलासहरू सञ्चालन हुनेछन्।
3: अनुमति पाएर पनि काम गर्न नदिँदा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ी नोक्सान भएको भन्दै हिमालय एयरलाइन्सले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण विरूद्ध कड़ा कदम चालेको छ। आफ्नै जहाजको भूमिस्थ व्यवस्थापन अर्थात सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालनका लागि कर्मचारीहरूलाई विमानस्थल प्रवेश पास नदिएको भन्दै एयरलाइन्सले प्राधिकरणलाई चेतावनी पत्र बुझाएको हो। पत्र पाएको 7 दिनभित्र पास उपलब्ध गराई सेवा शुरू गर्न नदिए क्षतिपूर्ति दावीसहित कानूनी प्रक्रियामा जाने कम्पनीले जनाएको छ। हिमालय एयरलाइन्सले सन् 2020 आफ्नै विमानको व्यवस्थापन आफै गर्ने अनुमति पाएको थियो तर प्राधिकरणले नवीकरण नगरेपछि सर्वोच्च अदालतको आदेशका आधारमा अनुमति नवीकरण भए पनि हालसम्म कर्मचारीलाई प्रवेश पास दिइएको छैन।
2: काठमाण्डुको टोखा स्थित निजी गुठीको जग्गा किर्ती गरी आफ्नो नाममा गराई बेचबिखन गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 27 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। साविक साङलाग गाविसको गुठी जग्गा भूमाफिया र मालपोतका कर्मचारी मिलेर निजी बनाएको खुलेपछि आयोगले आज मुद्दा चलाएको हो। सरकारी अभिलेखमा रहेको निजी गुठी भन्ने शब्द मेटाएर विवरण सच्याइएको विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट प्रमाणित भएको छ। मुद्दा दायर गरिएका हरूमा मालपोतका तत्कालीन कार्यालय प्रमुख सुबोध कुमार खनाल सहित आठ जना कर्मचारी, सात जना बिचौलिया र हाल जग्गा नाममा रहेका बाह्र जना धनी छन्। अख्तियारले उनीहरूमाथि कैद र जरिवानाको माग गर्दै जग्गा पुनः गुठीकै नाममा फर्काउन माग दावी गरेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

कर अटक्का वर्ल्ड कप 2026 को अवसरमा सीजीटीभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी साथै 36,000 सम्मको क्याशब्याक सजिलो 0% ईएमआई को सुविधा नागरिकता भए पुग्छ वर्ल्ड कप टु वर्ल्ड कप सीजीटीभी खेल सँगै भरोसा सँगै।

0: back is bonus pound.
1: We support
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। बागमती प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 को बजेट 68.58% कार्यान्वयन गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले विनियोजित कुल 67.47 करोड़ रूपियाँ मध्ये असार 25 गतेसम्म 46.27 करोड़ रूपियाँ खर्च गरेको हो। यसपटक चालू प्रकृतिको भन्दा विकास निर्माणतर्फको पूँजीगत खर्चको हिस्सा केही बढ़ी देखिएको छ। पूँजीगततर्फ 68.74% र चालूतर्फ 68.33% रकम खर्च भएको छ।
2: साताको अन्तिम कारोबार दिन शेयर बजार 1.13 अंकले घटेको छ। यससँगै बजार मापक 2600 बिन्दुमा झरेको छ। मौद्रिक नीतिपछि बजार लगातार ओह्रालो लागिरहेको छ र बजार घट्दा 120 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 135 कम्पनीको शेयर मूल्य घटेको छ। 19 कम्पनीको शेयर मूल्य स्थिर रह्यो। बजार घटे पनि कारोबार भने बढ़ेको छ। अघिल्ला दिनमा 5 अर्ब ननागेको कारोबार आज भने 6 अर्ब 86 करोड़ पुगेको छ।
1: अब विदेशका खबर। आप्रवासन र जातीय टिप्पणीलाई लिएर उत्पन्न विवादका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज न्यूजील्याण्डको वेलिङटन पुगेका छन्। न्यूजील्याण्डसँग हालै सम्पन्न स्वतन्त्र व्यापार सम्झौतापछि द्विपक्षीय सम्बन्धलाई थप सुदृढ़ बनाउने सन्दर्भमा यो भ्रमण शुरू भएको हो। पछिल्लो 4 दशकमा भारतीय प्रधानमन्त्रीबाट भएको यो पहिलो न्यूजील्याण्ड भ्रमण हो। भ्रमणका क्रममा व्यापार, पर्यटन, खेलकुद तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल हुनेछ भने प्रधानमन्त्री मोदीले अकल्याण्डमा आयोजना हुने व्यापारिक र भारतीय समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध रोक्न कूटनीतिक प्रयास गरिरहेका बेला रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भने लड़ाईलाई अझ फैलाउने तयारीमा लागेका छन्। युक्रेनले रूसका तेल प्रशोधन केन्द्र र ऊर्जा पूर्वाधारमा लगातार ड्रोन प्रहार गरेपछि पुटिन थप कठोर बनेका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। क्रेमलिनका अनुसार पुटिन तत्काल कुनै सम्झौता गर्ने पक्षमा छैनन् र पूर्वी डोनबास क्षेत्र पूर्ण रूपमा नियन्त्रणमा लिन केन्द्रित छन्। युक्रेनी अधिकारीहरूले पनि रूसले नयाँ सैन्य अभियान शुरू गर्ने वा अन्य युरोपेली मुलुकमाथि दबाव बढ़ाउने योजना बनाएको दावी गरेका छन्।
2: अत्यधिक गर्मीका कारण जर्मनीमा यस वर्ष हालसम्म 5120 जनाको ज्यान गएको छ। जर्मनीको रोबर्ट कोख इन्स्टिच्युटका अनुसार ज्यान गुमाउनेमा अधिकांश 75 वर्षमाथिका ज्येष्ठ नागरिक छन् जसमा पुरूषभन्दा महिलाको संख्या धेरै छ। युरोपेली संघको जलवायु सेवाका अनुसार पश्चिमी युरोपले यस वर्ष इतिहासकै सबैभन्दा तातो जून महिनामा महसुस गरेको छ। जर्मनी बाहेक फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डमा पनि गर्मीका कारण झण्डै 4700 जनाको मृत्यु भएको छ।
1: अब खेल खबर। विश्वकपको क्वार्टर फाइनलमा आज स्पेन र बेल्जियम बीच लस एन्जल्समा प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति 12:15 शुरू हुनेछ। अन्तिम 16का खेलमा फरक शैलीमा जित निकालेका यी दुई युरोपेली टोली सेमी फाइनल प्रवेशका लागि भिड्न लागेका हुन्। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछन्। आज बिहान भएको पहिलो क्वार्टर फाइनल खेलमा साबिक उपविजेता फ्रान्स सेमी फाइनलमा प्रवेश गरेको छ। फ्रान्सले मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम 4मा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जीतमा केलियन एम्बापे र ओस्मान डेम्बेले 1-1 गोल गरे। यो जीतसँगै एम्बापे र डेम्बेले मिलेर चालू प्रतियोगितामा 13 गोल पूरा गरेका छन्। एउटै टोलीलाई दुई खेलाड़ीले यति धेरै गोल गरेको यो उपलब्धि सन् 2002 विश्वकपमा ब्राजिलका रोनाल्डो र रिभाल्डोले बनाएताकै पहिलो हो। जारी प्रतियोगितामा कप्तान एम्बापेको यो 8 र डेम्बेलेको 5 गोल हो। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक।
2: गणेश नेपाली आत्मदाह घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन। घटनाको जिम्मा सरकारले लिनुपर्ने विपक्षी दलको अडान। संवेदनशील घटनामा राजनीति नगर्न गृहमन्त्रीको आग्रह। ट्राफिक प्रहरीको बचाउ।
1: बालेन सरकारले ल्याएका 4 अध्यादेश प्रमाणीकरण भएसँगै नयाँ ऐनका रूपमा लागू। सभामुख अर्याल र यूएईका विदेश व्यापार मन्त्री बीच भेटवार्ता। नेपाल एक चीन नीतिप्रति दृढ़ रहेको परराष्ट्र मन्त्रालयको स्पष्टोक्ति। राजदूत नियुक्ति प्रक्रियामै रहेको जानकारी।
2: विद्यालय खोल्ने र कक्षा थप गर्ने सम्पूर्ण अधिकार अब स्थानीय तहलाई। सर्वोच्चमा प्रत्येक बिहिबार पुनरावलोकन मुद्दाको सुनवाई हुने। प्राधिकरणको नीतिका कारण 3.5 अर्ब घाटा बेहोर्नु परेको हिमालय एयरलाइन्सको दावी। कानूनी बाटोमा जाने चेतावनी।
1: 4 दशकपछि भारतीय प्रधानमन्त्रीको न्यूजील्याण्ड भ्रमण शुरू। युक्रेनसँगको युद्ध थप विस्तार गर्ने पुटिनको संकेत। अत्याधिक गर्मीका कारण जर्मनीमा 5000 भन्दा बढ़ीको मृत्यु।
2: र फिफा विश्वकपको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै एम्बापे र डेम्बेले चम्किँदा फ्रान्स सेमी फाइनलमा ब्राजिलियन स्टारहरूको कीर्तिमान बराबरी।
1: हौस् त यसका साथै नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
4: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना।
8: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो फिल्मी मेलोडी।

0: आउन चाहन्छु। हाम्रो तीन तहको सरकार हुन्छ, एउटा संघीय सरकार भयो, एउटा प्रदेश सरकार भयो र एउटा स्थानीय सरकार भयो। जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले लगाएको होइन, ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
1: गृहमन्त्री गुरूङले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनैतिक मुद्दा नबनाउन विपक्षी दललाई आग्रह समेत गर्नुभएको छ। संसदमा बोल्दै गृहमन्त्रीले काठमाण्ड महानगरपालिकामा सवारी साधनमा व्हील लक लगाइएको घटनाबारे पनि टिप्पणी गर्नुभएको थियो। यसैबीच सरकारले आत्मदाह गरेको घटनाको तथ्य सत्य पत्ता लगाउन गृह मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। मन्त्री गुरूङले काठमाण्ड उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। गृहमन्त्रीका अनुसार घटनासँग सम्बन्धित तीनजना नगर प्रहरीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको छ। तीमध्ये दुईजना महिला र एकजना पुरूष नगर प्रहरी रहेका छन्। त्यसअघि नेपालीको मृत्युबारे राजनैतिक दलहरूले निष्पक्ष छानबिनको माग गरेका थिए। कम्युनिष्ट पार्टी नेकपाले सरकारसँग निष्पक्ष छानबिन, दोषीमाथि कानूनी कार्यवाही र पीड़ित परिवारलाई न्याय तथा राहत उपलब्ध गराउन माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक निश्चल राईले सरकार नागरिकको जीवन र पीड़ाप्रति पर्याप्त संवेदनशील नभई सामाजिक सञ्जाल व्यवस्थापन र प्रचारमुखी गतिविधिमा बढ़ी केन्द्रित भएको आरोप लगाउनुभयो। राईले यातायात नियम उल्लंघनमा जरिवाना बढ़ाउने चर्चाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो।
2: होइन, राज्यलाई तपाईँको संलग्न बनाउनको लागि हामीले राजस्व सङ्कलनको लागि तपाईँको त्यसलाई मात्रै डाइरेक्ट ट्याक्सले मात्रै तपाईँ गर्ने कुरा होइन, त्यसको दायरहरू फरक फरक नसक्छ। हाम्रो पूर्वाधार कस्तो छ त, हामी त्यो अनुसारको तपाईँको हामीले नीति नियम बनाउनु पर्ने हो। जुन प्रस्तावित कुरा आएको छ, यदि त्यो सत्यको रूपमा तपाईँको प्रस्तावित नै कुरा आउने हो भने त्यसले हामी कसैलाई पनि फाइदा पुर्याउने स्थिति छैन, कसैलाई पनि फाइदा पुर्याउँदैन। त्यसले झन् तपाईँको निमुखा साथीहरूलाई, विपन्न नागरिकहरूलाई त्यसले झन् तपाईँको असर गर्ने गर्छ।
1: नेपालीले आत्मदाह गरेको घटनाको विरोध गर्दै आज विभिन्न समूहले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्यायको माग गर्दै सरकार विरूद्ध नाराबाजी समेत गरेका थिए। यसैबीच सर्लाहीको गोडैता नगरपालिकाका 35 वर्षीय विवेक मण्डलले शरीरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका छन्। मध्य प्रदेशका डीआईजी ओम अधिकारीका अनुसार घटनामा मण्डलको अधिकांश शरीर जलेको छ। उहाँलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डु ल्याउने तयारी भएको प्रहरीले जनाएको हो। राहदानी बनाउन आफ्नै स्थानीय ठेगानाको जिल्लामा पुग्नुपर्ने झन्झट अब घट्ने भएको छ। परराष्ट्र मन्त्रालय र राहदानी विभागले असार 29 गतेदेखि नयाँ राहदानी प्रणाली लागू गर्दै देशको जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको हो। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले नयाँ प्रणालीको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो।
3: नेपाली नागरिकलाई सहज, सरल र प्रभावकारी राजनीति सेवा उपलब्ध गराउन परराष्ट्र मन्त्रालय र यस अन्तर्गत रहेको राजनीति विभाग प्रतिबद्ध रहेका छन्। राजनीतिको प्रणाली हाल परिवर्तन भई यही 2083 असार 29 अर्थात 13 जुलाई 2026 लाइभ हुने तय भएको छ। सोको तयारी मन्त्रालय र विभागबाट करिब पूरा भएको छ। तत्पश्चात केही समय अपेक्षित सामान्य प्राविधिक समस्या रहन सक्ने भए पनि राजनीति सेवा सहज, नियमित र सुचारू रहने अपेक्षा गरिएको छ। यस विषयमा विभागबाट 2083 असार 19 र असार 24 सूचनाहरू जारी गरिएका छन्।
1: प्रवक्ता क्षेत्रीयले प्रणाली परिवर्तनको शुरूआती चरणमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा नियमित रूपमा सञ्चालन हुने स्पष्ट पार्नुभयो। नयाँ व्यवस्था अनुसार नागरिकले आफू जहाँ बसोबास गरिरहेको छ त्यही नजिकको जिल्ला प्रशासन वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्नेछन्। यसैबीच दक्षिण पूर्वी एसियाका विभिन्न देशमा सामाजिक सञ्जाल अनलाइन ठगी सेन्टरमा फँसेका 836 नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता पौडेलले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डबाट नेपालीहरूको उद्धार गरी स्वदेश फर्काउने काम भइरहेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार हालसम्म कम्बोडियाबाट 709, म्यानमारबाट 113, लाओसबाट 8 र थाइल्याण्डबाट 6 नेपालीको उद्धार गरिएको छ। प्रवक्ता पौडेलले कम्बोडिया सरकारले भिसा अवधि सकिए पनि त्यहाँ रहेका 602 नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गरिदिएको जानकारी दिएको छ। साथै उद्धारपछि पनि नेपाल फर्कन नचाहने नेपालीका आफन्तलाई उनीहरूलाई स्वदेश फर्कन सहजीकरण गर्न आग्रह गरिएको समेत उहाँले बताउनुभयो। विपन्न तथा लक्षित समुदायका लागि सञ्चालन गरिएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास निर्माण सम्पन्न गरी

0: हस्ताक्षर गरी हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा सामाजिक सुरक्षा मन्त्री सीता दाबीले हालसम्म 55,970 आवास स्वीकृत भएको र त्यसमध्ये 8,359 आवास निर्माणाधीन अवस्थामा रहेको समेत जानकारी दिनुभयो।
1: कर्णाली प्रदेशमा हस्तान्तरण भएको आवास संख्या 4,344 रहेको छ भने निर्माणाधीन अवस्थामा 1,134 रहेको छ र सुदूरपश्चिममा 3,018 हस्तान्तरण भएको आवास संख्या छ भने 468 चाहिँ निर्माणाधीन अवस्थामा रहेको छ र जम्मा गरी हस्तान्तरण भएको आवास संख्या 38,931 रहेको छ भने निर्माणाधीन अवस्थामा चाहिँ 8,350 रहेको छ र यस सम्बन्धमा थप जानकारी सम्बन्धित मन्त्रालयबाट प्राप्त गर्न सकिने बेहोरा जानकारी गराउन चाहन्छु।
0: साझा खबरमा अब खेल खबर। नेपाल र भारत ए टोली बीच कीर्तिपुर स्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तीन खेलको टी20 श्रृंखला आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ क्यानले आज त्यसबारे औपचारिक जानकारी गराएको हो। क्यानका अनुसार श्रृंखला सन् 2026 डिसेम्बरमा सञ्चालन हुनेछ। नेपाल र भारत ए बीच हुने यो सीरिज नेपाली क्रिकेटका लागि ठूलो अवसरका रूपमा हेरिएको छ। भारतको बलियो क्रिकेट संरचनाबाट आउने ए टोलीसँग खेल्दा नेपाली क्रिकेट खेलाड़ीले उच्च स्तरीय प्रतिस्पर्धाको अनुभव पाउने अपेक्षा गरिएको क्याङले जनाएको हो।
2: सन्तोष गन्धर्व एलनिनोको प्रभाव हिमालमा पर्ने सम्भावना, हिमनदीमा आकस्मिक बाढ़ीको जोखिम।
3: यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
2: हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने विज्ञको सुझाव सहितको कुराकानी अनि रिपोर्टसँगै अन्य सामग्री पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।

0: इन पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
1: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
2: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352 5224-353
3: सबैका लागि दृष्टि सबैका लागि दृष्टि।

0: मात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। दाङमा गरिएको सिकलसेल एनिमिया तथा थालसेमिया परीक्षणमा 650 जना भन्दा बढ़ीमा असामान्य हेमोग्लोबिन देखिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको परीक्षणमा यस्तो अवस्था देखिएको हो। प्रतिष्ठानका अनुसार जिल्लाका विभिन्न स्थानमा संचालन गरिएका स्वास्थ्य शिविर मार्फत 5070 जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये 4420 जनामा हेमोग्लोबिन सामान्य देखिएको छ भने 650 जनामा असामान्य हेमोग्लोबिन फेला परेको हो। अब नयाँ विद्यालय खोल्ने, कक्षा थप गर्ने र विद्यालय सञ्चालनको स्वीकृति दिने अधिकार स्थानीय तहमा पुगेको छ। शिक्षा नियमावलीको 10 संशोधन मार्फत विद्यालय व्यवस्थापन समिति सम्बन्धी महत्वपूर्ण अधिकार स्थानीय सरकारलाई प्रदान गरिएको हो। नयाँ व्यवस्था अनुसार विद्यालय खोल्न चाहने व्यक्ति वा संस्थाले शैक्षिक सत्र शुरू हुनुभन्दा कम्तीमा 3 महिना अगाडि सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ। स्थानीय तहले विद्यालयको पूर्वाधार आवश्यकता र मापदण्ड पूरा भएको पाएमा शैक्षिक सत्र शुरू हुनुभन्दा अगाडि कम्तीमा 30 दिन अघि संचालन अनुमति दिन सक्ने व्यवस्था गरिएको छ। अनुमति प्राप्त विद्यालयले संचालन स्वीकृतिका लागि पुनः स्थानीय तहमा निवेदन दिनुपर्नेछ। त्यसपछि स्थानीय तहको शिक्षा हेर्ने अधिकृतले विद्यालयको अनुगमन गरी प्रतिवेदन तयार गर्नेछन्। यस वर्षको मनसूनमा लामो सुक्खापछि एक्कासी अत्यधिक वर्षा हुन सक्ने भन्दै मौसमविदले हिन्दुकुश हिमालय क्षेत्रमा बाढ़ी पहिरो र हिमताल फुट्ने जोखिम बढ़ेको चेतावनी दिएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार समग्र वर्षा सामान्य भन्दा कम हुन सक्ने भए पनि एल निनोको प्रभावले छोटो समयमा भारी वर्षा हुन सक्ने सम्भावना छ। बढ़दो तापक्रमका कारण हिमनदी पग्लिँदा नदीको बहाव बढ़ने र जोखिम थप बढ़न सक्ने विज्ञको भनाई छ। हिम पहिरो र बाढ़ीबाट कसरी जोगिने हामीले त्रिवी इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका जलस्रोत विषयका प्राध्यापक डाक्टर विष्णु पाण्डेसँग सोधेका छौं।
4: मैले अघि नै जुन कुरा अगाडिको बाढ़ीका संकेतमा कुरा गरे नि, पानी परेर मात्रै बाढ़ी आउँछ भन्ने बुझाइयो भने आधा बुझाइ हुन्छ। पानी नपर्दा एकदमै काहीँ टन्टलापुर घाम लागेको बेला पनि बाढ़ी आउन सक्छ। त्यसका संकेत चाहिँ हाम्रो बिस्तारै पानी बढ्दै जाने तर चाहिँ बिहान नभएर दिउँसो 12-1 बजे पछाडि आउने खालका अथवा 3-4 बजीसम्म त्यो हिम श्रृङ्खला भएको ठाउँबाट कति टाढा छ दूरी भन्ने अनुसार भन्ने चाहिँ त्यस्ता पानी त्यो समयमा यस्ता बाढ़ी आउन सक्ने सम्भावना रहन्छ। किनकि हिउँ पग्लेर त्यसबाट पानी भएर अनि त्यो लामो यात्रा तय गर्दै गर्दै आउने विषय भयो नि त। र त्यसलाई थाहा पाउन बिस्तार पानी बढ्दै जाने जुन चाहिँ क्लियर वाटर भन्छौ, धमिलो पानी भन्दा नि सङ्लो पानी नै तर बिस्तार बढ्दै बढ्दै गइरहेछ भने त्यो चाहिँ हिमनदी बाट हिउँ पग्लेर आएको बाढी हुन सक्छ भनेर गर्न सकिन्छ। त्यो चाहिँ बिहान 10-11 बजीसम्म आउँदैन, त्यो चाहिँ दिउँसो अनि अलि त्यस्तो खालेलाई चाहिँ त्यसको संकेत हुन सक्छ।
5: त्यस भए हिमाल छेउछाउका बस्तीहरू हुन्छ नि, उहाँले चाहिँ कस्तो खालको पूर्व तयारी अथवा सतर्कता हुन्छ नि अपनाउन सक्छ?
4: अस्ति नै हामीले जस्तै थामे होइन मुस्ताङतिरको कि मनाङको एउटा उसमा हेऱ्यो भने पानी नै नभएर पनि ठूलो बाढी आएको त्यस्तो खालका केसहरू हुन्छन्। अब यो चाहिँ

0: मैले अघि नै भनेकै कुरालाई फेरि जोडे, यो जोखिम जहिले पनि हुन्छ। हामी खोलाको बहाव क्षेत्र अथवा ऐतिहासिक भनेर लामो अनुभव त्यो ठाउँमा भएको आधारमा एकदमै ठुल्ठुलो बाढी आए बेलामा कहाँसम्म पानी आउँथ्यो खोलामा भन्ने कुराको जानकारी दिएर ती ठाउँमा हामीले जाने त्यो खोलामा छिर्ने प्रयास गरिएन र त्योभन्दा टाढा राख्यो भने उत्तम उपाय भनेको यही हो जस्तो लाग्छ। अरू त किनकि कसैको बसमा नि हुँदैन, कहिलेकाहीँ हिम नदी ठ्याक्कै पक्रेर एकैचोटि आउने चिज, अझ पक्रेर मात्रै आउँदा त्यो ठुलो हुँदैन, त्यसले चाहिँ कुनै हिम के भन्छ पहिरो नै सहित आयो भने त एकैचोटि भयङ्कर ठुलो चाहिँ पानी आउन सक्छ र त्यसले चाहिँ विनाश ल्याउन सक्छ, कसैको कन्ट्रोलमा पनि रहँदैन। त्यस कारणले त्यस्ता बहाव क्षेत्रबाट आफूलाई टाढा राख्ने चाहिँ एकदमै उत्तम सरल उपाय हो।
1: अर्को कमेन्ट छ, बर्खायाममा लामो दूरीको यात्रा गर्दा सबैभन्दा पहिले कुन कुन कुरामा ध्यान दिनुपर्छ भनेर।
0: हजुर, यसमा अघि नै पनि हामीले छलफल गरिसक्यो। सबभन्दा पहिला त मेरो बुझाइमा अत्यावश्यक बाहेक बर्खाको बेलामा यात्रा नै नगर्ने सबभन्दा राम्रो। अब उपाय नै छैन, नगरी नहुने छ भने सरकारी निकायबाट आएका आधिकारिक सूचना अनुसार कुन कुन बेलामा बाढी आउने जोखिम छ त्यो बेलामा यात्रा नगरे त्योभन्दा फरक दिन जुन बेला चाहिँ बाढीको पूर्वानुमान गरिएको छैन भन्नाले बाढी नआउने अनुमान गरिएको छ त्यस्ता बेलामा आफ्नो ट्राभल विन्डोलाई ट्राभलको सेड्युलहरू बनाउने। अब त्यति गर्दा गर्दै पनि कहिले फेरि आउन सक्छ, त्यस्तोको लागि पनि तयारी भएर जानु पर्ला। त्यो भनेको चाहिँ अब बिचमा दुई दिन तिन दिन रोकिनु पर्ला अरे, त्यस्तो बेलामा के त अब आफूलाई चाहिने भन्दा बढी खानेकुरा लिएर जाने, किनभने खानेकुरा भयो भने कहाँ अन्नगढ डाँडामा रोकिनु पर्ला अरे, अनि झाडा बाला लाग्दा अरे त्यस्ता केही फर्स्ट एडका उपचारका केही औषधिहरू बोकेर हिँड्ने, आफूलाई मात्रै होइन आफूसँग गएको साथीलाई पनि समस्या हुन सक्छ नि त। हामी आफैले आफूभन्दा अरूलाई पनि सोध्यौँ भने तमाम यात्रा गर्ने सबैले चाहिँ सुरक्षित महसुस गर्नन्, एउटा दुईवटा पानी बढी बोकेर हिँड्ने र यात्रा गरिरहेको बेला अकस्मात त्यस्ता चिज आइआयो भने सकेसम्म गाडीबाट टाढा नजाने, किन टाढा जाने बित्तिकै मान्छे खोज्ने गर्ने मान्छे आयो भने भेट्दैन। यस्ता तीन चारवटा कुरा सावधानी अप्नायो भने यात्रा गर्नै परेको अवस्थामा पनि सायद जोखिम कम गर्न सकिन्छ कि।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जाजरकोटको पहाड़मा आँपको बगैँचा
3: लाखौं अब अलिकति लगाउँछौ अनि आधा लगाउँछौ त्यो 25-30 हजार तरकारीबाट हुन्छ। अहिले खोर्सानी भ्यान्टाहरूबाट 20-25 हजार भइरहेको छ, अझै खोर्सानी टिप्दै बेच्दै गर्छौ, भ्यान्टा पनि फल्दैछन् बेच्ने सुरु भएको।
2: पहाड़मा आँपको खेतीको नयाँ उदाहरण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIM-ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। तरकारी र फलफूलबाट पनि राम्रो आमदानी लिन सकिन्छ भन्ने उदाहरण देशभरमा विभिन्न किसानले गरेको मेहनतबाट देखिन्छ, तर पहाड़ी जिल्लामा पनि आँपको बगैँचाबाट लाखौं आमदानी कसरी सम्भव भयो? जाजरकोटको नलगाड नगरपालिका 7 चाम खेतमा रहेको सहरे खोला कृषि तथा फलफूल फर्मका संचालक लक्ष्मी चन्दसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
3: नबुझेलसम्म पहिला अब किन लगाउने के गर्ने भन्ने भयो, अब यो आँप लगाएर के गर्ने, बच्चा र के गरी खुवाउने, रोटी गहुँ मकै छर्यो भने खान पुग्छ यसले पुग्दैन भन्ने थियो। यो बिस्तारै यसको अब महत्व बुझ्दाखेरि सबैले लगाएर खान थालेर किन्न थालिसकेपछि हामीलाई गहुँ मकै लाउन जाँगरै लागेनन्।
6: कति वर्ष पहिलेसम्म चाहिँ यो आँप लगाएर पनि खान पुग्छ र लाउन पुग्छ र भन्ने हुन्थ्यो, अनि कहिलेदेखि चाहिँ ओहो यो त आफै बेचेर पनि लखपति बन्न सकिने रहेछ भन्ने भयो?
3: पहिला 57 सालमा लगायौं हामीले बुटा, 57 सालमा सुरु गर्यौं बुटा लगाउन, त्यसपछि अब अलिअलि 10 वटा जति बुटा लगायौं।
6: सुरुमा 57 सालमा 10 वटा बुटा,
3: 57 सालमा 10 वटा बुटा लगायौं, अलि उता पाछौमा लगायौं पाखामा फरेर, त्यसपछि बेसी त्यतातिर अब गहुँ छर्ने सिजनमा अनि मकै छर्ने गर्यौं, त्यसपछि बिस्तारै त्यतातिर फल्यो अनि यो रारी बजारमा भयो बिक्री हाम्रो। पहिला 150 रुपियाँ केजीले भका भक डोगामा लग्दै बोक्दै यातायात थिएन, मान्छे लगाउने टिप्ने अनि त्यही खाद्याउने।
6: दादी बजार भनेको यो रुकुमको मुसिकोट
3: रुकुमरारी
6: सुरुमा 10 बोट अहिले चाहिँ कति बोट पुगेको छ
3: अहिले त हाम्रो यो सबै 18 रोपनी मरे दुईटैको 1200 जति छ बुटा
6: यो 1200 बुटाबाट एक वर्षमा कति जति आम्दानी हुन्छ
3: पोहोर सालसम्म लगाउँदै थियौँ अब सबै त फलेकै छैन अब यिनी फलेका अब बुटाहरू पनि धेरै ग्याप ग्याप गराएर लगायौँ एकैचोटि लगाइदिए अब त्यही किसिमको मूल्याङ्कन हुन्थ्यो अब बीचमा ग्याप गर्दाखेरि अब त्यसको अब लागतमा अब त्यति प्रष्ट भएको छैन अब केही वर्षपछि होला यिनी सबै बुटाहरू फल्न थाल्यो भने
6: अहिलेसम्म मध्ये सबभन्दा धेरै वर्षमा कति जति लाख कमाइयो
3: सुरुमा अब हाम्रो अलिक कमाइ थियो बुटा हामीले पछि लगायौँ बुवाको चाहिँ धेरै अगाडि लगाएछ बुटाहरू पनि ठुला छन् तिनी 52 सालमा लगाएका बुटा बुवाका तिनी ठुला बुटा मैले 57 सालदेखि सुरु गरेँ आँप लगाउन उतातिर त उता ससुर बुवाको त हुन्छ वर्षमा 5-7 लाख हुन्छ हाम्रो चाहिँ धेरै भयो भने चाहिँ त्यही 3-3.5 जति भयो अब बुटाहरू ठुला हुँदैछन्
6: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो
3: लगानी अनुसारको ठिकै हो सर यसमा मेहनत पनि त्यति गर्नु पर्दैन दुःख पनि त्यति नहुने तरकारी बालीको जस्तै गोडमेल गर्न अब ब्याड जमाउन सिँचाइ गर्न नपर्ने यिनलाई अब त्यो अब बुटा अनुसारमा आउँछ कृषिमा सेवा

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले बिहानको ठीक 8 बज्यो।

0: पेज वा himalayaswater.com.np लॉगिन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। मुगुका 25 वर्षीय गणेश नेपाली आत्मदाह मृत्यु प्रकरणमा सरकारको कमजोरी रहेको भन्दै यति बेला सड़कदेखि सदनसम्म विरोध भइरहेको छ। हिजो त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको उपचारका क्रममा आज वीर अस्पतालमा निधन भएपछि यति बेला सर्वत्र विरोध भएको हो। नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण चालक तथा राइडरहरूले आज माइतीगर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चर्को जरिवाना र राइडरहरूको हकहितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुःखद घटनाहरू दोहोरिएको भन्दै सरकारको विरोध गरेका हुन्।
2: यस घटनालाई लिएर संसदमा सांसदले सरकारमाथि प्रश्न उठाएका छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले गणेश नेपाली मृत्यु प्रकरणमा मौनता साँधेको भन्दै प्रधानमन्त्री शाहप्रति आक्रोश व्यक्त गर्नुभयो। एक युवाको ज्यान जाँदा पनि प्रधानमन्त्री शाह कसरी चुप बसेका छन् भनेर उहाँले प्रश्न गर्नुभयो।
3: मिति 2079 माघ 10 गते प्रेम आचार्यले नयाँ बानेश्वर संसद भवन अगाडि आत्मदाह गर्दा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहले लेख्नु भएको स्ट्याटस आज पनि सम्झिनु भएको छ कि बिर्सिनु भयो प्रधानमन्त्रीज्यू? हिजोको घटनामा तपाईँको मौनता किन? विपक्षमा हुँदा राज्यको सफलतामाथि कठोर प्रश्न उठाउने तपाईँ आज स्वयं सरकारको नेतृत्वमा हुँदा त्यही प्रश्नको जवाब दिनबाट किन टाढा हुनुहुन्छ?
2: संसदको दोस्रो ठूलो प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले पनि सदनमै सरकार विरूद्ध मुर्दावादको नारा लगाउनु भएको छ। उहाँले मुगुका 25 वर्षीय गणेश नेपालीलाई सरकारले आत्मदाह गर्ने ठाउँसम्म पुर्याएको आरोप लगाउँदै सरकार विरूद्ध खनिनुभयो।
4: योगमाया नेउपानेहरूले अरूण नदीमा लिएको जल समाधिका कारणले निरङ्कुश राणा शासनको अन्त्य भएको थियो र गणेश नेपालीहरूले गरेको आत्मदाहका कारणले यो सरकारले पनि ठूलो मूल्य चुकाउनु पर्छ। यसको जिम्मेवार, यो हत्याको जिम्मेवार यो बालेन्द्र सरकार हो। बालेन्द्र सरकार जनताका पक्षमा, जनतालाई मुक्ति दिने गरी होइन, जनतालाई चाहिँ मार्ने गरी, जनताको हत्या गर्ने गरिकन अगाडि बढ़िरहेको छ। म यो सरकार मुर्दाबाद भन्न चाहन्छु।
2: नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुनले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल जवाब माग गर्नुभएको छ। उहाँले प्रेम आचार्यको आत्मदाहका बेला मेयर बालेन शाहले लेखेको स्टाटस स्मरण गराउँदै देशमा गरीब र विपन्नले बाँच्न नपाउने स्थिति बनेको उल्लेख गर्नुभयो।
5: यो के राज्यको असफलता हो या गरीब दुखी विपन्न सुकुम्बासीहरू यो राजधानी संघीय राजधानी या देशभरि बाँच्न पाउँदैनन्, उनीहरूले गरी खान पाउँदैनन् भन्ने संकेत हो। सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु सम्मान्य सभामुख महोदय।
2: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरूङमाथि तीव्र आक्रोश पोख्नु भएको छ। उहाँले गृहमन्त्रीलाई क्यामेरा र मीडिया बोकेर हिँड्ने फिल्मको नायक वा कन्टेन्ट क्रिएटर हो भन्दै कड़ा प्रश्न गर्नुभयो। शाहीले गृहमन्त्री स्टन्ड बाजीमा नअल्झिएर गम्भीर भएको भए गणेश नेपालीको ज्यान जोगिने तर्क गर्नुभयो।
6: गृहमन्त्रीले हिजो फिल्मको नायक जस्तै मीडिया घेरेर, चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौड़िरहनु भएको थियो पुरै क्यामेरा बोकेर। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो सम्माननीय सभामुख महोदय। आज उनको जीवन बाँच्ने थियो। हामीलाई क्यामेरामा गृहमन्त्री कहाँ हिँड्यो? आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्वपूर्ण कुरा होइन। महत्वपूर्ण कुरा गृहमन्त्रीको आदेशबाट जनताको जीवन बाँच्यो कि बाँचेन भन्ने कुरा हो।
2: तर यो विषयलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले घटनालाई राजनीतिक रूपमा बढ़ी उचालिएको बताएका छन्। सांसद गणेश कार्कीले मृतकप्रति श्रद्धांजलि व्यक्त गर्दै यो विषयलाई भावनात्मक भन्दा पनि राज्यको नीतिगत जिम्मेवारीसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले नेपालमा दैनिक 18 जनाले आत्महत्या गर्ने तथ्याङ्क प्रस्तुत गर्दै मानसिक स्वास्थ्य र आत्महत्या रोकथाम बारे संसदमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो।
7: यो देशमा दिनमा 18 जना मान्छेले आत्महत्या गर्छन्, त्यो 25% हो भन्छन् मृत्यु हुनेहरू। त्यो हेर्ने भने झण्डै 80 जना मान्छेले दैनिक आत्महत्याको प्रयास गर्छन्। त्यो कानूनको आधारमा हुन्छ अथवा समाजको आधारमा हुन्छ, राज्यको आधारमा हुन्छ? कहिले सामाजिक कुरा होला, कहिले मनोसामाजिक कुरा होला, मानसिक स्वास्थ्यका कुरा होला, आवेग होला, त्यो कानूनमा आधारित त्यो राज्य कारण हो भने त्यो कानून बनाउने कसले हो त? यही संसदले होइन, त्यो कानून बनाउने बारेमा छलफल खोइ त, खोइ अर्को गणेश नेपाली बन्नबाट रोक्नका लागि गर्ने छलफल।
2: यस्तै राजसपाकै अर्का सांसद जगदीश खरेलले पनि गणेश नेपालीको घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड़ दिँदै मानसिक स्वास्थ्यलाई राज्यको प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ। उहाँले वर्षमा करिब 7,000 जनाले आत्महत्या गर्ने र ठूलो संख्यामा नेपाली मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको उल्लेख गर्दै मानसिक स्वास्थ्य सम्बन्धीको नीति कानून र सेवामा सुधार गर्न सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
8: वर्षमा 7,000 मान्छेले आत्महत्या गरिरहेको तथ्याङ्क हामीसँग छ। 25% जनता आफ्नो जीवनकालको कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित भइरहेको हुन्छ भने अब हामीले होस पुर्याउनु पर्ने बेला, हाम्रा नीतिमा, हाम्रा कानूनहरूमा, हाम्रा संरचनाहरूमा, हाम्रा सेवा सुविधाहरूमा अब मानसिक स्वास्थ्यको बहस अब जोड़तोड़ले उठाउनु पर्ने अवस्था आएको छ। यसको लागि सरकार र सम्बन्ध निकाय सबै गम्भीर बन्न जरूरी छ।
9: गृहमन्त्री सुदन गुरूङले नेपालीको मृत्यु प्रकरणमा सरकारले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै प्रयास गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा स्पष्टीकरण दिँदै उहाँले नेपालीलाई बचाउन श्री एयरलाइन्सको जहाज तयारी अवस्थामा राखिएको, आवश्यक अनुमति लिइएको र चिकित्सकको सल्लाह अनुसार उपचारको प्रयास गरिएको जानकारी दिनुभयो। गृहमन्त्री गुरूङले सरकारले आफ्नो दायित्वबाट एक इन्च पनि पछि नहट्ने भन्दै आफूलाई संसद र नेपाली जनतालाई ढाँट्न नआउने बताउनुभयो। उहाँले गणेश नेपालीको मृत्यु जस्तो संवेदनशील विषयलाई राजनीतिकरण नगर्न पनि सांसदहरूलाई आग्रह गर्नुभयो। व्हील लक लगाइएको घटनाबारे बोल्दै गृहमन्त्री गुरूङले उक्त कार्य स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने विषय भएको बताउनुभयो। उहाँले संघीय, प्रदेश र स्थानीय गरी तीन तहका सरकारको व्यवस्था रहेको स्मरण गराउँदै घटना भएको स्थानमा ट्राफिक प्रहरीले नभई महानगर प्रहरीले व्हील लक लगाएको भन्दै स्थानीय सरकार कुन दलको नेतृत्वमा छ भन्ने प्रश्न पनि उठाउनुभयो।
10: त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, कुनै भिडियोमा छ ट्राफिकले लगाएको, त्यसमा व्हील लक लगाएको छ, नगर प्रहरीले लगाएको छ। म विपक्षी दलका साथीहरूलाई, मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। यो प्रदेश सरकार कसको छ अहिले? राष्ट्र स्वतन्त्र पार्टीको छ। दुई तहको सरकार त तपाईँहरूसँग छ। यो नियम कानून हामीले बनाएको, तपाईँहरूले बनाएको, तपाईँले कार्यान्वयन गर्नु नसकेर हामीले कार्यान्वयन गरेर हामीले देखाएको।
9: नेकपा सांसद गोपाल शर्माले भने गृहमन्त्रीले संसदमा प्रयोग गरेको घाँटी सुक्ने गरी कराउने भन्ने अभिव्यक्ति सांसद र संसदको अपमान भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गर्नुभएको छ। उहाँले सरकारको जवाफ माग्नु सांसदहरूको संवैधानिक दायित्व भएकाले त्यस्तो अभिव्यक्ति उपयुक्त नभएको धारणा राख्नुभयो।
11: सदनले सरकारलाई सदनमै खोज्ने हो, सांसदहरूले सदनमै सरकारलाई खोज्ने हो। सरकारको जिम्मेवार प्रतिनिधिले घटना के भएको छ सदनलाई जानकारी दिने हो, त्यो जिम्मेवारी हो। सदनमा सांसदहरूले प्रस्तुत गरेको विषय घाँटी सुक्ने गरी चिच्याएको भनेर भन्न मिल्दैन। यो सांसदहरूप्रति, जनप्रतिनिधिप्रति र संसदप्रति जिम्मेवार मन्त्रीले गरेको अपमानको रूपमा मैले यसलाई बुझेको छु। यसलाई संसदको रेकर्डबाट हटाइयोस्।
1: राष्ट्रिय सभा बैठकमा पनि सांसदहरूले गणेश नेपाली मृत्यु प्रकरण विषयमा सरकारको कमजोरी औल्याएका छन्। बैठकको शून्य समयमा बोल्दै सांसद विष्णु बहादुर विश्वकर्माले सरकारको क्रोताका कारण नेपालीले आगोमा जल्नु परेको आरोप लगाउनुभयो। वहाँले सरकारकै कारण गणेश नेपालीले आत्मदह गर्नु परेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गर्नुभयो।
12: बालन सरकारको क्रूरताका कारण हिजो मुगु निवासी गणेश नेपालीले आगोमा जल्नु पर्यो। आगोमा जलिरहेको मान्छेलाई घिसारेर अस्पताल पुर्याइन्छ। यो क्रूर सरकार जसले गणेश नेपालीलाई मर्न बाध्य बनायो, आज गणेश नेपालीको निधन भइसकेको छ र यो क्रूर सरकारले कुर्सीमा टाँसिरहनु उचित हो कि होइन? यदि नैतिकता छ भने बालन सरकारले तुरन्त राजीनामा गरेर सडकमा आओस्।
1: नेकपा एमाले नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कड़ा कानूनी कार्यवाही गर्न माग गरेको छ। पार्टी महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै पीड़ित परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका हुन्। 25 वर्षीय युवा गणेश नेपालीले गरेको आत्मदाहको घटनाले देशलाई नै स्तब्ध बनाएको एमाले जनाएको छ।
9: मृतक गणेशका आफन्तहरूले न्याय नपाएसम्म सब नबुझ्ने बताएका छन्। उनीहरूले राज्यको लापरवाहीका कारण गणेशको मृत्यु भएको आरोप लगाएका छन्। उनीहरूले बेलैमा उद्धार नगरेको र कीर्तिपुर स्थित वन अस्पताल लग्नुको साटो वीर अस्पतालमा भर्ना गरेर लापरवाही गरेको आरोप लगाएका छन्। न्याय नपाएसम्म सब नउठाउने आफन्तले बताएका छन्। यता नेपालीको निधनपछि आक्रोशित बनेका सर्वसाधारण चालक तथा राइडरहरूले आज दिउँसो माइतीघर मण्डलामा भेला भई सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका छन्। उनीहरूले राज्य संयन्त्र गरीब र श्रमजीवी वर्गप्रति संवेदनहीन बनेको आरोप लगाएका छन्। प्रदर्शनकारीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। विशेष गरी राइड शेयरिङमा आबद्ध युवाहरूले सरकारले ट्याक्स मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभागले राइड शेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडादर कायम हुन नसकेको र कम्पनीहरूले मनपरी कमिशन लिइरहेको गुनासो गरे।
13: तपाईँको सरकारले चाहिँ क्यास मात्र लाउने, अब राइडरलाई चाहिँ धुतेर मात्रै खाने, अनि राइडरको लागि चाहिँ हकितको लागि केही पनि नगरिदिने, तपाईँको एउटा रोड व्यवस्थापन नगरिदिने, राइडरको लागि अब एउटा स्टेसन चाहिँ व्यवस्थापन नगरिदिने, अनि तपाईँको यो फाइन लाउने, तपाईँको 25,000 लाखले त्यो जरिवाना मात्रै तिरेर सबै कुरा सम्भव हुन्छ र सर।
9: प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना खारेज गर्न, काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्। नेपालीको न्यायको माग सहित संयुक्त विद्यार्थी संगठनले पनि विरोध प्रदर्शन गरेका छन्।
1: राष्ट्रिय मानवाधिकार आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्लेले नेपाली मृत्यु प्रकरणको दोषीमाथि कार्यवाही हुनुपर्नेमा आयोगको दृढ रहेको बताउनुभयो। प्रवक्ता काफ्लेले विशेष गरी नागरिकहरूको आर्थिक र सामाजिक अधिकार संकटमा परेर यो खालका घटना पटक पटक भएको बताउँदै त्यसको लागि राज्यले नीतिगत रूपमा काम गर्नुपर्ने सुझाव दिनुभयो। थाहा संचार नेटवर्कसँगको कुराकानीमा काफ्लेले राष्ट्रिय मानवाधिकार आयोगको भूमिका जहिले पनि संविधान र कानूनले दिएको कार्यदेश बमोजिम निरन्तर रहने बताउनुभयो।
14: नागरिकहरूको आर्थिक र सामाजिक अधिकार संकटमा रहेको खालका घटना पटक भएको हुनाले त्यसको राजनीतिक नीतिले राज्यले चाहिँ नीतिगत रूपमा नै र एकदम मायनुष्ठ गम्भीर रूपमा लिएर काम गर्नुपर्छ। मानव अधिकार आयोगको भूमिका जहिले पनि संविधानकै हाम्रो कानूनले दिएको कार्यदेश बमोजिम हुने हो र त्यो चाहिँ निरन्तर रहन्छ।
9: सर्लाहीको गोडैता नगरपालिकामा एकजनाले आत्मदाहको प्रयास गरेका छन्। गोडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डलले पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका हुन्। करिब दिउँसो 2:30 बजेतिर उनले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद प्रकाश गौतमले जानकारी दिनुभयो। घरको करिब 200 मिटर पूर्वमा उनले आफूलाई आगो लगाएका हुन्। घटना भएको केही समयमै स्थानीय सहित प्रहरीले उद्धार गरी उनलाई मलंगवा अस्पताल लगेका थिए। त्यहाँ सामान्य उपचारपछि उनलाई किर्तिपुर स्थित वन अस्पतालमा ल्याउने तयारी भइरहेको डीएसपी गौतमले बताउनुभयो।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: बैंक खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र बैंकबाट क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 को इजाजत प्राप्त निर्देशन नम्बर 20 को बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। बैंक तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित बैंकिङ, नेपाल राष्ट्र बैंक, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01 57 19 605।
16: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
17: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
16: सुरक्षा घरको साथ जीवन भरको।
18: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
19: सर्वोच्च अदालतले सरकारले गठन गरेको सम्पत्ति जाँचबुझ छानबिन आयोगको सम्पूर्ण कार्य यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ। अदालतका न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त आयोगको क्षेत्राधिकार र संवैधानिक वैधतामाथि गम्भीर प्रश्न उठाउँदै मुद्दालाई व्याख्याका लागि पूर्ण इजलासमा पठाउने निर्णय समेत गरेको छ। अधिवक्ता डाक्टर प्रेमराज सिलवालले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय समेतलाई विपक्षी बनाई दायर गरेको रिटमा सुनवाई गर्दै अदालतले यो आदेश दिएको हो। निवेदकका तर्फबाट पूर्व महान्यायाधिवक्ता रमेश बडाल, वरिष्ठ अधिवक्ता राधे श्याम अधिकारी लगायतले बहस गर्दै आयोगको गठन संविधान र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विपरीत रहेको दावी गरेका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट लिखित जवाब पेश गर्दै नायब महान्यायाधिवक्ता संजीव राज रेग्मी लगायतले आयोगले मुद्दा दायर नगर्ने र केवल छानबिन गरी सिफारिश मात्र गर्ने भएकाले यसले अख्तियारको क्षेत्राधिकार संकुचित नगरेको तर्क गरेका थिए।
1: नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधि सभा सञ्चालन नियमावली विरूद्ध दायर गरेको रिटमा असार 31 गतेका लागि पेशे तोकिएको छ। कांग्रेसले प्रतिनिधि र राष्ट्रिय सभाको संसदीय दल मार्फत सर्वोच्च अदालतमा नियमावली विरूद्ध रिट दायर गरेको थियो। जेठ सत्रमा सत्तापक्षले बहुमतका बलमा संविधानसँग बाँझिने गरी नियमावली पारित गरेको भन्दै बदरको माग गर्दै कांग्रेसको संसदीय दल अदालत गएको हो।
19: प्रतिनिधि सभाले राष्ट्रिय सेवा दल विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमले राख्नुभएको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। छलफलमा उठेको प्रश्नको जवाब दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पार्नुभयो। उहाँले विद्यार्थीलाई दिइने यो तालिमका रूपमा 2022 सालदेखि शुरू भएको बताउनुभयो। पछि 2027 सालमा यस सम्बन्धी आएको ऐनलाई समय सापेक्ष बनाउन यो विधेयक ल्याइएको मन्त्री गौतमले बताउनुभयो। उहाँले विद्यार्थीमा राष्ट्रभक्तिको भावना जोड्ने विधेयकको उद्देश्य रहेको बताउनुभयो। यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले आआफ्ना धारणा राखेका थिए। बैठकमा यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष 2081-82 निर्वाचन आयोगको 19 वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषदको 8 वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो। प्रतिनिधि सभाको अर्को बैठक यही असार 30 गते बिहान 11 बजे बस्नेछ।
1: सरकारले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावोस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 जना नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयको आज आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लावोसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। उहाँले दक्षिण पूर्वका कम्बोडिया, म्यानमार, लावोस र थाइल्याण्डको सीमा क्षेत्रमा संचालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरहरूमा ठगिन पुगेका नेपालीको उद्धार तथा त्यस विषयमा सचेतनाका लागि निरन्तर समन्वय र पहल जारी राखेको बताउनु भएको छ। दूतावासको निरन्तर अनुरोधमा कम्बोडिया सरकारले भिसा अवधिभन्दा बढ़ी बसेका नेपालीको भिसा शुल्क र जरिवाना मिनाहा गर्ने विषयमा छलफल भएको पनि मन्त्रालयले जनाएको छ। यस वर्ष कम्बोडिया सरकारले जम्मा 602 जनाको शुल्क मिनाहा गरेको प्रवक्ता पौडेलले बताउनुभयो।
19: प्रधानमन्त्री बालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकरण र हरित विकासको महत्वपूर्ण आधार भएको बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका पदाधिकारीहरूसँग आज सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शाहले नेपालको निर्यात व्यापारको प्रवर्धनमा पनि ऊर्जा क्षेत्रको उल्लेख्य भूमिका रहने बताउनुभयो। उहाँले नेपालमा ऊर्जा उत्पादन तथा प्रवर्धनका क्षेत्रमा आइपरेका समस्या, अवसर र चुनौती जस्ता क्षेत्रमा इपानले उठाएका विषयहरूलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिइएको स्पष्ट गर्नुभयो। प्रधानमन्त्री शाहले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल विद्युत प्राधिकरण तथा सम्बन्धित सरकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक सहजीकरण र समाधानका लागि अघि बढ़ने आश्वासन पनि इपानका पदाधिकारीलाई दिनुभएको थियो। त्यस छलफलका क्रममा ऊर्जा क्षेत्र, जलविद्युत विकास, ऊर्जामा निजी क्षेत्रको लगानी र वातावरण, उद्योग व्यवसाय प्रवर्धन र यस मार्फत मुलुकको अर्थतन्त्रको विकास जस्ता विषयमा छलफल तथा संवाद भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
1: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: 선풀로 잠은 밖에서 보는 스파운 있어서 패러디쇼 계속 어차피 되어왔어요. भरपूर मनोरंजन सहित मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: युहो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकजना पैदल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका 8 माकलबारीका 41 वर्षीय विष्णु थापाको मृत्यु भएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका स्थित 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिण्डर र दुईवटा अग्नि नियन्त्रक यन्त्र लोड भएको सवारी साधनको सिलिण्डर विस्फोट भएको हो।
2: हिमाली जिल्ला मुस्ताङमा चालू आर्थिक वर्ष 2082-83 को एक वर्षमा लेक लागेर 10 भारतीय नागरिक सहित 16 जनाको मृत्यु भएको छ। प्रदेश अस्पताल जुमसुमका अनुसार चालू वर्षको साउनदेखि हालसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय 5 नेपाली र एकजना मेक्सिकोका नागरिकको पर्वतीय हाई अल्टिच्यूडका कारण लेक लागेर निधन भएको हो। गत वर्ष र सोजमा एक एक कार्तिकमा 3 मंगसिरमा 2 चैतमा 2 वैशाखमा 4 र जेठ महिनामा 3 जनाको लेक लागेर ज्यान गएको मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कणेलले जानकारी दिनुभयो।
3: खायाम शुरू भएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको छ। पर्यटकीय याममा दैनिक 500 देखि 600 जनासम्म पर्यटक आउने पदमार्गमा यति बेला दैनिक 5 देखि 15 जना मात्रै आउने गरेका छन्। लमजुङको धारापानी स्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक क्याप पर्यटक जाँच तथा सूचना केन्द्रका इन्चार्ज भूपेन्द्र गुरूङका अनुसार बर्खायाम शुरू भएसँगै पर्यटकको आगमन घटेको हो। पर्यटकीय यामको अन्त्यतिर दैनिक 50-60 जनासम्म पर्यटक आउने गरे पनि असार लागेपछि कुनै दिन 1-2 कुनै दिन 10-15 जनासम्म मात्र पर्यटक आउने गरेका उहाँले जानकारी दिनुभयो।
2: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचकमा झिनो अंकको गिरावट आएको छ। आज नेप्से 1.13 अंकले घटेर 2600 बिन्दुमा कायम भएको छ। आजको कारोबारमा आएका मध्ये 120 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 135 कम्पनीको शेयर मूल्य घटेको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने आज बढ़ेको छ। हिजो 4.61 अर्ब रूपियाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज 6.86 अर्ब रूपियाँ बराबरको कारोबार भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनी भोलि पहिलो पटक सार्वजनिक रूपमा देखा पर्ने अपेक्षा गरिएको छ। इरानको समाचार एजेन्सी तस्निमका अनुसार उहाँले आफ्ना बुबा एवं पूर्व सर्वोच्च नेता अली खामेनीका लागि कोम स्थित हजरत मासुमेह दरबारमा भोलि आयोजना गरिने शोकसभाको नेतृत्व गर्ने सम्भावना छ। अली खामेनीको आज मसहतको इमाम रेजा दरबारमा अन्त्येष्टि गरिएको थियो। यसको भोलिपल्ट कोममा शोकसभा आयोजना गर्न लागि हो। युद्ध शुरू भएदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा देखा नपरेकाले मुज्तबाको सार्वजनिक उपस्थितिको लामो समयदेखि अनुमान गरिएको छ। अमेरिका इजरायलले गत फेब्रुअरी 28 इरानमा गरेको संयुक्त हवाई हमलामा तत्कालीन सर्वोच्च नेता अली खामेनी मारिएपछि उहाँका छोरा मुज्तबा मार्च 9 नयाँ सर्वोच्च नेता बन्नु भएको थियो। त्यस यता उहाँ सार्वजनिक रूपमा देखिनु भएको छैन।
2: नेपाल परिवेशमा अब खेल समाचार।
4: विश्वकप फुटबल विशेष।
5: फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम बीच भिडन्त हुँदैछ। अहिलेसम्म पराजित नभएका यी दुई टोली बीचको खेल लस एन्जलसमा नेपाली समयअनुसार आज राति 12:15 शुरू हुनेछ। विश्वकपमा स्पेनको रक्षा पंक्ति यति मजबूत देखिएको छ कि अहिलेसम्म कुनै पनि विपक्षी टोलीले स्पेन विरूद्ध एक गोल पनि गर्न सकेका छैनन्। विश्वकपको इतिहासमा यी दुई टोली तेस्रो पटक आमने सामने हुन लागेका हुन्। स्पेन र बेल्जियम बीच हालसम्म 22 अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा स्पेनको पल्ला भारी देखिएको छ। स्पेनले 12 खेलमा जीत दर्ता गरेको छ भने बेल्जियमले 5 खेल खेल मात्र जितेको छ, बाँकी पाँच खेल बराबरीमा टुंगिएका छन्। विश्वकप इतिहासको कुरा गर्दा यी दुई टोली बीच यस अघि भएका दुई भिडन्तमा दुवैले एक एक जीत हात पारेका छन्। सन् 1986 विश्वकपमा बेल्जियमले पेनाल्टी सुटआउटमा स्पेनलाई 5-4 गोल अन्तरले पराजित गरेको थियो। सन् 1990 विश्वकपमा स्पेनले बेल्जियममाथि 2-1 जीत दर्ता गरेको थियो। जारी विश्वकपमा स्पेनले पाँच खेल खेल्दा 4 जीत र एक खेलमा बराबरीको नतिजा निकालेको छ। अर्कोतर्फ बेल्जियम पनि विश्वकपमा अझैसम्म हारेको छैन। उसले 5 खेलमा 3 जीत र 2 बराबरी खेलेको छ। आजको खेलमा 18 वर्षीय युवा स्टार विंगर लामिन यामालमाथि सबैको नजर रहनेछ। फरवर्ड मिकेल आरियाजबाल पनि त्यत्तिकै नै अब्बल छन्। मुख्य गरी उनी अफ बल मुभमेन्ट र गोल स्कोरिङमा उत्कृष्ट छन्। जारी विश्वकपमा उनले 4 गोल समेत गरिसकेका छन्। आज बेल्जियमको बलियो डिफेन्स तोड्ने मुख्य जिम्मेवारी एमालकै काँधमा हुनेछ। अर्कोतर्फ बेल्जियम आफ्ना अनुभवी स्टार मिडफिल्डर केभियन डी ब्रुइन र स्ट्राइकर रोमेलु लुकाकुको जोडीको भारमा हुनेछ। तथ्याङ्क र हालको लयलाई हेर्दा आजको खेलमा स्पेनको पल्ला केही भारी हुने अनुमान गरिएको छ। तर बेल्जियमको उच्च लयले खेललाई निकै रोमाञ्चक र कड़ा प्रतिस्पर्धात्मक बनाउने निश्चित छ। स्पेनले पुर्तुगललाई प्री क्वार्टर फाइनलमा 1-0 हराउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो भने यता बेल्जियमले भने आयोजक अमेरिका विरूद्ध 4-1 सहज जित निकाल्दै अन्तिम 8 स्थान पक्का गरेको हो।
3: र नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संज्ञानका अनुसार दुई टीमबीच 3 खेलको टी20 सिरिज हुन लागेको हो। स्कटल्याण्डमा भएको आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र बीसीसीआई सचिव देवजीत सैकिया बीच भएको बैठकपछि यो सिरिज तय भएको हो। सिरिज आउँदो डिसेम्बर 9 13 तारीकसम्म हुनेछ। पहिलो खेल डिसेम्बर 9, दोस्रो खेल डिसेम्बर 11 र तेस्रो खेल डिसेम्बर 13 हुनेछ।
2: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: गणेश नेपाली मृत्यु प्रकरणमा सड़कदेखि सदनसम्म विरोध, प्रतिपक्षद्वारा प्रधानमन्त्रीको राजीनामा माग, गणेशलाई बचाउन अथक प्रयास गरेको गृहमन्त्रीको प्रष्टीकरण।
2: सर्लाहीमा पनि एकजनाले गरे आत्मदाहको प्रयास, उपचारका लागि काठमाडौँ ल्याउने तयारी, काठमाडौँको माकलबारीमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा पैदल यात्रीको मृत्यु।
3: सम्पत्ति छानबिन जाँचबुझ आयोगको काम तत्काल रोक्न सर्वोच्च अदालतको अन्तरिम आदेश, कंग्रेसद्वारा नियमावली विरूद्ध दायर रिटमा असार 31 पेशी।
2: इरानका नयाँ सर्वोच्च नेता मोस्तफा पहिलो पटक भोलि सार्वजनिक हुने, अली खामेनीको शोकसभामा सहभागी हुने सम्भावना।
3: र विश्वकप फुटबलमा आज स्पेन र बेल्जियम भिड्दै नेपालले घरेलु मैदानमा भारतको ए टीमसँग टी20 सिरिज खेल्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ।
1: लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
2: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बाली जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्नेलाई, अब त्यो अब बुटा असारमा आउँछ, कृषिमा सेवा केन्द्र

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषि मत्स्य केन्द्र

0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन, दुःख पनि त्यति नहुने, तरकारी बालीको जस्तै गोडमेल गर्न, अब ब्याड जमाउन, सिँचाइ गर्न नपर्ने यिनलाई। अब त्यो अब बुट असारमा आउँछ, कृषि मत्स्य केन्द्र
0: वर्षमा 3.5 लाखसम्म हजुरहरूको भागमा हुन्छ। लगानी अनुसारको राम्रै हो कि अथवा लगानी भन्दा पनि धेरै आमदानी हो?
1: लगानी अनुसारको ठिकै हो सर, यसमा मेहनत पनि त्यति गर्नु पर्दैन।
2: जुन ठाउँमा घटना घट्यो त्यो ठाउँमा ट्राफिकले व्हील लक गरेको होइन, नगर प्रहरीले लगाएको छ। म विपक्ष दलका साथीहरूलाई मान्छेहरूलाई सोध्न चाहन्छु, स्थानीय सरकार कसको छ अहिले?
3: काठमाडौँको त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले बिहिबार दिउँसो रोकिराखेको उनको मोटरसाइकलमा व्हील लक लागेको विषयमा महानगर प्रहरीसँग विवाद भए लगत्तै आत्मदाह गरेको विवरण सार्वजनिक भएका छन्। गम्भीर जलनका कारण अस्पतालमा भर्ना भएका 25 वर्षीय गणेशलाई अस्थिर स्वास्थ्य अवस्थाका कारण तत्काल भारत लैजान नसकिएको सरकारले आज बिहान जनाएको थियो। तर त्यसको केही घण्टामै वीर अस्पतालले उपचारका क्रममा गणेश नेपालीको मृत्यु भएको जानकारी गरायो। झण्डै 3.5 वर्ष अघि काठमाडौँको नयाँ बानेश्वरमा संसद भवन अगाडि आत्मदाहको प्रयास गरेपछि इलामका उद्यमी प्रेम प्रसाद आचार्यले ज्यान गुमाएको घटनाबारे अहिले फेरि चर्चा भइरहेको छ। त्यति बेला काठमाडौँका मेयर रहेका अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले त्यसलाई राज्यको चरम असफलता भन्दै राज्यका सबै अंगहरू असफल साबित भएको तर्क गरेका थिए। अहिले उनकै नेतृत्वको सरकार रहेका बेला भएको यो घटनामा भने प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म कुनै अभिव्यक्ति वा प्रतिक्रिया आएको छैन। गनी अन्सारी, बीबीसी काठमाडौँ।
4: यसै सन्दर्भमा गणेश नेपालीको उपचारका लागि हिजैदेखि वीर अस्पतालमै रहेका उनका दाई मदन नेपालीसँग हामीले केही बेर अघि कुराकानी गर्दै शुरूमा घटनाबारे कसरी थाहा पाउनुभयो र कसरी अस्पताल पुग्नुभयो भनेर सोधेका छौं।
5: मलाई चाहिँ पुलिसले 2:30 बजे फोन गरेको थियो। 2:30 बजे मलाई फोन आयो अनि त्यसपछि म 3 बजे चाहिँ हस्पिटलमा पुगिसकेका थिएँ। अनि पुग्दाखेरि भाइको अलिअलि मुखको बोली चाहिँ आइरहेको थियो, 2-4 शब्द बोल्यो। बोलिसकेपछि अनि त्यहाँबाट यता बोल्न पाएन।
4: के भन्नुभयो तपाईँसँग कुरा गर्दा चाहिँ?
5: दाई, यो मेरो गल्ती केही पनि थिएन डाइरेक्ट। अनि त्यसपछि महानगर र ट्राफिक मिलेर यस्तो यो सब महानगर ट्राफिकको कारणले गर्दा भयो दाई। अनि त्यसपछि अनि मम्मी बाबालाई राम्रो गर्नु भने त्यही 2 शब्द बोल्यो, अरू केही बोलेन।
4: त्यो नै अन्तिम शब्द तपाईँले सुन्नुभयो भाइको?
5: हजुर।
4: यस्तो यो घटना कसरी हुन पुग्यो जस्तो लाग्छ तपाईँलाई?
5: अब यस्तो छ, अब सिसी फुटेज पनि बाहिर आइरहेको छ। अब मैले चाहिँ त्यो फुटेजहरू बाहिर हेर्न केही भ्याएको पनि छैन, केही हेर्न पनि सकेको छैन होइन। अब त्यसमा पनि अब खोइ कोही केही आध्यात्मिक काटेर हालेको छ भन्छ, कोही केही भन्छ, त्यो मलाई डिटेल थाहा छैन। अब मैले सबभन्दा पहिला मेरो भाइलाई उपचार सक्सेसफुल गर्न पछि लागे म चाहिँ। अब आज चाहिँ 81 त्यस्तो मृत्यु भयो भने हो हस्पिटलले, अब त्यही नै हो। मैले त्यतापट्टि डिटेल चाहिँ बुझ्न सकेको छैन।
4: तपाईँलाई यो घटना नहुन अथवा रोक्न सकिन्थ्यो जस्तो लाग्छ अहिले सोच्दा?
5: अब त्यो त म भन्दा पनि सानो एउटा दुधे बालकलाई पनि सरल तरिका थियो नि त, कमसे कम बाइकबाट पेट्रोल झिकन्जेलसम्म, आफ्नो जिउमा छर्किन्जेलसम्म, आगो सलाई कोरेर जलाउन्जेलसम्म, त्यत्रो त कमसे कम त्यो त्यहाँनिर मान्छे थियो होला, त्यहीँनिर ट्राफिक थियो होला, त्यहाँनिर पुलिस प्रशासन थियो होला। अब त्यो त अब
4: अनि तपाईँहरूको अहिले परिवारमा को को हुनुहुन्छ, उहाँको के थियो?
5: बाबा, मम्मी, म अनि भाइ थियो, एकजना दिदी अनि बहिनी, अनि उसको बुढाबुढी, मेरो बुढाबुढी, अनि भाइको पनि एउटा बच्चा, मेरो पनि एउटा बच्चा।
4: अनि अहिले आमा बुवा तपाईँको परिवार उहाँको श्रीमती छोरी कता हुनुहुन्छ त?
5: बाबा मम्मी अब उता गाउँबाट आज आउँदै हुनुहुन्छ, अरू चाहिँ सबै यतै हुनुहुन्छ।
4: तपाईँ सरकारसँगको अपेक्षा चाहिँ अब आज सरकारले एउटा छानबिन समिति गठन गर्ने भनेर गृहमन्त्रीले सदनमै गएर भन्नुभएको छ, सरकारले के गरिदियोस् भन्ने अपेक्षा छ तपाईँहरूको चाहिँ?
5: मेरो अपेक्षा त म्याम अहिलेसम्म मलाई त्यस्तो केही पनि आशा छैन। फर्स्ट प्रायोरिटी भनेको मेरो भाइलाई त्यो अवस्था पार्ने को हो, कुन निकाय हो, कहाँ हो, त्यसको स्पष्ट छानबिन भए दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने त्यति हो मेरो माग चाहिँ. अनि अरू चाहिँ पछि अब खै गठन भएको छ भन्छन्, अहिलेसम्म त हामीसँग केही कन्ट्याक्ट पनि छैन, केही छैन.
4: सरकारको पक्षबाट कसैले पनि तपाईँहरूसँग भेट्नु भएको छैन?
5: नै नै भेट्नु त भएको छ. गृहमन्त्रीज्यू आज राति नाइटभरि बस्नु भएको थियो, प्रधानमन्त्री कार्यालयको पनि बस्नु भएको थियो.
4: अनि उहाँहरूले के आश्वासन दिनुभयो तपाईँहरूलाई?
5: त्यस्तो आश्वासन त केही पनि दिनुभएको छैन.
4: तपाईँको भाइको मृत्यु पछि चाहिँ सरकारका कसैले भेटेका छन् कि छैनन्?
5: हुन त भयो, तर अब उनीहरू ऊ गर्न खोज्दैछ. मैले चाहिँ मेरो बाबा मम्मी नहुन्जेलसम्म मेरो अहिले त्यस्तो कसैसँग पनि कुरा गर्दिन भनेर मैले नै इग्नोरेट गरेका छु.
4: उनी थिए आत्मदाह गरेर ज्यान गुमाएका गणेश नेपालीका दाई मदन नेपाली. अब एउटा प्रसंग संक्षेपमा. सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको छ. अधिवक्ता प्रेमराज सिलवालले आयोगका विरूद्ध दायर गरेको रिट निवेदनमा आज न्यायाधीश द्वय टेक प्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो. साथै यो विषयमा पूर्ण इजलासबाटै व्याख्या र विश्लेषण गरी विवादको निरूपण गर्न आवश्यक देखिएको भन्दै यसको थप सुनवाईका लागि पूर्ण इजलासमा पेश गर्न पनि अदालतले आदेश दिएको छ. अदालतले नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका तर्फबाट दुई दुईजना अधिवक्तालाई एमिकस क्युरी अर्थात अदालतका सहयोगीका रूपमा राय दिन पठाउन पनि भनेको छ. अब अन्तिममा एउटा अन्तर्राष्ट्रिय प्रसंग. दक्षिणी स्पेनमा फैलिएको एउटा भीषण डडेलोमा परि कम्तीमा 12 जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। मृतक मध्ये कम्तीमा 4 जना ब्रिटिश नागरिक रहेका ठानिएको छ। उनीहरूले अनधिकृत उद्धार मार्ग प्रयोग गरी उक्त स्थानबाट निस्कने कोशिश गर्दा उनीहरूको ज्यान गएको आशंका गरिएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
6: एन्डलुसिया क्षेत्रका नेता हुआनमा मोरेनोले थप 23 जना बेपत्ता रहेको जानकारी दिए। केही पीड़ितहरू आफ्नै कारभित्र फेला परेका बताइएको छ। लस गायरदोस अल्मेरिया वरपर फैलिएको आगो निभाउन सयौं उद्धारकर्मी खटिएका छन्। अधिकारीहरूले यस्तो विनाशकारी डढेलो यसअघि कहिल्यै नदेखिएको बताएका छन्। सयौं स्थानीय वासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। बीबीसी वेदरका क्रिस फक्सले आगलागी भएको स्थानमा दक्षिण पूर्वी दिशाबाट चलेको हावाले आगोलाई भड्काएको बताए। आगो एक हदसम्म नियन्त्रणमा आए पनि हावा पुनः तीव्र रूपमा चल्न थालेमा अवस्था जटिल हुन सक्ने आगलागी स्थल नजिकैको एन्टास नगरका मेयरले स्थानीय संचार माध्यमसँग भनेका छन्।
4: यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
8: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
7: It's 9 p.m.

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले रातिको ठीक 9 बज्यो।

0: प्राविधिक शिक्षा पढ्ने सुबनाओ सर। पुनः प्रवेश परीक्षा 2083 सम्बन्धी सूचना एसए 2082 पूरक परीक्षाबाट न्यूनतम 2 GPA अंक प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरूलाई सीटीबीटीबाट सम्बोधन प्राप्त यस धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङमा रिक्त रहेको केही सीटमा शैक्षिक सत्र 2083-84 भर्नाका लागि हेल्थ असिस्टेन्ट मेडिकल ल्याब टेक्नोलोजी वा फार्मेसी कार्यक्रममा भर्ना आवेदन फारम खुलेको जानकारी गरिन्छ। फारम भर्ने अन्तिम मिति यही मिति 2083 साल असार 31 गते सम्म। आवश्यक कागजातहरू ग्रेडसिट नेटबाट डाउनलोड गरेको प्रष्ट बुझिने कपी हालसालै एसए उत्तीर्ण गर्नेहरूको हकमा एसए प्रवेश पत्र सक्कलको प्रतिलिपि जन्म दर्ता प्रमाणपत्र वा नागरिकता प्रमाणपत्र सक्कलको प्रतिलिपि फोटो हालसालै खिचेको 35x45 mm आवेदन दस्तुर 1000 मात्र। विस्तृत जानकारीको लागि धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान बागलुङ नगरपालिका 4 द्वारेगौड़ा बागलुङ सम्पर्क नम्बर 068-420-001 420-003 98-56-21-917 98-56-36-567 98-451-20-736।
1: के तपाईलाई कुनै पनि रगत परीक्षणको लागि पोखरा काठमाडौँ जानुपर्ने बाध्यता छ?
2: के तपाईँ गुणस्तरीय प्रयोगशालाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने अब चिन्ता नलिनुहोस्,
2: किनभने बी अस्पताल काठमाडौँमा पूर्व कार्यरत मेडिकल टेक्नोलोजिस्टद्वारा सुन्दर नगरी कुस्मको बडगाउँमा खोलियो
1: सिटी डायग्नोस्टिक सेन्टर सिडिसी।
2: हाम्रा सेवाहरू
1: होल बोडी चेकअप,
2: थाइराइड परीक्षण, भिटामिन डी चेक जाँच,
1: मधुमेहको सम्पूर्ण चेक जाँच, याच बी A1C जाँच, लिपिड प्रोफाइल, लिभर फंक्शन टेस्ट, LFT,
2: युरिक एसिड, बाथ, टाइफाइड परीक्षण,
1: ग्यास्ट्रिकको परीक्षण,
2: मधुपनको परीक्षण,
1: गर्भ परीक्षण, निसन्तान परीक्षण एवं पाठीघरको क्यान्सरको परीक्षण,
2: रगत भुइँया एवं दिसा पिसाब परीक्षण।
1: पुनश्च यहाँ हरेक दिन अत्याधुनिक प्रविधिको मेसिनद्वारा धौलागिरीमै पहिलो पटक थाइराइड तथा भिटामिन डी को चेक जाँच मात्र 1 घण्टामा गरिन्छ।
2: सम्पर्क स्थान
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत बागलुङ मेडिकल हल रहेको नयाँ भवन सँगै।
2: सम्पर्क फोन नम्बर 067-420-227 067-420-227 मोबाइल नम्बर 98-511-81-918।
1: सिटी डायग्नोस्टिक सेन्टर बडगाउँ कुस्मा पर्वत कुस्मा पर्वत।
3: अनि तयो कागज केमा थिए वा? अँ झिल्काई के पर्सनल नम्बर ब्लक लै बधी पर्सनल मोबाइल नम्बर मे उनी टेलिकमर बाई अफिसर आएर ब्लक लै र खलखाई।
4: अनि बैंकरी
3: बैंकरी
4: अँ
3: सर चाहिँ तले लल पर्दी
4: चङ्गल पति न आफै न मोबाइल नम्बर फेर दिया बधेर ब्लक तयाई भिसा आफै न ब्याङ्क दे पनि जानकारी पिन परिम दे आफै न ब्याङ्क खातै न जानकारी अरू न योरी थोनी प्रज्ञा सचेत तल परिम
3: सतर्क तना ठगी तब्द क्या जोगी ना
5: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
6: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई। रेडियो दिदी बहिनी 95.2 MHz।

0: सामाजिक सञ्जाल जी च्यानलले जाँची मरी बुझी मरी ब्याङ्गैन आधिकारिक प्रोफाइल मात्र फलो लना खैबै बिनी लिङ्क खुल्दिउ भन्दा उइसु सुखन क्या खलो सुजित बिमिलो खन यामो बिमारी च्यानलले खोना दे खुल्दिब वेबसाइट हैन यूआरएल चेक लना आख्या वा घटना तल आफै लागि समय समय री आफैन पासपोर्ट फेरदिल परिम नुए तोय तारी शङ्ख लैदी भिसा बैङ्गरी यही मरी तुरन्त खबर लना
1: सतर्क तन ठगे तब त क्या जोगिना
2: सिद्धार्थ बैङ्गर क्याले जनहितरी जारी सन्देश
3: सिद्धार्थ बैङ्क सम्बन्ध सधैँ भरिलाई
4: बर्बादै भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो तर तपाईँको त केही भएको छैन
5: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ मैले पहिले भने होइन ओम श्री दक्षिण महाकाली क्लस्टर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु घर बलियो छ त्यसैले म सुरक्षित छु
6: ध्यान दिनुहोस् जीवनमा घर धेरै पटक बनाइँदैन त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत
5: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी इट्टा चिप्स डस्ट वासिङ गरेको बालुवा बाटो खन्नका लागि एक्जाभेटर लोडर
6: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ कुस्मा बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत
5: फोन 068-26-144 98-510-16-094 98-476-39-691

0: खुशी को खबर
1: हजुर विगत 30 वर्षदेखि यहाँहरूको सेवा गर्दै आएको चिर परिचित एवं विश्वसनीय यस बागलुङ मेडिकल हलद्वारा अब सुविधा सम्पन्न आफ्नै भवनबाट सेवा सञ्चालनमा ल्याएको बेहोरा जानकारी गराउँदछौ। अब बागलुङ मेडिकल हल उही पुरानो साथ नयाँ व्यवस्थापन तथा सेवाको साथमा
2: हाम्रा सेवाहरू हरेक दिन रंगीन भिडियो एक्सरे मुटुको ईसीजी सेवा हरेक दिन दक्ष तथा अनुभवी डाक्टरहरूद्वारा स्वास्थ्य सेवा हरेक शनिबार ख्याति प्राप्त डाक्टरहरूको उपचार सेवा अति पुरानो ग्यास्ट्रिक गानुगोलाको सफल उपचार हरेक दिन कपाल झर्ने चाया पर्ने अनुहारको कालो पोतो डन्डी फोर पुरानो कुष्ठ रोगको सफल उपचार सेवा
3: हरेक दिन नसा मानसिक तथा मनोरोग जस्तै एकान्तमा बस्न मन पराउने टोलाउने आत्महत्याको प्रयास गर्ने झन्किने पसिना आउने डराउने मन चञ्चल हुने निद्रा नपर्ने भोक नलाग्ने बच्चा पाकाले ओछ्यानमा पिसा फेर्ने कुरा बिर्सने रक्सीको कुरतमा परेकाहरूको सफल उपचार एवं परामर्श सेवा
2: हरेक दिन महिला स्वास्थ्य कर्मीहरूद्वारा स्त्री रोग अन्तर्गत तल्लो पेट दुख्ने आङ खस्ने खसला जस्तो हुने महिनावारी गडबडी हुने योनी चिलाउने योनीको घाउ खटिरा सेतो मैलो गनाउने पानी बग्ने पाठे घरमा रिङ राख्नु पर्ने स्तन सानो ठुलो हुने स्तनको गाँठा गुठी निसन्तान तथा बाँझोपनको सफल उपचार सेवा
1: अत्याधुनिक मेसिनद्वारा थाइराइड ग्यास्ट्रिकको किरा भए नभएको सुगर जन्डिस कोलेस्ट्रोल युरिक एसिड तथा टाइफाइड न्युमोनिया टीबी मलेरिया निसन्तान तथा बाँझोपनको परीक्षण रगत पिसाब एवं वृक्क परीक्षण
3: 24 घण्टा आकस्मिक सेवा
2: सम्पर्क बागलुङ मेडिकल हल तथा सिटी फार्मेसी
1: भडगाउँ चौर कुस्मा पर्वत फोन नम्बर 0674227 0674227
3: मोबाइल नम्बर 98572597 98573597
1: 98511
3: स्थान बागलुङ मेडिकल हल स्वास्थ्य सेवा क्लिनिक
1: भडगाउँ चौर कुस्मा नयाँ भवन पहिलाको स्थान भन्दा 100 मिटर अगाडि
4: के तपाईँ प्रविधि मैत्री शिक्षा दिने विद्यालयको खोजीमा हुनुहुन्छ
5: कि आफ्ना बाबु नानीलाई अनुभवी तथा उत्कृष्ट व्यवस्थापन टिम भएको विद्यालयमा पढाउन चाहनुहुन्छ
4: यदि त्यसो हो भने तपाईँको रोजाइ पश्चिमाञ्चल मावि नै हुनुपर्छ जहाँ उत्कृष्ट र अनुभवी व्यवस्थापन टिमले प्रविधि मैत्री शिक्षा प्रदान गर्दै आएको छ
5: अध्यापन हुने विषयहरू
4: साइन्स कम्प्युटर साइन्स म्यानेजमेन्ट होटल म्यानेजमेन्ट ट्राभल एन्ड टुरिज्म सँगै ल र ह्युमनिटिज
5: विशेषताहरू
4: विषय विज्ञद्वारा अध्यापन गराइने
5: अत्याधुनिक प्रयोगशाला
4: प्रविधि मैत्री शिक्षा सिपमूलक शिक्षा दिने गण्डकी प्रदेशकै एकमात्र विद्यालय सम्पर्क पश्चिमाञ्चल मावि पोखरा 4 गैरापाटन फिस्टेल हस्पिटल अगाडि फोन 061577444 543333
6: रेडियो दिदी बहिनी 95.2 मेगा

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईँकै शमशाथमा हुनेछौं।

0: जसको
1: नाम नै पर्याप्त छ।
2: दिदी बहिनी,
1: दिदी बहिनी,
2: दिदी बहिनी,
1: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
2: हामी
1: गर्न सक्छौ,
2: गर्न सक्छौ।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य सांसद सन्तोषी साईजी हुनुहुन्छ, यहाँलाई हार्दिक स्वागत छ मानिछु।
1: धन्यवाद।
0: पौने चार वर्ष सकिसक्यो, अब एक वर्ष अझै यहाँको बाँकी छ, कस्तो भयो अनुभव चाहिँ त्यही अगाडिबाट?
1: अब सांसदको रूपमा आफूलाई पाउँदा त एकदमै खुशी र गर्वको विषय पनि हो। अब मैले चाहिँ जनतासँग प्रत्यक्ष उनीहरूको जनप्रतिनिधि भएर जनताको आवाज होइन जनतासँग काम गर्न जनता त्यो कुराले गर्दाखेरि चाहिँ एउटा सांसदको भूमिकामा म अब एकदमै यो चाहिँ महत्वपूर्ण लाग्छ मलाई। त्यसपछि चाहिँ अब संसदको मेरो अनुभव भन्नुपर्दा पनि अब शुरूआतीको विषयमा त हामीले के गर्ने कसो गर्ने भन्ने विषयमै मलाई त्यति धेरै जानकारी पनि थिएन। पछि चाहिँ अब अहिले काम गर्दै जाँदाखेरि विशेष गरेर विकासका कुराहरू छन् संसदीय भूमिभित्र चाहिँ अब मेरो दलको तर्फबाट म एक्लै भएको छु, एउटा मात्रै सांसद हो। तैपनि मैले जनताको उहाँहरूको मुद्दाहरूलाई एकदमै संसदभित्र एउटा बुलन्द आवाज दिने चाहिँ मैले काम गरिरहेकी छु भन्ने मलाई लाग्छ। अब मैले कति आवाजहरू मैले सदनमा उठाए हुँला, कति त्यो कार्यान्वयनमा पनि आयो, कति विषयहरू कार्यान्वयनमा नआएका पनि छन्। किनकि त्यो एउटा चाहिँ यो भूमिका जस्तो कि हाम्रो एउटा भन्छ नि हाम्रो चाहिँ दलगत हिसाबमा पनि बहुमत र अल्पमत भन्ने पनि रहेछ कि त्यहाँभित्र कतिपय कुराहरू कानूनका कुराहरू छन् निर्माणका ती कुराहरूलाई पनि हामीले चाहेको जनताको उहाँहरूलाई चित्त बुझ्ने खालको कि उहाँहरूको लागि एउटा त्यो कुराहरूलाई चाहिँ हामीले दिँदा पनि यो हुँदैन यस्तो हुन्छ भन्दा पनि हाम्रो त्यो कुराहरू नियोजित रूपमा चाहिँ अगाडि बढ्दैन के
0: त्यो
1: संख्या कम भएको कारणले चाहिँ असाध्यै अल्प त्यो भन्नाले हामी किन त्यो कुराहरू किन भयो त भन्दाखेरि म एकदमै लागे कि त्यसमा के रहेछ त यो चाहिँ यो विषयवस्तुहरू हामीले उठान गर्दा पनि ती कुराहरू किन कारण भएनन् किन सुनाइ भएन। मैले त मेरो लागि गरेको छैन नि त त्यहाँ मेरो दलको लागि होइन मेरो लागि होइन तर पनि मैले चाहिँ के गरेँ त समग्र रूपमा म जनतासँग नजिक छु त्यो कारणले गर्दा हामीले कति कुराहरू देखेर सुनेर भोगेर पनि आएको विषयहरू छ नि त।
0: जस्तो यहाँले अघि सुरुमा केही केही चाहिँ मैले उठाएको कुराहरू सम्बोधन पनि भयो कति भएन भन्नुभयो होइन भएको विषय चाहिँ जस्तो मैले यो विषय प्रदेश सभामा उठाएँ यो चाहिँ पुरा भयो या त पुग्यो भन्ने चाहिँ के छ त्यस्तो केही अनुभव?
1: अब कुराहरू के छ भनेपछि अब त्यो ठुलो ठुलो विषयहरू त अब त्यति धेरै कारण हुँदैन हामीले गरेको कुराहरू सानो सानो कुराहरू जस्तो कि अब खाने यस्तै जनताका जनताका विषयहरू के जस्तो कि उहाँहरूको आवश्यकताका कुराहरू विद्युतको कुराहरूलाई लिएर खानेपानीका कुराहरू होइन अनि अब विद्यालयहरूका कुराहरू छोरीहरूको कुरा जस्तो कि छोरी खाताका कुराहरू यिनी कुराहरूलाई चाहिँ मैले एकदमै आवाज उठाइरहन्छु। शिक्षा स्वास्थ्यमा बढी मैले आवाज उठाउँछु किनकि यो क्षेत्रलाई हामीले एकदमै प्राथमिकता दिनुपर्छ, सरकारले गर्नुपर्छ। हामीले भवन मात्रै खडा गरेर भएन, विद्यालयहरूलाई पनि त्यही किसिमको शिक्षा हामीले चाहिँ शिक्षा प्रणालीमा सुधार गरेर हामी अगाडि बढ्नुपर्छ। टेक्नोलोजीको अहिलेको यो जमानामा हामी चाहिँ अझै पनि हामी पेन्सिल र एउटा त्यो खरीले हामी कोर्दैछौँ क्या, अझै पनि हामी त्यो युगमा छौँ तर हामीले बोल्छौँ यहाँ के त हामी चाहिँ टेक्नोलोजीको जमानामा छौँ हामीले यो गर्नुपर्छ भनेर बोल्छ के डिजिटल होइन त्यो माध्यमको चाहिँ के भन्छ कार्यक्रमहरू दिइरह हुन्छ त्यस्तो शिक्षा चाहिँ कार्यान्वयन हुनको लागि त बच्चाले विद्यार्थीले पाउनको लागि त त्यही किसिमको विद्यालय पनि त हुनु पर्यो नि त्यो स्तरमा चाहिँ भौतिक संरचनाहरू बन्नु पर्यो भन्ने हो कि मेरो चाहिँ
0: त्यो छोरीको खातामा बैंक खाता खोल्ने र पैसा राख्ने भन्ने कुरा त्यो त सरकारले कार्यक्रमबाटै हटाएछ नि।
1: होइन कार्यक्रमबाट चाहिँ त्यही त भन्छु त यस्ता यस्ता कुराहरू छन् कि यहाँ विषयहरू कस्तो कस्तो विषय छ त्यो हटायो कार्यान्वयन नहुने भनेर चाहिँ आउट गर्यो तर हामीले त्यसको वकालत गर्यौँ त्यहाँ होइन वकालत गरेर अलिक सहमतिमा आयो नि त त्यो कार्यक्रमलाई चाहिँ अगाडि बढाउने भन्ने हिसाबले हामी सहमतिमा आएर अगाडि
0: भनेपछि अब सरकारले छोरी जन्मिने बित्तिकै पैसा राख्ने कुरा अगाडि
1: त्यो पैसा चाहिँ बैंकमा त्यतिकै अड्किएको छ र त्यो कार्यक्रम यही सरकारले चाहिँ बजेट के भन्छ त्यो छुट्याउने होइन फेरि अर्को कार्यकाल अर्को मुख्यमन्त्री अर्को चाहिँ अर्को सरकार आउने बित्तिकै यो यसलाई बन्द गर्ने भन्ने कुराले त यो प्रक्रिया त भोलिको दिनमा पनि त नआउला भन्न सकिँदैन नि त। उहाँहरूले विषयवस्तुहरू चाहिँ कार्यान्वयन गरेका कुराहरू पछिल्लो चरणका सरकारमा आउनेहरूले त्यसलाई के बन्द गरिदिने यस्तो कुराहरूलाई चाहिँ रोक्नुपर्छ हामी यो भन्ने हिसाबले
0: छोरीको दाममा जन्मिने बित्तिकै पैसा राख्दाखेरि यसले के फाइदा हुन्छ कुन कुन क्षेत्रमा फाइदा हुन्छ ताकि हजुरहरूले एउटा सांसदको रूपमा चाहिँ यो राख्नै पर्छ यसलाई निरन्तर गर्नुपर्छ
1: अनि यस्तो छ नि त छोरी हामीले भन्छौँ कि छोरीहरूको लागि उनीहरूलाई एउटा त्यो बजेटले चाहिँ उनीहरूले शिक्षामा लगानी गर्छ अनि कतिपय बच्चाहरू त्यही 500 रुपियाँ नपाएर पनि उनीहरूले एउटा पेन्सिल र एउटा कफी किन्न नपाएको अवस्थामा छ। शैक्षिक स्तर अगाडि बढाउनको लागि पनि त्यसले मदत गर्छ। र हामीले भन्छौँ कि बाल विवाह भनेपछि जबकि यो जनचेतना नभइकन कसरी त्यो बाल विवाह रोकिन सक्छ? हामीसँग सबैभन्दा ठुलो कुरा त हाम्रो मानसिकता चेन्ज हुनुपर्छ नि त। त्यो चेन्ज हुनलाई त्यो बच्चाहरूको स्तरबाटै हामीले यस्तो शैक्षिक त्यो विद्यालयबाटै हामीले अगाडि बढाउनुपर्छ। घर पनि चाहिन्छ त्यसको उसमा। त्यो कुराले गर्दाखेरि चाहिँ त्यो पैसा बचत भयो भने नहुने व्यक्तित्व नहुने बालिकाहरूलाई त त्यसले त धेरै राहत गर्न सक्छ। 20 वर्षको उमेरसम्म त केही नभए पनि भोलि 2 रुपियाँ नहुने मान्छेलाई चाहिँ त्यसले राहत दिँदैन भन्ने चाहिँ त्यो हिसाबले यो कारण हुनुपर्छ। हामीले चाहिँ कति मौखिक रूपमा चाहिँ यो हुनु हुँदैन होइन, बाल बालिकाको लागि यो गर्नुपर्छ भन्छ, यसले पनि राहत पुऱ्याउँछ। यो चाहिँ ठुलो एउटा महत्वपूर्ण एउटा चाहिँ यो आवश्यकताको विषय हो भन्ने मलाई लाग्छ। त्यही भएर हामीले यो आवाज उठाएको हो।
0: अनि जस्तो अब प्रदेश सभा भनेको त जनताको पक्षमा कानून बनाउने, त्यसबारेमा जनताको राय सल्लाह सुझावहरू लिने भनेर हामीले बुझेको अथवा सैद्धान्तिक रूपमा त त्यो हो।
1: हजुर,
0: जनताको विषयमा कानून बनाउने काम कतिको सजिलो ठहर रहेछ पौने 4 वर्षको हजुरको?
1: हजुर, एकदमै ठिक कुरा। यो विशेष गरेर चाहिँ प्रदेश सभाको थलो भनेकै हामीले विकास त आफ्नो ठाउँमा भइरहन्छ, यो निरन्तर हो र यो सरकारले गर्छ। तर प्रदेशभित्र सांसद भएर आएपछि हामीले नीति निर्माण गर्ने कामै हो होइन, एकदमै विशेष गरेर हाम्रो महत्वपूर्ण काम भनेको त्यो हो। एउटा अहिले आएर के भइदियो त यहाँ भनेपछि कानूनहरू यति धेरै कानूनी प्रक्रियामाहरू छन् के यहाँ एउटा व्यक्तिको लागि एउटा चाहिँ नि दाइ भाइको लागि एउटा दिदीबहिनीको लागि बन्ने कानून भन्दा पनि समग्र कर्णाली प्रदेशमा आवश्यकता चाहिने त्यसै चाहिँ अहिलेको मात्र होइन भोलिको भोलिसम्म पनि यसले कार्यान्वयन यसले चाहिँ काम गरिराख्ने खालको चाहियो नि त हामीलाई, त्यो खालको कानून निर्माण हुनुपर्छ भन्ने हो। यहाँ चाहिँ कस्तो भने अब कर्मचारीकै कुराहरू गर्दा पनि कर्मचारीहरूलाई पनि अब त्यो कस्तो भनेपछि अब त्यहाँ त तह तह हुँदो रहेछ क्या, त्यो कुरामा चाहिँ यति तहले चाहिँ काम गर्न पाउने होइन, यति तहपछि चाहिँ तिनीहरूलाई कहाँ समायोजन गर्ने त त्यो पनि छैन। यी कुराहरूले पनि मान्छेलाई चाहिँ वितृष्णा के यहाँ कानूनमा पनि वितृष्णा फैलिएको अवस्था छ अहिले।
0: भनेको कानून बनाउँदाखेरि पनि अल्पमत र बहुमतको
1: त्यो जोर घटाउले पनि गाह्रो र चाहिँ यहाँ चाहिँ कस्तो मानसिकता बोकेको छ भने चाहिँ हामीले कहिले पनि कानून विधेयकहरूलाई हामीले पुरा पूर्ण पाठ हामीले पढ्दैनौँ। हाम्रो कमजोरी प्रदेशको अनि त्यहाँ के भएको छ त भन्दा अनि हामीले संशोधन हालेर मात्रै के त्यो राइट हुन्छ भन्ने कुरा म मान्दैन कि। त्यसमा हो त्यो उठाउने विषय ठिक हो तर चाहिँ त्यहाँ के भयो भन्ने कुरा हामी जानकार हुनै पर्छ। यदि सांसदहरूले सक्दैन भने पनि हामीले त्यहाँ विज्ञ टोली राख्न सक्छौँ। कानून हो यो होइन, जनताको पक्षमा एउटा चाहिँ त्यो सकारात्मक सन्देश फैलाउनको लागि हामीले त्यो निर्माणको गतिविधिहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ हामीले त्यो माहौल चाहिँ क्रिएट गर्नुपर्छ जस्तो लाग्छ मैले देखेको कुरामा चाहिँ। अनि हो अहिले भन्छु हजुरले एकदमै ठिक कुरा, सत्तामा बसेको र अलिकति बहुमत छ भनेपछि उनीहरूले चाहिँ ताली बजाइदिएर के टेबल बजाएर पास गर्ने नीति त्यो एकदमै गलत भइरहेछ क्या अहिले होइन। रङलाई त रङ भन्न सक्नु पर्यो नि, त्यो आवाज दिन नसक्ने छ कि यहाँ दलको नेता एउटा लिडर हुँदो रहेछ होइन, लिडरले चाहिँ यस उनीहरूको उसमा चाहिँ निर्देशनमा चाहिँ चल्नुपर्ने अवस्था छ। उनीहरूले आफ्नै पक्ष यहाँ त हामी विभिन्न जनजातिहरूको यहाँ चाहिँ हाम्रो यो संसदमा हाम्रो छ नि त हो, हामी आफ्नो क्षेत्री बाहुन दलित होइन जनजाति सबै कुराहरूले चाहिँ एउटा त्यो खालको यहाँ छ। त्यसमा चाहिँ दलितका कानूनहरू छन्, ऐनहरू बन्दैछन् भइरहेछ, के अरे खेलकुद अब धेरै छ नि यहाँ त, कति छ धेरै छ। अनि त्यही भएर चाहिँ यस्ता कानूनहरू बन्दाखेरि किन रोकियो त? यहाँ त सहमतिमा हामीले राम्रो कानूनहरू चाहिँ निर्माण गर्ने ठाउँ हो नि त, अनि यहाँ चाहिँ एउटा सानो कुराले चाहिँ हामी रोकिरहेको अवस्था छ।
0: जस्तो अब अहिले ऐन कानून निर्माणको प्रक्रिया भनेको दुईटा भयो, एउटा सरकारले विधेयक लिएर आउने प्रस्तुत गर्ने त्यसलाई अगाडि बढाउने कुरा, अनि प्राइभेट निजी विधेयकको रूपमा पनि अगाडि बढाउन सक्ने एउटा विकल्प त्यहाँ पनि रहन्छ। त्यसो भए अहिले पाउने 4 वर्षको अनुभवलाई लिएर अब बाँकी 1 वर्षको कार्यकाल रहँदाखेरि 1 वर्षमा हामीले यो कुराहरू सुधार्न सक्यौँ भने प्रदेश सभा साँच्चै के प्रभावकारी हुन सक्छ भन्ने हजुरको बुझाइ के छ?
1: हामी यस्तो छ, सबैभन्दा मेन कुरा के देखेको छु भने चाहिँ मैले हामी 40 जना सांसदहरू छौँ प्रदेश कर्णाली प्रदेश सभामा, जुन दलबाट प्रतिनिधित्व गरे पनि हामी त्यो त्यति बेला हामी दलमा थियौँ होइन, यो गेटबाट हामी
0: निर्वाचित भएर आउनुभन्दा अगाडि
1: हामी कुनै दलको एउटा दलको थियौँ नि त हामी त्यसमा चाहिँ. तर हामी प्रदेश सभाको सांसद भनेर हामीले जुन दिनदेखि हामीले लोगो पाइसक्यौँ त्यो दिनदेखि चाहिँ हामी कर्णाली प्रदेशको विकासको हामी गतिमा चाहिँ यो सबै 40 जना सांसदहरू हामी कर्णाली प्रदेशको सांसद हो, हामी जनताको सांसद हो, हामी त्यो कुराले चाहिँ हामी अब चाहिँ एकजुट भएर अगाडि बढ्नुपर्छ भन्ने कुरामा चाहिँ लागेको भए आज मैले यति कुराहरू भन्नुपर्ने अवस्था आउने थिएन. यही कुराले के यहाँ चाहिँ मैले त्यो चाहन्छु जस्तै कि हामीले विकास कर्णालीको विकासको लागि त सबैको मानसपटलमा आउनु पर्यो नि त त्यो हुटुटी त्यो मैले देखिनँ. त्यस कारणले गर्दा त्यो मान्नुपर्छ भन्ने हो कि सबै सांसदहरूले यहाँभित्र बसेपछि हामी केही पनि होइन म यो दल उदल म ठुलो पार्टी सानो पार्टी भन्ने कुरालाई छाडेर समग्र हामीले चाहिँ कर्णालीको विकासको सन्दर्भमा हामीले चाहिँ उठानु विषयवस्तु नियम कानूनका कुराहरू छन् हरेक कुरालाई हामीले जोरदारका साथमा हामी लाग्यौँ भने विकास गर्न कुनै ठूलो चुनौती छैन कि
0: भनेको जनताको पक्षमा सांसदहरू एकजुट भएको
1: एकदमै त्यो छैन. हामी चाहिँ अहिले पनि के छ त यहाँभित्र पनि हामी दलीय हिसाबले चाहिँ हेरिरहेको हुन्छौँ यो दलको यसले हो यसले त हामीले केही पनि मान्यतै छैन होइन त्यो हिसाबले पनि यहाँ चलिरहेको अवस्था छ त्यो नहोस् अब आउने चाहिँ जुन खालको प्रदेश सभामा चाहिँ आउँदै अबको निर्वाचनपछि आउने त्यो बेलाको सरकार अब आइसकेपछिका सांसदहरूमा त्यो खालको एउटा माहौल नबनोस् होइन अनि त्यो त्यसले गर्दा पनि मान्छेलाई के हुँदो रहेछ त भने वितृष्णा फैलिन्छ कि काम गर्ने जाँगर छैन होइन
0: जम्मा 40 जना सांसदहरू यहाँ कर्णाली प्रदेशसभामा त्यसमा अब मानु सबै सांसदको बीचमा एकरूपता भएन भने पनि महिला सांसदहरूको बीचमा त्यो एकरूपता भोलि महिलासँग सम्बन्धित ऐन कानून निर्माणको सन्दर्भमा एक भएर जाउँ भन्ने त्यस्तो खालको अभ्यास चाहिँ छ कि छैन
1: त्यो चाहिँ मैले देखेन. त्यो किन देखेन त मैले त्यही कुरा हो मैले चाहिँ मैले भनिरहन्छु हामी महिलाहरूले चाहिँ केही विषयवस्तुहरू त्यस्तो खालको महिलाको अथवा केही कुराहरू भयो भने तपाईँहरू पनि एकजुट भएर हामी आवाज उठाउन भन्ने कुरामा यहाँ निर्देशनको कुरा आउँछ. अनि त्यो कुरालाई पालना गरेन भने भोलि चाहिँ संसदकै पद जाने खालको त्यो खालको छ समानुपातिक सांसदहरू हुनुहुन्छ बढी त्यो त्यो विषयले त्यो कुराले गर्दाखेरि चाहिँ पन्चिनुहुन्छ त्यस्तो हामी एकजुट भएर हामी अगाडि बढ्न नसकेको अवस्था छ. उहाँहरूले आफ्नो पनि कति कुराहरू राख्नुपर्ने अवस्था हुन्छ नि त्यो पनि उहाँहरूले चाहिँ त्यो कुरा राख्न नसकेको अवस्था देखेछु कि मैले त्यहाँ बाहिर आएर कुरा गर्नुहुन्छ हामी मिल्छौँ बाहिर सबैजना तर पार्टीगतको त्यो जिम्मेवारी त्यो छ नि जुन कुराहरू होइटको कुराहरू अनि त्यो दलगत हिसाबले चाहिँ हामी छैनौँ त्यसमा चाहिँ.
0: अब अनि कानून बनाउँदाखेरि जनताको जस्तो जनतालाई यो आवश्यकता छ भन्ने कुरा एउटा भयो अनि जनताहरूले चाहिँ हाम्रो यो विषयमा कानून बनाइदियो भन्ने बारेमा प्रदेश सभाले अथवा एउटा सांसदको रूपमा जनताहरूको सुझाव चाहिँ कसरी लिनुहुन्छ जस्तो भेटेको बेला दिने इमेल गर्ने हो कि फेसबुकमा लेख्ने हो कि के त्यो खालको संयन्त्र कस्तो विकास गर्नुभएको
1: छ
0: मानिस
1: यस्तो छ. अब विकास हामीले त्यही खोजेको प्रत्यक्ष जनताले चाहिँ नि त्यो महसुस गर्न सक्ने उहाँहरूले चाहिँ तुरन्त जानकारी लिन सक्ने थाहा पाउन सक्ने उनीहरूले सल्लाह सुझाव दिन सक्ने त्यो खालको परिवेश त हुनु पर्यो नि त पहिला त्यो नभएरै हामी आज यो खाल्डोमा जागिएको हो. यहाँ त हामीले कानून बनाउने कि हामी सबै सांसदहरू बिगे हो हामीमा त्यो खालको माहौल त्यो छैन नि त. हामीले सबै हिसाबले चाहिँ राख्नुपर्छ क्या हामीले राखेर कानून बनाउने एउटा नीति निर्माण गर्दा चाहिँ हामीले त्यो किसिमको के भन्छ त्यसलाई
0: सहभागी
1: संयन्त्रलाई सहभागी गराएर हामी एक अर्काप्रति छलफल गरेर कानून भन्ने कुरा सानो कुरा होइन एउटा कानूनले चाहिँ कति कुराहरूलाई चाहिँ बाँधिएर राखिएको अवस्था छ यसैमा छ नि त अनुशासन यसैमा छ सबै कुराहरू हरेक कुराहरू हाम्रो त त्यहाँले छ नि त एउटा त्यही भएर चाहिँ जनतालाई पनि राखेर हामीले कानून निर्माणमा चाहिँ कानून निर्माणलाई अगाडि बढाउनुपर्छ भन्ने चाहिँ मेरो मान्यता मात्रै हो त्यो उहाँहरूको छैन उहाँहरूको देखि छैन. सांसद मात्रै बसेर भूमिका निर्वाह गर्ने कि त हामीले त्यो सुझावहरू सङ्कलन गर्नु पर्यो इमेल मार्फत होस् हुन्छ या पत्र मार्फत हुन्छ त्यो किसिमको चाहिँ आह्वान गर्नु पर्यो नि त उहाँहरूको चाहनाहरूलाई पनि त हामीले चाहिँ हेर्न पाउनु पर्यो के रहेछ त भन्ने कुरा त्यहाँ पाउँछौ नि त हामीले मैले देखेको छैन होइन उहाँहरूले गोप्य रूपमा गर्नुभएको छ भने त मलाई त्यो थाहा भएन नत्र भने चाहिँ त्यो त्यस्तो कुरामा मैले अहिलेसम्म ऐन कानून बनाउँदा त्यो खालको माहौल चाहिँ मैले देखेन यहाँ त्यो चाहिँ हुनुपर्छ भन्ने हो त्यो हामीले बनाउँदाखेरिमा.
0: हामी संवाद श्रृंखला हेलो सांसदमा छौं. आजको संवाद श्रृंखला हेलो सांसदमा कर्णाली प्रदेश सभाका सदस्य राप्रपा सांसद सन्तोषी साईसँग कुराकानी गर्दैछौं. विशेष त सांसदको रूपमा पाउने 4 वर्षको समय करिब सकिन लाग्दा भएको सिकाइ र आगामी थप 1 वर्षको लागि हामीले के कुरामा अझै सुधार गर्नुपर्छ भन्ने बारेमा मानिस साईसँग हामी कुराकानी गर्दैछौं. संसदमा जाने व्यक्तिले विकास निर्माणमा पनि सहयोग गर्छ, विकासको कुरा माग्नुपर्छ सांसदलाई भन्ने हाम्रो बुझाइ छ। कतिको माग भयो जनताबाट, ल मान्यज्यू फलाना ठाउँमा यो चाहियो यसो गर्नु पर्यो भन्ने कुरा कतिको माग भयो यो बीचमा?
1: एकदमै एकदमै ठिक कुरा हो यो चाहिँ। एउटा सांसदलाई जनताले हिजो चुनावको माहौलमा चाहिँ हिजोको उम्मेद्वारहरूले त्यो कुराहरू बोलिरहेको अवस्था हुन्छ। हुन त हामी त्यो प्रक्रिया हेर्दा त हामी त्यो विषयमा छैनौँ होइन, त्यो त्यसै कारणले गर्दाखेरि चाहिँ त्यो बोलेका कुराहरूलाई चाहिँ हामीले पुर्याउनु पर्छ भन्ने मनसाय भएको हुनाले हामी कानून भन्दा पनि बढी योजनामा चाहिँ फोकस गर्छौँ हामीले सांसदहरूले। अनि मेरो उसमा चाहिँ मैले पनि त्यही सोचिरहने हो कि जहिले पनि, तर यहाँ कार्यान्वयन त हुँदैन, मेरो कुराहरूलाई त सुनाइ हुँदैन यहाँ, अनि तै पनि म चुप लगाएर बसे पनि मैले आफूलाई मनमा लागेको कुराहरू, एउटा सांसदहरूले चाहिँ विकासको लागि यति धेरै लडाइँ परे हुन्छ यहाँ, म पनि त्यो कुरामा छक्क चाहिँ परे हुन्छु। अब कता कता जानेर नजानेर म पनि त्यसमा समावेश भएकै हुन्छु फेरि
0: त्यो
1: विषयमा। फेरि यस्तो छ नि त, त्यहाँ त व्यक्ति पछिको माग छ नि, त्यो व्यक्ति पछिको मागलाई चाहिँ पूरा गर्नुपर्ने अवस्था सिर्जना हुन्छ कि यहाँ, त्यो बजेट पास त्यो कारणले रोकिरहेको अवस्था हुन्छ। अनि मसँग पनि त जनताहरूलाई, किनकि त्यही सिकाइ भयो, त्यही दियो हिजोको सुरुवातीको सरकारले, त्यही देखायो, त्यही उनीहरूले चाहिँ बुझायो र त्यही योजनाहरू उनीहरूले जसले भने पनि दिने, त्यो त्यो खालको एउटा माग भएको हुनाले त्यो त्यो किसिमको भयो गयो नि त योजनाहरूको वितरण। त्यो कारणले गर्दा जनताहरूको चाहना नै हुँदो रहेछ फेरि। र एउटा सांसदहरूलाई चाहिँ उनीहरूले कसरी हुन्छ, यति धेरै माग हुन्छ कि त्यो मैले पूरा गर्नै नसक्ने अवस्थामा पनि हुन्छ नि त। त्यो त हामीलाई, म त अझै प्रतिपक्षको भूमिकामा छु, बेन्चमा छु, प्रतिपक्षकोलाई चाहिँ यो नै दिनुहुन्न ऊ त, र त्यो हुन्छ नि त्यस्तो दलको कुरा ल्याएर अनि उनीहरूले विभाजन एउटा जाने त्यस्तो गरेको मैले पाएँ
0: भनेको। तीन वर्षमा सांसद सन्तोषी साईले माग गरेका योजनाहरू कति 100% नै परेनन् अथवा केही केही चाहिँ परे?
1: यस्तो छ, 100% 100%मा जम्मा कति छ त भन्दाखेरि 5% चाहिँ मलाई त्यो आउँछ होइन, त्यो पनि मलाई अब एकदमै अहिलेको यो यो यो अवस्थामा मात्र, यो अहिलेको समयमा मात्र, योभन्दा अगाडि त झन् जिरो थियो, एकदमै सुना नहुने, किनकि दे पनि हुन्छ नदे, यिनीहरू किन काम लाग्छन् हामीलाई, कहिले पनि काम हाम्रो लागि केही पनि, न हामी सत्तामा जान्छौँ न हामी मन्त्री हुन्छौँ होइन, त्यो किसिमले गर्दाखेरि उनीहरूको हेराइ, उनीहरूको त्यो दृष्टिकोण चाहिँ अलिकति गलत भइदिएको हुनाले, किनकि म यहाँभित्र आइसकेपछि हामी एउटै हौ, हामीले यदि गर्नु छ विकास गर्ने नै हो भने त हामी सबैलाई चाहिँ ठिकै छ नि त, हामीले उहाँ मेरो पनि त निर्वाचन क्षेत्र छ, जनताहरू पनि त छन् नि, कि मेरो छुट्टै, मेरो राप्रपाको छुट्टै जनता भन्ने कुरा छैन, समग्र मेरो सबै मेरो कर्णालीका जनताहरू हाम्रै हुन् होइन, उनीहरूले एउटा मतदान गरेर एउटा निर्वाचित गरेर हामीलाई पठाउनु भएको छ, एउटा खुसीको कुरा हो होइन, हामीलाई यहाँ पठाइसकेपछि केही न केही आशा राखेर पठाएको हुन्छ उनीहरूले, त्यो आशालाई हामीले पूर्ण रूपमा, हामीले त्यो आशा चाहिँ हामीले एउटा ज्वलन्त रूपमा हामीले चाहिँ उज्यालो कि उज्यालो प्रकाश दिन नसकेको अवस्था छ, अनि त्यो त्यो हिसाबले चाहिँ यो यो हाम्रो सरकारको चाहिँ नीतिगत रूपमा चाहिँ एकदमै लापरवाही चाहिँ छ।
0: सरकारले सुधार्नुपर्छ चाहिँ के, जस्तो संसदले सुधार्नुपर्ने कुरा त अघि तपाईँले भनिसक्नु,
1: हजुर,
0: सरकारले के कुरामा सुधार्यो भने संसद र सरकार बीचको त्यो कुनै न कुनै ढंगबाट एउटा एक प्रकारको संयन्त्र बन्न सकोस् र प्रभावकारी रूपमा काम गर्न सजिलो होस् भन्ने के लाग्छ सांसद?
1: अब सरकार चाहिँ पूर्ण रूपमा जनताको सरकार बनिदिनु पर्यो होइन, प्रत्यक्ष रूपमा चाहिँ उहाँहरूसँग चित परिचित हुनु पर्यो, सरकार जस्तो छ भन्ने कुरा चाहिँ देखिनको लागि त्यो किसिमले चाहिँ उनीहरू प्रस्तुत हुनु पर्यो होइन, सरकार भनेर अहम्ता र घमण्ड देखाएर चाहिँ यहाँ चाहिँ शक्तिको मात्रै प्रदर्शन गरेर चाहिँ कहिले पनि हाम्रो विकासमा चाहिँ यसले प्रभाव पार्छ भन्ने मलाई लाग्दैन होइन, हामीलाई घाटै भइरहेको अवस्था छ, त्यसै कारणले गर्दा सरकारले धेरै कुराहरू चाहिँ यहाँ सुधार गर्नुपर्ने अवस्था छ, त्यसमा चाहिँ अब